0: कार्यालय गण्डकी प्रदेश पोखरा।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आस्था अनि भरोसा घर निर्माण को विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक इट्टा ढुंगा गिटी बालुआ चोकर सुपथ मूल्य में पाइन्छ।
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधाम बाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजंग गुरुङ। मोबाइल 9850188461 र सीजन गुरुङ 9705440900।
2: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
3: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी आइतबार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधि बिना ठूलो चिरफार उपचार गर्ने विधि
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
2: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
3: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
2: पाठेघरको मासु युटेरिन फाइब्राइट एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइट मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778582779582780

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 दुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि सिबिआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक, प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9460026925।
4: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
5: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
6: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
7: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
8: बैंकहरूबाट सेयर कर्जा निरन्तर बढ्दै मौद्रिक नीतिमा लचकता र न्यूनतम ब्याज दरका कारण कर्जा लिन सहज
9: र मेटा र रिलायन्स मिलेर भारतमा एआई डाटा सेन्टर बनाउने, भारतलाई विश्वव्यापी डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा अझ बलियो बनाउन मद्दत गर्ने।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र पकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
12: Better appliances का AC, cooler, freeze, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेटरको बानी लागिसकेको छ। Better appliances, बेटरको बानी लाग्छ।
13: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
14: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
15: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: यति बेला विश्वका सबै देशमा जस्तै नेपालमा पनि फिफा विश्वकप फुटबलको बेग्र प्रतीक्षा छ। कायाकैरनको शुरूमा आज मध्यरातीदेखि शुरू हुने विश्वकप फुटबलको चर्चा, विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप फुटबलको 23 संस्करण नेपाली समय अनुसार आज मध्यरातीदेखि शुरू हुँदैछ। विश्वकप इतिहासमै पहिलो पटक 3 देशको 16 शहरमा आयोजना हुन लागेको प्रतियोगितामा साबिक विजेता अर्जेन्टिना सहित 48 राष्ट्रको सहभागिता छ। विश्वकपमा सहभागी 48 टोलीलाई 12 समूहमा विभाजन गरिएको छ। छनौट चरणको यात्रा पार गरेर युरोपका 16, एसियाका 9, अफ्रिकाका 10, 3 आयोजक देश सहित उत्तरी अमेरिका, क्यारिबियन र मध्य अमेरिकाका 6, दक्षिण अमेरिकाका 6 र ओसियानाका 1 गरी 48 देशले विश्वकपको 23 संस्करण खेल्दैछन्। विश्वकपको उद्घाटन समारोह 3 आयोजक राष्ट्र अमेरिका, क्यानाडा र मेक्सिकोमा हुनेछ, जहाँ विश्वका चर्चित सेलिब्रिटी क्याटी पेरीदेखि नोरा फतेहीसम्मले प्रस्तुति दिनेछन्। उत्तर अमेरिकाका 3 राष्ट्रमा पहिलो पटक हुन लागेको विश्वकपमा फुटबल, संगीत र मनोरञ्जनलाई एकसाथ जोड्ने जनाइएको छ। फिफा विश्वकपको इतिहासमै पहिलो पटक 3 फरक राष्ट्रमा उद्घाटन समारोह आयोजना गर्न लागि हो। आज राति मेक्सिको मेक्सिको सिटीमा विश्वकपको उद्घाटन हुनेछ। विश्वकपको पहिलो खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका आमने सामने हुन लागेकोले पनि मेक्सिको सिटीमा उद्घाटन गर्न लागि हो। विश्वकपको उद्घाटन हेर्न संसारभरका फुटबल प्रेमी मेक्सिको सिटी पुग्न थालेका छन्। यसपटकको विश्वकपमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोदेखि अर्जेन्टिनाका लियोनल मेस्सी, फ्रान्सका केलियन एम्बापे, स्पेनका लामिन एमल लगायत स्टार खेलाड़ी मैदानमा उत्रदैछन्। 40 वर्षीय रोनाल्डो आफ्नो अन्तिम विश्वकप खेल्ने अनुमान गरिएको छ भने 38 वर्षीय मेस्सी 6 पटक विश्वकपमा सहभागी हुँदैछन्। घाइते अवस्थाबाट फर्किएका ब्राजिलका नेमार, जर्मनीका म्यानुएल नोयर तथा युवा स्टारहरू फ्रान्सका कोलियन एम्बापे, स्पेनका लामिन एमल, इंग्ल्याण्डका जुड ओलिङ्गन जस्ता खेलाड़ी पनि मैदानमा हुनेछन्। गएको संस्करणमा अर्जेन्टिनाले उपाधि जित्दा ह्याट्रिक गरेका एम्बापे यसपटक गोल्डेन गुटका प्रमुख दावेदार मानिएका छन्। 48 टोली सहभागी हुने यस संस्करणको विश्वकप फुटबल इतिहासमै ठूलो प्रतियोगिता मानिएको छ। केही प्रश्न र विवादका बीच शुरू हुन लागेको विश्वकप 6 हप्ता चल्नेछ, जसले पूरा विश्वकै ध्यान खिच्नेछ। एउटा विशाल आर्थिक गतिविधिको अवसरका रूपमा यस प्रतियोगिताले अरबौं डलरको कारोबार सृजना गर्ने, विज्ञापन बजारको स्वरूप बदल्ने, विश्वव्यापी खेल सट्टेबाजी उद्योगलाई अझै उछाल दिने र खेलकुद प्रतियोगिता सञ्चालन गर्न सेन्सर, आर्टिफिसियल इन्टेलिजेन्स एआई जस्ता सर्वोत्तम प्रविधिलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले 2026 विश्वकपलाई अपूर्व आकारको विश्वकपका रूपमा पटक पटक वर्णन गर्दै आउनु भएको छ। प्रसारण अधिकार, प्रायोजन र खेलबाट हुने आमदानीका हिसाबले यस संस्करणबाट अहिलेसम्मकै सबैभन्दा ठूलो व्यावसायिक प्रतिफल प्राप्त हुने फिफाको विश्वास छ। तर फिफा र यसका व्यावसायिक साझेदारले उल्लेखीय आमदानी गर्ने सम्भावना देखिए पनि अर्थशास्त्रीहरूका अनुसार आयोजक देशले पाउने आर्थिक लाभ प्राय सीमित क्षेत्र र शहरमा केन्द्रित हुने गरेको छ। आयोजक देशले गर्ने खर्च र अरबौं डलरको लगानी अनुरूप त्यसबाट आउने प्रतिफल दिगो नहुने अघिल्ला अनुभवले पनि देखाउँदै आएका छन्। आज मध्यरातीदेखि शुरू हुने विश्वकप फुटबलको खबर र यसका विश्लेषण आजका सबै पत्रिकाहरूले प्रमुखताका साथ छापेका छन्।
16: प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिका सम्बन्धमा परराष्ट्र मन्त्री शिशिर खन्नाले प्रष्टीकरण दिएसँगै संघीय संसदको अवरोध हटेको छ। जेठ 18 यता प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक अवरूद्ध हुँदा विनियोजन विधेयकमाथिको छलफल तथा संसदीय कार्यवाही अवरूद्ध भएको थियो। प्रतिनिधि सभामा हिजो परराष्ट्र मन्त्री शिशिर खन्नालले प्रधानमन्त्री शाहको अभिव्यक्तिका सम्बन्धमा सरकारका तर्फबाट प्रष्टीकरण दिनुभएको हो। यस क्रममा खन्नालले भन्नुभयो, नेपाल र भारत बीच सदियो पुरानो र खुल्ला सीमाना रहेको छ। हालको नेपाल भारत अन्तर्राष्ट्रिय सीमा सन् 1816 को सुगौली सन्धिद्वारा स्थापित र निर्देशित छ। नेपाल भारत सीमाना अन्तर्गत सुस्ता र लिम्पिया धुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी छ। ती बाहेक केही स्थानमा क्रस बोर्डर अकुपेशन तथा 10 गजा अतिक्रमणको समस्या छ। परराष्ट्र मन्त्री खन्नालले नेपाल भारत सीमा निर्धारण गर्दा नदी सीमाना क्षेत्रमा फिक्स्ड बाउण्ड्री प्रिन्सिपल अवलम्बन गरिएकाले क्रस बोर्डर अकुपेशन भई एक देशको नागरिकले अर्को देशको भूभागमा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको बताउनुभयो। प्राविधिक समितिको अध्ययनले कतिपय स्थानमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने, हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको उहाँले बताउनुभयो। प्रधानमन्त्रीको भनाईको सन्दर्भ 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको उहाँले बताउनुभयो। प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङदेम्बेले अब प्रधानमन्त्री शाहलाई संसदमा खोज्नु नखोज्नुको अर्थ नरहेको बताउनुभयो। खनालको प्रष्टीकरणपछि सदनमा बोलेको उहाँले प्रधानमन्त्री शाहबाट नेपालले भारतको सीमा मिचेको भनी अभिव्यक्ति दिँदा सत्तारूढ़ रासोपा सांसदले ताली बजाएर समर्थन गरेको भन्दै आलोचना गर्नुभयो। बैठकमा बोल्ने एमाले, नेकपा, श्रम संस्कृति, राप्रपाले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्नुभएको थियो। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका थिए। कान्तिपुरमा खबर छ। यसै गरी सदनको गतिरोध हटेसँगै प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको आर्थिक अनुमान बजेटमाथि छलफल प्रारम्भ भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णे वाग्लेले बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
8: काया कैरनमा बजेटमा समावेश ऊर्जा क्षेत्रका कार्यक्रम बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
17: बालापन उमेरले सिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन। जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उही प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको विचार। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले विश्वकप फुटबलको 23 संस्करण आज मध्यरातीदेखि शुरू हुँदै 3 देशका 16 शहरमा हुने प्रतियोगितामा 48 देशको सहभागिता, 6 हप्ता चल्ने विश्वकप, विशाल आर्थिक गतिविधिको अवसर पनि, प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीको प्रस्तुतिकरण सँगै संसदको गतिरोध हट्यो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। देशका धेरै जसो ठाउँमा पानी परेसँगै तराई लगायत सबै जसो ठाउँमा गर्मी घटेको छ। हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकोमा राति पानी परेपछि गर्मी केही कम भएको छ। आज र भोलि पनि पानी पर्ने भएकाले भोलिसम्म कतै पनि तातो दिन नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको 6 घण्टामा सबैभन्दा बढ़ी मध्य प्रदेशको बारामा 63.4 मिलिमिटर वर्षा भएको छ। चितवन, तनहुँ, मकवानपुर, धनुषा, बर्दिया, काठमाडौँ लगायतका ठाउँमा मध्यम वर्षा भएको छ। आज देशभर बदली भई कोशी, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा मधेश, कोशी, बागमती छ। आज र भोलि पनि पानी पर्ने भएकाले भोलिसम्म कतै पनि तातो दिन नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको 6 घण्टामा सबैभन्दा बढ़ी मध्य प्रदेशको बारामा 63.4

0: वर्षा र हिमपातको सम्भावना रहेको छ। भोलि र पर्सि देशको केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। साथै अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसून नेपालमा प्रवेश गर्ने पनि महाशाखाले जनाएको छ। भारतमा जून चारमा मनसून प्रवेश गरेकाले नेपालमा पनि तीन चार दिनमै मनसून प्रवेश गर्ने अनुमान गरिएको छ।
1: चालू आर्थिक वर्षको वैशाख सम्ममा बैंकहरूबाट 1,62,53,95,00,000 रूपियाँ सियर धितो कर्जा विस्तार भएको छ। गएको आर्थिक वर्षको वैशाख सम्ममा बैंकहरूबाट 1,25,52,07,00,000 रूपियाँ कर्जा गएको थियो। गएको आर्थिक वर्षको वैशाख सम्मको तुलनामा चालू आर्थिक वर्षको यसै अवधिमा बैंकहरूबाट सियर धितो कर्जा 29.49% बढ़ेको हो। चालू आर्थिक वर्षको वैशाख सम्म बैंकहरूबाट 1 करोड़ रूपियाँ माथिका रेन्जको कर्जा 1,15,94,68,00,000 रूपियाँ सियर धितो कर्जा गएको छ। गएको आर्थिक वर्षको वैशाखसम्म यो रेन्जको कर्जा 85,73,82,00,000 रूपियाँ गएको थियो। यो रेन्जको कर्जा माघ 35.23% बढ़ेको हो। पछिल्लो समय मौद्रिक नीतिमा लचकता र न्यूनतम ब्याजदरका कारण कर्जा लिन सहज अवस्था छ। बैंकहरूले पनि अरू क्षेत्रमा कर्जा विस्तार हुन नसकिरहेको समयमा शेयर बजारतर्फ कर्जा बढ़ाइरहेका छन्। चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर कर्जाको जोखिमभार तथा कर्जा लिन पाउने सीमा नीतिमा लचकता अपनाउँदा लगानीकर्ताले कर्जा लिएर शेयर बजारमा लगानी बढ़ाएका खबर कारोबार दैनिकले लेखेको छ।
0: सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्युत उत्पादन प्रसारण लाइन विस्तार तथा आन्तरिक खपत वृद्धि गर्ने लक्ष्य अघि सारेको छ। बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने जलाशययुक्त आयोजना निर्माणलाई प्रोत्साहन गर्ने तथा भारत र बंगलादेश लगायतका देशमा विद्युत निर्यात विस्तार गर्ने नीति समेटिएको छ। नेपालमा अहिले विद्युत उत्पादन उल्लेखनीय रूपमा बढ़े पनि प्रसारण लाइनको अभाव विद्युत खपत विस्तारमा सुस्तता तथा वर्षायाममा उत्पादन बढ़ी र हिउँदमा कम हुने समस्या अझै कायम छ। बजेटमा उल्लेख ऊर्जा क्षेत्रका योजना समस्या र सम्भावनाका बारे साथी विकास चापागाईले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्कीसँग कुरा गर्नुभएको छ।
2: 10 मेगावाटसम्मका आयोजनाको पीपीए खोलिनेछ भनेर भनेको छ होइन। योभन्दा अघिल्लो सरकारले टेक एन्ड पेका आधारमा पीपीए गरिनेछ भनेर एकदमै विवादित विषय बनेको थियो र सबै पीपीए रोकिया स्थितिमा थियो र अहिले टेकर पेका आधारमा पीपीए गरिनेछ भनेर भनेको छ, काम नगर्नेको लाइसेन्स खारेज गरिनेछ भनेर भनेको छ। त्यो पनि प्रावधान बनाएर साँच्चै नै काम नगर्ने छन् भने त अब खारेज पनि गर्दै जानु पर्यो र यो प्रोसेसमा भएकालाई पीपीए गरिदिँदै जाँदाखेरि कम्तीमा तिनीहरू काम सुरु हुन्थ्यो भन्ने पनि एउटा छ र वास्तवमा कतिपय कुराहरू आएका छन्। तर अब यसलाई कसरी बुझ्ने? अब टेकर पेको आधारमा पीपीए गरिनेछ त भन्यो, पीपीए खोलिदिइहाल्यो भने टेकर पेको आधारमा खोलेछ भन्ने खालको थियो। अन्यल चाहिँ योभन्दा अघिल्लो बजेटले टेक एन्ड पेको आधारमा गरिनेछ भन्ने कुरालाई त्यो शब्द चाहिँ हटाएको छ। वास्तवमा यी कुराहरू विद्युत प्राधिकरणलाई नै जिम्मा दिएर हिजोको दिनमा त्यही हुन्थ्यो, विद्युत प्राधिकरणले आवश्यक अनुसार पीपीए गर्दै जाने भन्ने खालको हुन्थ्यो र विद्युत प्राधिकरणलाई आवश्यक परेरै होला 5,000 मेगावाटको पीपीएको लागि चाहिँ आवेदन आह्वान पनि गरेका थियो फर्स्ट कम फर्स्ट सर्भमा भनेर धेरै प्रोजेक्टहरूले पेश गरेका थिए। पछि फेरि टेक एन्ड पेका कुराले गर्दाखेरि रोकियो र संसदले यसलाई हटाएको पनि थियो। अबका दिनहरूमा त्यस्तो हुँदैन र त्यस्तो गर्नेलाई वास्तवमा साँच्चै नै सरकारले छानबिन गरेर कारवाही गर्नुपर्ने होइन। यो त जनता मान्ने प्रति गरेको एउटा अपमान हो जस्तो लाग्छ मलाई। त्यस कारणले गर्दा अबका दिनहरूमा कम्तीमा सरकारले जे बोल्छ त्यो गर्छ र कानूनी हिसाबले यसलाई अगाडि बढाइदिएर जति विद्युत व्यापारका कुरा गरिरहेछ अरू कुरा गराएछ यी कुराहरूलाई चाहिँ अगाडि बढाइदिइहालेको खण्डमा कम्तीमा अगाडि जानलाई सहज हुन्थ्यो।
3: सरकार कसरी अगाडि बढ्यो भने यो ऊर्जा क्षेत्र राम्रो हुन्छ।
2: नीतिगत सुधारतिर अब सरकार अगाडि बढाउनु पर्छ र सँगसँगै सरकारको एउटा सोचाइ र ब्युरोक्रेट्सहरूको एउटा सोचाइ भयो भने काम हुनलाई गाह्रो हुन्छ। त्यस कारणले गर्दाखेरि सरकारको सोचसँगै उहाँहरूलाई पनि म्याचिङ गरेर त्यही अनुसारको काम त्यही अनुसारको स्पिडमा जुन अनुसारको प्रगति खोजिरहेको छ अहिले नेपाली जनताहरूले त्यो स्पिडमा अगाडि बढाएर र त्यो सँगसँगै नेपालका निजी क्षेत्रहरूलाई पनि र नेपाली जनताहरूलाई पनि त्यो प्रति आकर्षित हुने खालका

0: व्यक्तिहरू लिएर अगाडि बढ्दै जाने हो भने विदेशी लगानी भनेको त त्यसपछिका कुराहरू हुन् होइन, नेपालीहरू नै आकर्षित भएर लगानी गर्दै जाँदाखेरि उहाँहरू आउनुहुन्छ। त्यस कारण त्यस्ता खालका नीतिहरू, त्यस्ता खालका उत्साह हुने खालका कामहरू गरेर अगाडि बढाउनु हो भने लाग्छ। तर हुन त अब एक वर्ष नीतिगत सुधारहरू मात्रै गर्ने, त्यसपछि विकासका कुरा गर्ने भन्ने खालका कुरा अब सुनिन्छ। हामीलाई त नीतिगत सुधार मात्रै गरिदेऊ भनेर भनेको छ होइन, त्यस कारणले गर्दा बाँकी कुराहरू त नेपालका निजी क्षेत्रहरू आफै गर्छन् भन्ने खालको छ, र सरकारको स्पिड अनुसार काम अगाडि बढाउनु पर्यो।
1: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्कीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलियुद्ध नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-5253। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। पसलको बीमा दावी र ग्राहकले ऋण बापत धितो राखेको सुनचाँदी पचाउने उद्देश्यले आफ्नै पसलमा चोरीको योजना बनाएर चोरी गर्ने बुटवलका एक सुनचाँदी संचालकलाई प्रहरीले पक्राउ गरेको छ। रूपन्देहीको बुटवल उपमहानगरपालिका 5 अमर पथमा संचालनमा रहेको 3 औं सुनचाँदी पसलमा जेठ 17 गते चोरी भएको घटनामा स्वयं पसलका संचालकको संलग्नता देखिएको हो। घटनामा सुनचाँदी पसल संचालन गर्दै आएका बुटवल उपमहानगरपालिका पुलचोकका 41 वर्षीय दीपक विकनै संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। प्रहरीका अनुसार पसल संचालक विकट जेठ 16 गते बिहान पोखरा गएको अवस्थामा 1,46,94,700 रूपियाँ बराबरको सुन चाँदीका गरगहना चोरी भएको भनिएको घटनाको सम्बन्धमा अनुसन्धान गर्दा विकट त्यही साँझ बुटवल फर्किएर 17 गते बिहान करिब 1 बजेको समयमा आफ्नै पसलका कामदार रूपन्देहीको तिलोत्तमा नगरपालिका 2 बस्ने नवीन विकको सहयोगमा योजनाबद्ध रूपमा चोरीको नाटक गरेको खुलेको हो। उनीहरूलाई पक्राउ गरेर आपराधिक विश्वासघात मुद्दामा म्याथप भई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। घटना लगत्तै प्रहरीले विभिन्न स्थानको सीसीटीभी फुटेज संकलन गरी अनुसन्धान गर्दा पसल संचालक विक रातिको समयमा पसलमा नै प्रवेश गरेर करिब 2 घण्टा बढ़ी समयपछि पसलबाट बाहिरिएको देखिन आएको छ। यस्तै पसलबाट बाहिरिएपछि 3 औं पुल पार गरेर बुटवल 2 को बाटो हुँदै निस्किएको प्रहरीले बुटवलका विभिन्न स्थानका विभिन्न ठाउँमा राखिएका सीसीटीभीबाट संकलन गरेका फुटेजबाट देखिन आएको प्रहरीले जनाएको छ। प्रहरीले विकको घरमा छापा मारेर सुनका विभिन्न गहनाहरू बरामद गरेको जनाएको छ।
1: अब विदेशको खबर। कृत्रिम बौद्धिकता एआई प्रविधिको प्रयोग विश्वभर तीव्र रूपमा बढ़िरहेका बेला फेसबुकको मातृ कम्पनी मेटा र भारतको रिलायन्स इण्डस्ट्रीजले गुजरातको जामनगरमा एआई सक्षम डाटा सेन्टर बनाउने सम्झौता गरेका छन्। यो मेटाको भारतमा बन्न लागेको पहिलो एआई केन्द्रित डाटा सेन्टर हुनेछ। दुवै कम्पनीले हिजो सार्वजनिक गरेको जानकारी अनुसार यो डाटा सेन्टरले जेनेरेटिभ एआई सेवा सञ्चालनका लागि आवश्यक उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार उपलब्ध गराउनेछ। भारतमा डिजिटल सेवा क्लाउड कम्प्युटिङ र एआईको माग तीव्र रूपमा बढ़दै गएपछि यस्तो लगानी गरिएको हो। रिलायन्सले आउँदो दुई वर्षभित्र 168 मेगावाट क्षमताको डाटा सेन्टर बनाउनेछ। मेटाले त्यसमा र आवश्यक कम्प्युटिङ क्षमता भाड़ामा लिएर आफ्ना एआई सेवा सञ्चालन गर्नेछ। मेटाका प्रमुख कार्यकारी अधिकृत सीईओ मार्क जुगरबर्गले यो साझेदारीलाई भारतमा कम्पनीको पहिलो एआई सक्षम डाटा सेन्टर निर्माणको महत्वपूर्ण कदम भएको बताउनु भएको छ। 1 अर्ब भन्दा बढ़ी इन्टरनेट प्रयोगकर्ता रहेको भारतमा डाटा भण्डारण, क्लाउड सेवा र एआई प्रविधिको माग तीव्र रूपमा बढ़िरहेको छ। विश्लेषकहरूका अनुसार मेटा रिलायन्सको यो परियोजनाले भारतलाई विश्वव्यापी एआई र डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा अझ बलियो स्थान दिलाउन मद्दत गर्नेछ।
6: अब खेल खबर। फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियालाई पराजित गरेको छ। पोर्चुगलको लेइरियामा सम्पन्न खेलमा घरेलु टोली पोर्चुगलले नाइजेरियामाथि 2-1 जित दर्ता गरेको हो। यो हारसँगै नाइजेरियाको 12 खेल लामो अपराजित यात्रा समाप्त भएको छ। पोर्चुगल सन् 2026 फिफा विश्वकपमा समूह केमा रहेको छ। यो समूहमा कंगो, उज्बेकिस्तान र कोलम्बिया छन्। पोर्चुगलले विश्वकपको पहिलो खेलमा कंगोसँग प्रतिस्पर्धा गर्नेछ। नाइजेरिया विश्वकपमा छनौट हुन सकेको छैन। त्यस्तै अर्को विश्वकप तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले कोस्टारिकालाई 3-0 पराजित गरेको छ। इंग्ल्याण्ड फिफा विश्वकपमा समूह एलमा रहेको छ। यस समूहमा क्रोएसिया, घाना र पानामा रहेका छन्। इंग्ल्याण्डले क्रोएसियासँग असार 3 गते प्रतिस्पर्धा गर्दै विश्वकप यात्रा शुरू गर्नेछ। 6 पटक विश्वकप खेलिसकेको कोस्टारिका भने
1: कायाकै रनमा अब केही खबर संक्षेपमा। नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दाको सुनवाई अब निरन्तर हुने भएको छ। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको अभियोगको मुद्दा 3 वर्षदेखि काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो मुद्दालाई निरन्तर सुनवाईमा लगेको हो। नेपालमा पछिल्लो समय तीव्र रूपमा फैलिएको बर्ड फ्लू संक्रमणको पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक संकट निम्त्याउन सक्ने भन्दै यस क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकायले बर्ड फ्लू नियन्त्रणमा अधिकतम प्रयास गरिरहेको उल्लेख गरे पनि ठूला फार्ममा बर्ड फ्लूको संक्रमण देखिन थालेपछि यस क्षेत्रमा चिन्ता थपिएको खबर गोर्खापत्रले लेखेको छ।
6: साइबर अपराध र अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा 34 नेपाली नागरिक थुनामा परेका छन्। उनीहरूलाई गल, बुस र मातरासको जेलमा राखिएको छ। जेलमा राखिएका मध्ये 30 जनालाई अदालतले धरौटीमा छार्न आदेश दिएको छ, तर प्रक्रिया पूरा नभएका कारण उनीहरू जेलमै छन्।
1: नेपाल र अमेरिका सरकारको संयुक्त लगानी रहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत प्रसारण आयोजना अन्तर्गत निर्माण गरिने सबै सब स्टेशन र प्रसारण लाइन निर्माण काम शुरू भएको छ। हिजो मात्रै 2 नयाँ सब स्टेशन र 297 किलोमिटर प्रसारण लाइन निर्माण कार्य थालनी भएसँगै सब स्टेशन र प्रसारण लाइनका सबै खण्डको काम शुरू भएको हो। यसअघि मंगसिर 10/2082 न्यू बुटोल सब स्टेशन र न्यू बुटोलदेखि भारत जोड्ने 18 किलोमिटर प्रसारण लाइन निर्माण कार्य थालनी भइसकेको छ। विद्युत प्रसारण आयोजना अन्तर्गत 3 वटा उच्च क्षमतायुक्त 400 केवी का सब स्टेशन तथा 315 किलोमिटर प्रसारण लाइन निर्माण गर्ने योजना रहेको खबर कारोबार दैनिकले लेखेको छ।
6: सिराहा प्रशासनले एसईई कक्षा 11 र 12 को परीक्षामा बरामद गरिएको मोबाइल नष्ट गरिएको देशव्यापी चर्चा को विषय बनेको छ। गएको हप्ता जिल्ला प्रहरी कार्यालय सिराहाको हाताभित्र एसईई 11 र 12 को परीक्षा हलबाट र चेक जाँचको क्रममा बरामद विद्यार्थीको 496 वटा मोबाइल नष्ट गरिएको प्रक्रिया पद्धति र व्यवस्थापनको विषयले राष्ट्रिय स्तरमै चर्चा पाएको हो। बाँसको नहुने हलो अरू सबै भलो।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: विश्वकप फुटबलको 23 संस्करण आज मध्यरातीदेखि शुरू हुँदै तीन देशका 16 शहरमा हुने प्रतियोगितामा 48 देशको सहभागिता। 6 हप्ता चल्ने विश्वकप विशाल आर्थिक गतिविधिको अवसर पनि।
1: प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीको प्रष्टीकरणसँगै संसदको गतिरोध हट्यो। बजेटमाथिको छलफल शुरू।
6: देशभर वर्षासँगै गर्मी केही घट्यो। यस वर्षको मनसून केही दिनमै भित्रिने सम्भावना।
1: बैंकहरूबाट सेयर कर्जा निरन्तर बढ्दै मौद्रिक नीतिमा लचकता र न्यूनतम ब्याज दरका कारण कर्जा लिन सहज।
6: र मेटा र रिलायन्स मिलेर भारतमा एआई डाटा सेन्टर बनाउने। भारतलाई विश्वव्यापी डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा अझ बलियो बनाउन मद्दत गर्ने।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले आशिष खनालले बनाउनु भएको कार्टुन लिएका छौं। संसदमा प्राय विरोध मात्रै गरिरहने श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क साम्पाङसँग यो कार्टुन सम्बन्धित छ। यहाँ घरभित्र साम्पाङ जस्तै देखिने मान्छे पत्रिका पढ़िरहेका छन् अनि चिया लिएर आएकी श्रीमती भन्दैछिन्, आ बरु सिधै मलाई विरोध मन्त्री नियुक्त गर भन्नु कि अबदेखि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
1: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
2: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
1: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
2: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
3: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
4: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
5: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
3: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
6: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन।
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के, खाना बनाउनेको बेथा तिमीलाई के थाहा। राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो।
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे। दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
1: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98560-83-507। कविता श्रेष्ठ, सम्पर्क 0654-14-055 र 98466-18-817।
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
9: हस मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन।
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र।
9: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
5: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
2: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
5: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33-101 र 98468-83-522।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
7: आ बुढा, केलाई चिन्ता लिनु छ र। ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
8: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल। प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0564-14-200-34 र 98-171-56-606।
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 98061-13-13-13।
11: 1195 र 98467 1538।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
7: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको छापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9856078302।
2: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
13: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
13: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
14: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि,
15: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
16: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
17: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
17: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
18: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
19: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
18: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9465610950।
12: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाउ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झी।
20: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10, मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
21: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10, मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
22: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
23: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
22: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
18: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
0: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
0: हाम्रा विशेषताहरू
3: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
0: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
3: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
0: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
3: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174979 र 98560-62-265।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
6: नसा च्यापिने रोग अथवा चाहिँ स्नायुहरू च्यापिएर हुने समस्या, यसबाट धेरै बिरामीहरू चाहिँ आक्रान्त हुनुहुन्छ। धेरैजनालाई चाहिँ यसको डर त्रास के हुने हो, अब चाहिँ अगाडि बढ्नै पो नसकिने हो कि, हात खुट्टा प्यारालाइसिस हुने हो कि, अथवा चाहिँ जीवन नै चाहिँ अप्ठ्यारोमा पर्ने हो कि भन्ने कुराले चाहिँ आक्रान्त अथवा चिन्तित अवस्थामा रहनु भएको हुन्छ। उहाँहरूको लागि चाहिँ सामान्य जानकारी लिएर यो भिडियोमा प्रस्तुत गर्न खोजिरहेको छु। नसा च्यापिने रोग भन्नाले स्नायुहरू हाम्रो शरीरको चाहिँ टाउको अथवा मेरुदण्डबाट निस्किन्छन् र यो हड्डीको खोपडी, टाउको भन्नाले खोपडीबाट अथवा चाहिँ मेरुदण्डको चाहिँ हड्डीहरूबाट बाहिर निस्किने क्रममा ससाना छिद्रहरू, सानो पालहरूबाट बाहिर निस्किनुपर्ने हुन्छ। त्यस्तो अवस्थामा हड्डीको समस्याहरू छ या जोर्नीहरूको समस्या छ भने त्यो समस्याले गर्दाखेरि हड्डीहरू जोर्नीहरू बढ्दै जाने र ती छिद्रहरूलाई चाहिँ सानो बनाइदिँदै जाने र हड्डीहरूको बीचमा भएको जुन नरम मासु हुन्छ त्यो पनि चाहिँ फुत्किने, चिक्लिने अथवा स्लिप डिस्क हामीले साधारणतया पनि भनिरहेका हुन्छौँ। त्यस्तो किसिमको समस्या छ भने तिनीहरूले गएर नसालाई चाहिँ अठाइदिने र चाहिँ समस्या निम्तिने हुन्छ। सुरुमा नसा च्यापिने रोग हो भनेर कसरी चिन्ने त, मुख्यतया नसा च्यापिने रोग भन्नाले हामीले गर्दन अथवा मेरुदण्डको चाहिँ कम्मरको भागमा प्राय जसो गरेर देख्छौं, हामीले यसैलाई नै आज फोकस गरौं। अन्य ठाउँका नसा च्यापिने रोगहरूलाई चाहिँ अरू थप भिडियोहरूमा पछि छुट्टै डिस्कसन गरौंला। कम्मर र गर्दनको चाहिँ हड्डीहरूको बीचबाट निस्किने, मेरुदण्डबाट निस्किने चाहिँ नसाहरू च्यापियो भने के हुन्छ, कसरी चाहिँ यसलाई आइडेन्टिफाई गर्न सकिन्छ। सुरुवाती फेजमा त दुखाइ नै हो, ब्याकग्राउण्डमा पहिलेदेखि नै केही न केही रूपमा चाहिँ गर्दन अथवा ढाडको कमरको दुखाइहरू कन्सटेन्टली भइरहेको हुन्छ। यदि त्यो दुखाइ चाहिँ बिहानभन्दा बेलुका बढ्दै बढ्दै बढ्दै गइरहेको छ र चाहिँ केही काम गरेपछि अथवा थकावट भएपछि त्यो दुखाइ बढ्छ, झुकेर काम गर्नुपर्दा या ल्यापटप अथवा कम्प्युटर मोबाइल्सहरूमा चाहिँ लामो समय गर्दनलाई झुकाएर राख्दाखेरि पेन गर्दनमा पेन भइरहेको छ भने यस्ता किसिमका दुखाइहरू चाहिँ पछि गएर नसा च्यापिने रोगमा बढ्ने सम्भावना हुन्छ। र कहिले वाक त एकैछिनमा चाहिँ केही सामान, भारी सामान जुरुको उठाउन खोज्दाखेरि बीचमा भएको डिस्क, दुईटा हड्डीहरूको बीचमा हुने नरम चकटी जस्तो मासु त्यो फुत्केर चाहिँ नसालाई च्यापिँदाखेरि एक्कासी पनि कहिलेकाहीँ नसा च्यापिने रोग भएर आउँछ। यस्तो किसिमको नसा च्यापिने रोग भयो भने हात खुट्टाहरूको झमझम गर्ने अथवा चाहिँ हात खुट्टा चाहिँ पोल्ने, कुनै एउटा हातको अथवा चाहिँ खुट्टाको चाहिँ छालाको एक भाग चाहिँ अनौठो सेन्सेसन, सिस्नोले पोलेको जस्तो अलिकति डिफ्रेन्ट खालको सेन्सेसन आउने र चाहिँ गर्दनदेखिको दुखाई हातमा सिल्का हान्दै जाने या चाहिँ मेरुदण्डको तलतिर पुच्छरतिरको हड्डीसम्म चाहिँ सिल्का हान्दै तल झर्ने या कम्मरमा भएको दुखाइ जुन छ त्यो चाहिँ सिल्का हानेको जस्तो गरेर इलेक्ट्रिक सेन्सेसन जस्तो गरेर तलपट्टि चाहिँ कुदाइने अथवा देब्रे खुट्टाहरूमा जाने यो किसिमको दुखाइ हुन्छ। यो दुखाइ चाहिँ मुख्यतया के भने कुनै पोजिसनले अथवा चाहिँ झुक्दाखेरि या दायाँ बायाँ गर्दनहरू हल्लाउँदा कम्मरलाई मर्काउँदाखेरि चाहिँ बढ्ने पनि अथवा चाहिँ देखिने हुन्छ। खुट्टा चाहिँ सुतेर उठाउनुहुन्छ भने खुट्टातिर चाहिँ दुखाइ बेसी बढेर जाने हुन सक्छ। र यो दुखाइको सँगसँगै कहिलेकाहीँ के हुन्छ भने कमजोरीहरू पनि आइराखेको हुन्छ। बिस्तारै चाहिँ हातले चाहिँ बटनहरू लाउन नसक्ने सानो झिनो मसिनो काम जस्तो तरकारी काट्ने काम भयो, आमाहरू कोही हुनुहुन्छ भने ज्योति काट्ने बानी हुन्छ पूजाको ज्योति, त्यस्तो ज्योतिहरू काट्ने काम छ, अथवा लेख पढ गर्नुहुन्छ भने अक्षर पार्नलाई गाह्रो हुने यी यी कामहरू गर्दाखेरि चाहिँ बिस्तारै समस्या देखिराखेको हुन्छ। सियो धागो उन्नको लागि चाहिँ निकै गाह्रो हुने, हात चाहिँ काम्ने अथवा हातले भर नदिने, भनेको ठाउँमा न भनेको जसरी नगर्ने काम, ती किसिमका साना मसिना कामहरूमा सुरुमा असर गर्ने हुन्छ। र खुट्टाकै हकमा त्यही कुरा गर्ने हो भने हिँड्नलाई अलिकति अप्ठ्यारो भइराखेको, भर्याङ उक्लिँदाखेरि अथवा चाहिँ भर्याङ ओर्लिँदाखेरि चाहिँ खुट्टाले चाहिँ ठाउँमा नटेकिदिने, हिँड्दाखेरि चाहिँ एकतिर टेक्छु भनेको अर्कोतिर टेकिने, अलि अकडा महसुस भइराखेको, खुट्टाहरूमा चाहिँ थोरै चाहिँ अलिकति चाहिँ फ्लेक्सिबिलिटी नआइराखेको, अकडापन चाहिँ देखिराखेको, हिँड्दाखेरि चाहिँ चप्पल फुत्किसक्यो तर पछाडि चप्पल चाहिँ खाली खुट्टा दुई चार पाइलो हिँडिसकेपछि अनि मात्रै चप्पल फुटेको थाहा पाउने, अथवा चाहिँ खुट्टाको अथवा हातको चाहिँ मांसपेशीहरू बिस्तारै गल्दै गइराखेको, यो पुट्टो परेको भागहरू कमजोर भएर सानो सानो हुँदै गइराखेको, यी किसिमका समस्याहरू देखिन सक्छन्। यस्तो किसिमको कमजोरी छ या दुखाइको छ भने नसा च्यापिने रोग भएको हो कि भनेर शंका गरेर चाहिँ स्वास्थ्य कर्मीसँग परामर्श लिनुपर्ने हुन्छ। न्युरो सर्जन अथवा चाहिँ हात जोड्नेकै डाक्टरहरूले पनि कतिपय ठाउँमा हेर्नुहुन्छ, उहाँहरूसँग समस्या सल्लाह गरेर छिटै समयमै उपचार गर्न सकियो भने यस्ता किसिमका नसा च्यापिने रोगहरूबाट धेरै हदसम्म बच्न सकिन्छ। र दुखाइको दुखाई र हातको चाहिँ झमझम गर्ने अथवा चाहिँ कमजोरीको अलावा यो किसिमको नसा च्यापिने रोगले चाहिँ कहिलेकाहीँ चाहिँ हजुरको दिसा पिसाबमा पनि समस्या लिएर आउने, पिसाबहरू चाहिँ पिसाब गर्दाखेरि चाहिँ एक दुई थोपा चुइने अथवा पिसाब सुरु गर्न गाह्रो हुने, पिसाब थाम्नको लागि नै एकदम समस्या हुने, कहिलेकाहीँ एकदमै हतार भए टोयलेटसँगै पुग्न नसकिने, यी किसिमका समस्याहरू देखिन्छन्। र कहिलेकाहीँ धेरै अलिकति चाहिँ अप्ठ्यारो अवस्था छ भन्दाखेरिमा चाहिँ पिसाब नै थुनिने या रोकिने समस्या पनि कहिलेकाहीँ देखिने गरेको छ। र यो सँगसँगै इरेक्टाइल डिसफङ्क्सन भन्छौँ यसलाई हामीले हाम्रो मेडिकल भाषामा, यस्तो इरेक्टाइल डिसफङ्क्सन पनि यी समयक्रममा चाहिँ कहिलेकाहीँ देखिने गरेको हुन्छ। यो चाहिँ यसरी नसाका रोगहरूको बारेमा आइडेन्टिफाई गरेर अनि त्यसपछि यो विषयमा चाहिँ के होला भनेर आफ्ना स्वास्थ्य कर्मीहरूसँग सल्लाह गर्दाखेरि धेरै नै इन्फर्मेसन लिन सकिन्छ र यसको उपचारहरूमा अगाडि बढ्न सकिन्छ। यो बारेमा अरू थप जानकारी अथवा जिज्ञासाहरू केही छन् भने हजुरले यो तलको कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ, यहाँहरूको जिज्ञासालाई पर्सनल रूपमा व्यक्तिगत रूपमा या चाहिँ कमन प्लेटफर्ममा आन्सर गर्ने भरपूर कोसिस गर्दछु।
1: ए सबिना, यस्तो हतारमा कता हो?
5: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त, यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ, सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
9: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ, यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
10: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
24: उपचार हुने रोगहरू
10: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
24: पुरानो ग्यास्ट्रिक,
2: गैस्ट्रिक कलेजोको समस्या मधुमेह
7: लामो समय देखेको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
2: दिशा दिसाब एवं पेटको समस्या
7: तौल गडबड हुने वा थाइराइडको समस्या
2: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
7: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ
7: फोन नम्बर 0564142333 र 98681687
8: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्ने भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त
13: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ
14: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ
13: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422 दिपेश मल्ल ठकुरी 9808501420 दीप मल्ल ठकुरी 9840141530
25: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ यसो टालटुल गर्न पाए नै हुन्थ्यो आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त छन् कहाँ होला
26: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि
13: हजुर दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया फोन 0564141442 98560231128 98462614726
8: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
27: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 30 गते शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ वरिष्ठ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
7: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
27: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
7: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
27: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
27: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
23: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 98560131053
28: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो बजारको लागि भने
29: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
28: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
29: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
28: गण्डकी मेडिकल हल दुलेगौड़ा हाम्रा सेवाहरू
29: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
28: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
29: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
28: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
29: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा माछा पुछ्रे बैंकको ठिक पारिपट्टि फोन 0665 93 369
11: अब मुटुरोगको उपचारका लागि ठूलो राहत नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ गण्डकी मेडिकल कलेज पोखरा विश्वसनीय सेवा अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित
12: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ
29: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ
12: नोट प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ हाट बजारमा आऊ ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ
29: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार
25: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् भो
29: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
25: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
29: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
25: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
29: होटल फ्यामिली एन्ड लज खैरनीटार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98 5 60 23 420 98 0 41 54 674 र 98 4 60 23 420
15: अब सुन्नुहोस् पूरा समाचार
16: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
15: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
16: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
15: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
16: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
15: मद्यपान र धूम्रपान सेवन नगरौं
16: स्वस्थ रहौं सुखमय जीवन बिताऊ
15: नेपाल सरकार विज्ञापन बोर्ड
12: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 98253 59 122 98058 र 98460 69 246
0: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
25: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9855-32475 र 9801-32475।
25: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
0: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस्टोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
6: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
14: ढोरबाराही हाइलाइट्सको साथमा
17: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
14: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841-49304।
18: नमस्कार, बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। परराष्ट्र मन्त्री सुशील खनालले प्रधानमन्त्री बालेन र बालेन शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको स्पष्टीकरण दिनुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा मन्त्री खनालले नेपाल भारत सीमाका विभिन्न ठाउँमा क्रस बोर्डर अकुपेशन, सीमापार उपयोग, उपभोग सम्बन्धी धेरै ठाउँमा विवाद रहेको बताउनु भएको हो। उहाँले सरकारले सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न नेपाल र भारतका संयन्त्र मार्फत म्यापिङको काम गरिरहेको जानकारी दिनुभएको हो। सीमा सम्बन्धी विस्तृत विवरण साङ्कन सम्पन्न भएपछि सार्वजनिक हुने उहाँको भनाइ छ। मन्त्री खनालले सीमा क्षेत्रमा दुवै पक्षले आफ्नो उपभोगमा रहेको भूभागमाथि दावी गर्दै आएको बताउँदै प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको भनाई पनि यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनको सन्दर्भसँग सम्बन्धित रहेको दोहोर्याउनु भएको हो। परराष्ट्र मन्त्री खनालले सीमा विवादको मूल प्रश्न यसको समाधान कसरी गर्ने भन्ने रहेको उल्लेख गर्दै भारत नेपाल सीमा विषय द्विपक्षीय मुद्दा भएकाले ऐतिहासिक सन्धि सम्झौता नक्सा तथा स्थापित आधारका आधारमा कूटनीतिक संवाद र वार्ता मार्फत समाधान खोज्न नेपाल प्रतिबद्ध रहेको बताउनु भएको छ। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले सीमा सम्बन्धी प्रधानमन्त्री वरेन्द्र शाहको पछिल्लो अभिव्यक्तिलाई लिएर परराष्ट्र मन्त्रीले दिएको स्पष्टीकरणप्रति आफ्नो दलको असहमति रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा नेता थापाले प्रधानमन्त्रीको घोषणा वा वक्तव्यको रक्षा परराष्ट्र मन्त्रीले नै गर्ने नभई प्रधानमन्त्री स्वयं रोष्टमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्नुभएको हो। प्रधानमन्त्रीले निरन्तर रूपमा संसदको उपेक्षा र उपहास गरेको आरोप लगाउँदै थापाले यसलाई स्वच्छचारिता र अभिनायकवादको संकेतका रूपमा चित्रण गर्नुभएको छ। उहाँले प्रधानमन्त्रीको कार्यशैलीले देशलाई कुन दिशामा लैजान खोजिएको हो भनी प्रश्न समेत गर्नुभएको थियो। नेता थापाले संसदमा विद्यमान गतिरोध अन्त्यका लागि तीनवटा शर्त अघि सार्नु भएको छ। उहाँका अनुसार प्रधानमन्त्रीले श्रोष्ठमा आएर आफ्ना गल्तीहरू सच्याउनु पर्ने, सभामुखले विवादित अभिव्यक्तिबारे रूलिङ गर्नुपर्ने र राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापतिले आफ्ना सदस्यलाई गल्ती स्वीकार गर्न निर्देशन दिनुपर्नेछ। यी मागहरू पूरा नभएसम्म राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र देशको गरिमाका निम्ति एमालेको संघर्ष चलिरहेको उहाँको भनाइरहेको थियो। नेकपा एमाले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले दिएको जवाफ अस्वीकार्य भएको बताएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रमेश हमालले प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिको ढाकछोप गर्नका लागि परराष्ट्र मन्त्री गर्न अप्ठ्यारो परेको बताएका हुन्। उनले नेपालले भारतको भूमि नमिचेको दावी गरेका छन्। प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत भएकाले माफी मागेर संसदको रेकर्डबाट हट्नुपर्ने माग दोहोर्याएका थिए। यद्यपि आफूहरूले विरोधको शैली भने परिवर्तन गरेको उहाँले बताएका हुन्। उहाँले आफूहरू लचकताका साथ जिम्मेवार प्रतिपक्षको रूपमा सदनमा प्रस्तुत भएको पनि बताएका थिए। निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन खारेजको निर्णय विरूद्ध परेको मुद्दा सर्वोच्च अदालतले हेर्दा हेर्दैमा राखेको छ। हिजो संवैधानिक अदालतमा सुनवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो। अब यो मुद्दाको सुनवाई जेठ 29 गते हुने भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक अदालतमा सुनवाई शुरू भए पनि समय नभ्याएपछि हेर्दा हेर्दैमा 29 जेठमा हुने तय भएको हो। यसअघि 20 जेठमा सुनवाई शुरू गरी हिजोको लागि हेर्दा हेर्दैमा राखिएको थियो। परराष्ट्र मन्त्री सुशील खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने हुनुभएको छ। मन्त्रालयले यो जानकारी दिँदै भ्रमणको आन्तरिक तयारी भइरहेको र भ्रमण तालिकाबारे छिट्टै जानकारी गराइने जनाएका छन्। वर्तमान सरकार गठनपछि मन्त्री खनालले हालै मात्र भारतको 3 दिने औपचारिक भ्रमण गरेका थिए। यसै गरी मन्त्रालयमा हिजो आयोजित संचारकर्मी संघको अन्तर्क्रियामा मन्त्री खनालले राष्ट्रिय हितका विषयमा सरकार, राजनैतिक दल लगायत राज्यका सबै निकाय र संचार क्षेत्रको पनि एकमत हुनुपर्ने बताएका हुन्। साथै उनले परराष्ट्र मन्त्री सूचना सम्प्रेषणमा संवेदनशील हुन आग्रह गरेका हुन्। मन्त्रालयमा गर्न लागेको नयाँ कार्य र सुधारका आयोजना बारेमा सुनाउँदै उनले विदेश स्थित नेपाली नियोगमा आवश्यकता अनुसार थप जनशक्ति र भौतिक पूर्वाधार स्तरोन्नति गर्न लागेको पनि बताएका हुन्। गण्डकी प्रदेश सभाले बनाएका कानूनहरूको प्रभावकारिता र कार्यान्वयनको अवस्था जाँच्न पोखरामा बुधबार विशेष छलफल भएको थियो। प्रदेश मामिला तथा कानून समितिको आयोजनामा हिजो भएको कार्यक्रममा प्रदेश सभाका 4 समितिका सभापति र सदस्यहरू सहभागिता रहेका थिए। यूएनडीपी संसद सहयोग परियोजनाको सहयोगमा भएको कार्यक्रमको संयोजन पोखरा रिसर्च सेन्टरले गरेको हो। कानून बनेपछि त्यसले समाज र जनताको जीवनमा कस्तो प्रभाव पार्यो भनेर हेर्ने उत्तर विधायकी परीक्षणको भूमिकाबारे गम्भीर मन्थन भएको थियो। गण्डकी प्रदेश सभाले स्थापनादेखि अहिलेसम्म साल बसाली र संशोधन सहित 90 कानून बनाएको छ। तीमध्ये 3 कानून प्रदेश सभामा आफैले खारेज गरिसकिएको थियो। साल बसाली संशोधन विधेयक र खारेज भएका बाहेक अहिले 55 हाराहारीमा कानूनहरू सक्रिय रहेका छन्। कानून कार्यान्वयनका लागि नियमावली बनाउनु पर्ने भए पनि कतिपय ऐनका हकमा मन्त्रालयहरूले प्रत्यायोजित विधायन भन्दा बाहिर गएर नियमावली र कार्यविधि बनाएको पाइएको छ। सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी वास्तविक बीमाको अवधारणा अनुसार संचालन गर्ने तयारी गरेको छ। अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री सोडिम वाग्लेले हालको स्वास्थ्य बीमा कार्यक्रममा देखिएका विकृति र दुरूपयोग अन्त्य गर्न आवश्यक रहेको बताएका छन्। उहाँका अनुसार गत आर्थिक वर्ष स्वास्थ्य बीमा कार्यक्रमका लागि 10 अर्ब रूपियाँ विनियोजन गरिएको थियो भने चालू वर्ष 15 अर्ब छुट्याइएको छ। हालै थप 5 अर्ब रूपियाँ स्वास्थ्य व्यवस्था गरिएको छ, जसमा स्वास्थ्य मन्त्रालयले खर्च गर्न नसकेको 2 अर्ब रूपियाँ र अर्थ मन्त्रालयबाट थप गरिएको 3 अर्ब रूपियाँ समावेश रहेको छ। अर्थमन्त्री वाग्लेले स्वास्थ्य बीमाको दायित्व नियन्त्रित रूपमा बढ़दै गएको भन्दै यसलाई दीर्घकालीन रूपमा धान नसकिने संरचनामा रूपान्तरण गर्नुपर्ने आवश्यकता उल्याउनु भएको थियो। साइबर अपराध र अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा 34 नेपाली नागरिक थुनामा परेका छन्। उनीहरूलाई कल बुस र मातराष्ट्रिय जेलमा राखिएको छ। जेलमा राखिएका मध्ये 30 जनालाई अदालत धरोटीमा छाड्न आदेश दिएको छ, तर प्रक्रिया पूरा नभएका कारण उनीहरू जेलमै रहेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार कम्बोडिया, म्यानमार जस्ता देशमा कडाई र धरपकड बढ़ेसँगै स्क्याम सेन्टर चलाएर संगठित डिजिटल ठगी गर्नेहरूको आधार क्षेत्र अहिले श्रीलंकातिर सरेको छ। विभिन्न देशका स्क्याम सेन्टरमा ठूलो संख्यामा नेपाली समेत फस्दै आएकामा गत महिना श्रीलंका प्रहरीले गल र मातरा जिल्लामा छापा मार्दा 29 नेपाली सहित 192 भारतीय पक्राउ परेका थिए। कोलम्बो स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विजय कुमार राउतका अनुसार मे महिनामा मात्रै साइबर अपराध र अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा 34 नेपाली नागरिक पक्राउ परेका हुन्। उनीहरूलाई कल बुस र मातरा स्थित जेलमा राखिएको थियो। हालसम्म 30 जनालाई अदालतले धरोटीमा रिहाईको आदेश दिइसकेको छ। पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखराको पृथ्वी चोक स्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ। मोगिन पोखरा सड़क आयोजना पश्चिम खण्ड अन्तर्गत निर्माणाधीन यस पुलको म्याद विरोधमा 2083 फागुन 21 गतेसम्म पुर्याइएको हो। सेतीको हालको पुलको अपस्ट्रीम र डाउनस्ट्रीम 190 मिटरका दुईवटा पक्की पुल र 1 अर्ब 7 करोड़ लागतको निर्माण गर्नका लागि विक्रमसम्मत 2079 भदौ 26 गते ठेक्का सम्झौता गरिएको थियो। एसियाली विकास बैंकको ऋण सहयोगमा सड़क विभाग अन्तर्गत निर्माण भइरहेको पुल 3 वर्षभित्र सम्पन्न गर्ने गरी एमएस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालीसँग सम्झौता भए पनि काम नसकिएपछि गत भदौमा पहिलोपटक म्याप थप गरिएको थियो। हालसम्म पुलको 61% हाराहारीमा भौतिक प्रगति भएको मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्ण बहादुर कुँवरले बताउनु भएको छ। उहाँका अनुसार अब निर्माण कार्यका लागि कुनै अवरोध नभएकाले निर्माण कम्पनीले तीव्रताका साथ काम गरेर तोकिएको म्यादभित्र सम्पन्न हुनेछ। बिहानीको समयमा सड़क दुर्घटना बढ़न थालेपछि तनहुँ प्रहरीले सड़क सुरक्षाको लागि बिहान समयमा सड़क निगरानीलाई तीव्र पारेको छ। बिहान 4 बजेदेखि जिल्ला भित्रिने नाकाहरूमा प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा चालक सचेतना सहितको कार्यक्रम गर्दै आएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार जिल्लामा पछिल्लो 24 घण्टामा 3 वटा सड़क दुर्घटनामा परेर 4 व्यक्ति घाइते भएका छन्। घाइते भएका सबैको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। दुर्घटनामा दुई ट्रक, 2 मोटरसाइकल र 1 माइक्रोमा क्षति पुगेको घिमिरेले जानकारी दिनुभएको छ। सरकारी सेवालाई नागरिकको घर दैलोमा पुर्याउने अभियान अन्तर्गत नेपाल सरकारले सञ्चालन गरेको घरमै राहदानी वितरण सेवा तनहुँमा प्रभावकारी बन्दै गएको छ। नेपाल सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत सरकारी कागजात नागरिकको घरमै पुर्याउने लक्ष्य अनुसार तनहुँमा शुरू गरिएको उक्त सेवाबाट हालसम्म 350 जना सेवाग्राही लाभान्वित भएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिनुभयो। सरकारका मन्त्री परिषदबाट स्वीकृत शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको बुदा नम्बर 27 सरकारी सेवालाई घर दैलोमै पुर्याउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी गभर्नमेन्ट कुरियर सर्भिसको रूपमा विकास गर्ने तथा राहदानी नागरिकताको प्रतिलिपि सवारी चालक अनुमति पत्र लगायत सरकारी कागजात घरमै पुर्याउने व्यवस्था लागू गर्ने उल्लेख रहेको छ। सोही नीति अनुसार जिल्ला प्रशासन कार्यालय तनहुँले हुलाक कार्यालय मार्फत गत वैशाख 4 गतेदेखि राहदानी वितरण सेवा घर दैलोमा पुर्याउने कार्यक्रम शुरू गरेको हो। जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय तनहुँ बीचको सहकार्यमा सञ्चालन भइरहेको उक्त सेवा अन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट राहदानी तयार भएपछि जिल्ला हुलाक कार्यालयले त्यसलाई सेवाग्राहीको घर वा सेवाग्राहीले तोकेको स्थानमा पुर्याउने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनु भएको छ। देशका धेरैजसो ठाउँमा पानी परेसँगै तराई लगायत सबैजसो ठाउँमा गर्मी घटेको छ। हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकोमा राति पानी परेपछि गर्मी केही कम भएको हो। आज रौला हुलाक कार्यालय तनहुँ बीचको सहकार्यमा सञ्चालन भइरहेको उक्त सेवा अन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट राहदानी तयार भएपछि जिल्ला हुलाक कार्यालयले त्यसलाई सेवाग्राहीको घर वा सेवाग्राहीले तोकेको स्थानमा पुर्याउने व्यवस्था

0: सम्पूर्वानुमान महाशाखाले जनाएको छ। गएको छ घण्टामा सबैभन्दा बढ़ी मध्यप्रदेशको बारामा 63.4 मिलिमिटर वर्षा भएको छ। यसै गरी चितवन, तनहुँ, मकवानपुर, धनुषा, बर्दिया, काठमाडौँ लगायतका ठाउँमा मध्यम वर्षा भएको थियो। आज देशभर बदली भई कोशी, बागमती, गण्डकी र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा मध्य कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागको एक दुई ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना रहेको छ। भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। साथै अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसून नेपालमा प्रवेश गर्ने पनि महाशाखाले जनाएको छ। भारतमा जून 4 मनसून प्रवेश गरेकाले नेपालमा पनि 3-4 दिनमै मनसून प्रवेश गर्ने अनुमान गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण अफ्रिकामा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा 12 जनाको ज्यान गएको छ। जोहानेसबर्ग शहरको पूर्वमा रहेको किलभल्याण्डको एक बस्तीमा अस्ति राति गएको गोलाबारीमा अन्य 9 जना घाइते भएका प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। जम्पर्स अनौपचारिक बस्तीमा भएको आक्रमणपछि प्रहरीले 10 जना भन्दा धेरैको खोजी शुरू गरेको छ। आक्रमणको उद्देश्य अहिलेसम्म थाहा भएको छैन। दक्षिण अफ्रिका विश्वको सबैभन्दा उच्च हत्या दर भएका देशमध्ये एक हो। दक्षिण अफ्रिकामा औसतमा प्रतिदिन झण्डै 60 जनाको हत्या हुने गरेको छ। दक्षिण अफ्रिकी बन्दुकधारी शंका गिदोन जुबर्टले उद्धृत गरेको तथ्याङ्क अनुसार दक्षिण अफ्रिकामा कानूनी रूपमा राखिएका झण्डै 30 लाख हतियार छन् र कम्तीमा त्यति नै संख्यामा इजाजत पत्र बिनाका हतियारहरू पनि रहेका छन्। अन्तिममा खेल समाचार। विश्वकै सबैभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ आज मध्यरातीदेखि शुरू हुँदैछ। लोकप्रियताका हिसाबले विश्वकप फुटबल सबैभन्दा ठूलो खेल आयोजना हो। प्रत्येक 4 वर्षमा आयोजना हुने विश्वकप अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त रूपमा आयोजना हुँदैछ। मेक्सिको प्रसिद्ध एस्ता डीओ एजेताका रंगशालामा घरेलू टीम र दक्षिण अफ्रिका बीचको उद्घाटन खेल राति 1:15 शुरू हुनेछ। यसपटक विश्वको कुल जनसंख्या मध्ये 58% विश्वकप हेर्ने अनुमान गरिएको छ। त्यसैले विश्वको नजर 1 महिना भन्दा बढ़ी समय अमेरिका, क्यानाडा र मेक्सिकोमा 16 भव्य रंगशालामा रहनेछ। विश्वकप फुटबल 3 देशमा आयोजना हुन लागेको यो पहिलो पटक हो। यसअघि 2 देशले मात्र संयुक्त रूपमा विश्वकप आयोजना गरिएको इतिहासमा छ। विश्वकप 2002 आयोजना दक्षिण कोरिया र जापानले संयुक्त रूपमा गरेका थिए। विश्वकपको अर्को संस्करण पनि 3 देशमा संयुक्त रूपमा हुने पक्का भइसकेको छ। त्यसैले सन् 2030 आयोजकहरू पोर्चुगल, स्पेन र मोरक्कोले सूक्ष्म रूपमा यस विश्वकपको अवलोकन गर्नेछन्। 39 दिनको प्रतिस्पर्धापछि जुलाई 19 अमेरिकाको न्यू जर्सीको मेट लाइफ स्टेडियममा फाइनल हुनेछ। त्यस रात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले विजेता देशलाई ट्रफी प्रदान गर्नेछन्। हवस् त, यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुनचादी पसल दुलेकौड़ा भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचादी पसल शुक्ला गण्डकी 4 दुलेकौड़ा भित्री बजार। प्रोपाइटर भोज बहादुर सुना।
3: मोबाइल 98058 35 537।
4: मम्मी भोक लाग्यो खा।

0: खाम न
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँडा।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मोमो हाउस, दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
4: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
4: ए हो र, ल त ल।
5: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 9855621692।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9845156999 छ।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पानीमा मेटली स्टील फन पर्क का सबै सामान साइनी कति मजा एकै ठाउँमा तर्जलिनी पानी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9807294।
3: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843161209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
5: १०३.८ अन्तर्मनको आवाज।

0: हजुर दान गरौं।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
1: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
3: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
4: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
5: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811166136।
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
6: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
2: ओके, लेट्स डन।
6: हजुर, सिक्तेल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
2: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9847000787।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
8: साँच्चै के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त? जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
8: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
9: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा पिपी चोकमा
10: यही जेठ 30 गते शनिबार
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
11: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
10: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
11: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
5: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
11: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
9: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल
5: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्जर
9: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
7: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0658403177 मोबाइल 9856044343
12: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
13: मैडम धुम्रपान भनेको के हो
12: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
13: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ मैडम
12: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्रनली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ
13: अनि नि मैडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपायहरू पनि छन् कि
12: छन् नि यसबाट बच्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
14: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
15: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ
16: सिप सिकौ भविष्य बनाऊ योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ
17: हजुर रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्
16: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस् अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ
17: नोट न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्
16: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन फोन 9856044343 9801443628 र 9560624646
18: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
19: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
18: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
19: सेवा लिने क्रममा चाहिने जानकारी
18: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
19: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
18: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
19: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
20: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
21: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
15: सुखा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुखापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9968161887।
3: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: कहाँ जाने?
1: सिधे मयम चिसापानी बाट काठमाडौँ बाट
0: मयम चिसापानी अनि बीचमा नझर्ने?
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
0: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526063। पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
6: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
6: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
8: हजुर, हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो 9 ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
6: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
8: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468883522।
9: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
10: काममा अलि सघाउँछ कि भनेर नि।
9: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
11: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
12: अहिले बिहानको 8 बज्यो। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98163951।
13: कहिले भरियाको सुस्केर आवाज, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा तपाईँ हाम्रै गाउँ घरको काली ओराली भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
14: कार्यक्रम लोक भाका
13: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक नानोलोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं बिहिबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले पुराना गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिनेछौ। हामीलाई समय अवधिभर सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने ढिला नगरिकन कार्यक्रमको शुरूआत स्वरूप राख्दैछु पशुपति शर्माको मलाई अमेरिका यही बोलको भाका रहेको छ जसमा आवाज रहेको छ पशुपति शर्मा अनि सीता केसीको। अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त।

हजुर, मलाई अमेरिकाई बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो पशुपति शर्मा अनि सीता केसीको। यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। फेरि पनि ढिला नगरिकन अर्को भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु। बल्लै भोभेट बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ विमल राज छेत्री अनि शर्मिला गुरूङको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, बल्लै प्रोफिटेबलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो बिमलराज छेत्री अनि शर्मिला गुरुङको। यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। पछि पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला भन्ने आशा चाहिँ सधैँ छ। र पानी पनि परिरहेको छ, आफ्नो ख्याल राख्नुहोला, राम्रोसँग बस्नुहोला र हामीलाई पनि सुनेर साथ दिँदै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। सक्छौ भने वीर सबलको लोकदोहोरी भाका रहेको छ, पुरानो भाका जसमा आवाज रहेको छ विष्णु माझी अनि रामजी खाँडको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर सक्छौ भने वीरसबलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो विष्णु माझी अनि रामजी खाँडको। यो पुरानो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु, फेरि पनि ढिला नगरिकन अर्को भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु। ए हावा जाऊ बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ टिका पुन, रामजी खाँड अनि टिका पुनको। र भाका सँगसँगै हामी छोटो व्यावसायिक विषयमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ठोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
3: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
4: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
5: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
5: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
9: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुम्रपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 30 गते शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ वरिष्ठ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय,
12: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
4: हारजोनी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
12: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
11: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9856031053।
13: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा सुन, अहिले के सुन्ने भनेको
14: थाहा छैन र हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
13: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
14: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
13: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
14: प्रवर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
15: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
16: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
15: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
16: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98 066 81 115
17: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
18: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाम
16: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
18: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171556
19: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
20: उपचार हुने रोगहरू
19: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
20: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
19: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
20: दिसा पिसाब एवं पेटको समस्या
19: तौल घटबड हुने वा थाइराइडको समस्या
20: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
19: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
20: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ
19: फोन नम्बर 065414233 र 98678187

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्। तरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
2: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
2: सरन एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
7: हजुर, केही छिनको छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु म, कार्यक्रम प्रस्तुता सृष्टि खत्री, र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि हामीलाई विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरकवार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं बिहिबारको श्रृंखलामा, र आजको श्रृंखलामा रहेर चाहिँ हामीले पुराना पुराना गीत संगीतहरूलाई चाहिँ कार्यक्रम स्थान दिइरहेका छौं र रहन्छौं अबको 9 बजेसम्म। अझै पनि थोरै समय बाँकी नै रहेको छ, सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने ढिला नगरिकन अर्को भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु। डाँडैको टुनी बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ शान्ति श्री परियार अनि अर्जुन सापकोटाको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, डाँडैको टुनी सम्झिँदै हुने बुलको फाका रहेको थियो, जसमा आवाज रहेको थियो अर्जुन सापकोटा अनि शान्तिश्री परियारको। यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु र यो भाका सँगसँगै चाहिँ हामी कार्यक्रमको अन्तिमतर्फ आइसकेका छौं। छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ चौतारीको बर बुलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ राजु परियार अनि शर्मिला गुरूङको। र यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरबारा 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: दाइ पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एकासी बिग्रियो।
2: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाइ?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
6: एभुडी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
8: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
10: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी 6 भुरुङ्गी।
10: हाम्रा विशेषताहरू:
8: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
10: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
8: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
10: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
8: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0-65-71-479 र 98-60-62-265।
11: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछेपानी।
12: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
11: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900।
13: टाइम चेकको साथमा मनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पो चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98-165-95-301।
14: दुवै सदनको बैठक बस्दै बजेटमाथिको छलफल हुने, अर्थमन्त्री वाग्लेले जवाफ दिने कार्यसूची।
15: कंग्रेसमा क्रियाशील सदस्यता अध्यावधिका लागि थपिएको म्याद आज सकिँदै हालसम्म 4,57,000 जनाको विवरण दर्ता
16: मकवानपुरमा सवारी दुर्घटना हुँदा 2 जनाको मृत्यु नवलपरासी पूर्वको कालीगण्डकी करिडोरमा क्रेन दुर्घटना हुँदा 6 जना घाइते
15: इरानका विभिन्न शहरमा अमेरिकी आक्रमण जारी होर्मुज जलमार्ग बन्द गरिएको इरानको घोषणा
16: र फिफा विश्वकप फुटबल आज शुरू हुँदै उद्घाटन खेलमा राति 12:45 मेक्सिको र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा हुने
17: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस् यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
15: समाचार अब विस्तारमा संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ त्यसक्रममा उठेका प्रश्नको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिने कार्यसूची छ यस्तै विनियोजन विधेयक 2083 राष्ट्र ऋण उठाउने विधेयक 2083 र नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक 2083 अर्थमन्त्री वाग्लेले प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ लामो समय विपक्षी दलले अवरोध गर्दै आएको बैठक हिजोदेखि चलेको हो प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर भएका विरोधका सम्बन्धमा हिजो परराष्ट्र मन्त्री शिशिर खनालले जवाफ दिएपछि संसद चलेको हो तर विपक्षी दल अझै सन्तुष्ट छैनन् अरू विपक्षी दलले संसद चल्न दिए पनि श्रम संस्कृति पार्टीले हिजोको बैठक बहिष्कार गरेको थियो यसैबीच राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा एक बजे बस्ने तय भएको छ बैठकमा सरकारले संयुक्त सदनमा पेश गरेको बजेटमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ राष्ट्रिय सभा बैठक पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर अवरूद्ध हुँदै आएको छ
16: प्रतिनिधि सभाका विभिन्न 4 समितिको बैठक आज पनि बस्दैछ अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक अहिले केही बेरमा बस्दैछ बैठकमा त्रिभुवन पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको संचालन अवस्था लगायत नेपालको हवाई उड्डयन युरोपियन युनियनको कालो सूचीबाट हटाउनका लागि मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको तयारी सम्बन्धमा छलफल हुनेछ अहिले केही बेरमा शुरू हुने महिला तथा सामाजिक मामिला समितिको बैठकमा सामाजिक परिचालिकाहरूको व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ छलफलका लागि महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री महिला बालबालिका सहित अर्थ भूमि सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई बोलाइएको छ यसअघि प्रतिनिधि सभाकै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक शुरू भएको छ बैठकमा अघिल्ला बैठकको निर्णय कार्यान्वयन प्रगति जानकारी दिने लागू औषध नियन्त्रण ब्यूरोको चालू आर्थिक वर्षको हालसम्मको कार्य प्रगति एवं आगामी कार्ययोजना सम्बन्धमा छलफल गर्ने समितिमा परेका विभिन्न उजुरी अध्ययनका लागि उपसमिति गठन गर्ने लगायत कार्यसूची छन् सार्वजनिक लेखा समितिमा भने विद्युतीय सवारी साधनको भन्सार जाँचपास सम्बन्धमा हालै उठेका प्रश्नमाथि छलफल हुनेछ त्यहाँ जवाब दिन अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले जाने कार्यसूची छ
15: नेपाली कंग्रेसको क्रियाशील सदस्यता अध्यावधि गराउन थप गरिएको समय आज सकिँदैछ पार्टीका अनुसार आज राति 12 बजेसम्म सदस्यता अध्यावधि गर्न सकिनेछ क्रियाशील सदस्यता अध्यावधि गर्न योग्य 7,82,209 सदस्य मध्ये हिजो बेलुकासम्म 4,57,366 जनाले अध्यावधि गराएका छन् 1,24,748 जनाले स्वयं अध्यावधिक फारम पेश गरी अध्यावधिक प्रक्रियामा सहभागी भएका छन् यो सहित अध्यावधि गर्ने कुल संख्या 6,00,000 पुग्न सक्नेछ महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले छुटेका सदस्यहरूलाई अध्यावधि गराउन आग्रह गर्नुभएको छ कंग्रेसले यसपटक अनलाइनबाटै सदस्यता लिन सकिने सफल अभ्यास गरेको छ कतिपय नेताहरूले अवरोध गर्ने प्रयास गरे पनि क्रियाशील सदस्यता अध्यावधिक अभियान गाउँ गाउँसम्म उत्साहजनक रूपमा अघि बढ़िरहेको कंग्रेस केन्द्रीय कार्यालयले जनाएको छ
16: मकवानपुरमा भएको सवारी दुर्घटनामा 2 जनाको मृत्यु भएको छ भीमफेदी गाउँपालिका 8 वैद्यमार स्थित तराई मधेस फास्ट्रैक को पिकअप भ्यान दुर्घटना हुँदा सिन्धुलीका 42 वर्षीय बोधराज बुढाथोकी र बाराका 21 वर्षीय सूर्य यादवको मृत्यु भएको हो। बुढाथोकी नेपाली सेनाका पूर्व हवलदार तथा चालक रहेको तथा यादव फास्ट्रैक आयोजनामा इन्जिनियरका रूपमा कार्यरत रहेको प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्रेले जानकारी दिनुभयो। हिजो राति 10 बजे माण्डु हाइड्रो पावर तर्फबाट इपा तर्फ जाँदै गरेको बाप्र 01-0336-2144 नम्बरको फास्ट्रैकको गाड़ी सड़कबाट करिब 100 फीट तल खोलामा खसेर दुर्घटना भएको हो। गम्भीर घाइते उनीहरूको आज बिहान हेटौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सब अस्पतालमै राखिएको छ।
15: नवलपरासीको गैंडाकोट नगरपालिका 4 रानीताल स्थित कालीगण्डकी करिडोर सड़क खण्डमा क्रेन दुर्घटना हुँदा 6 जना घाइते भएका छन्। गैराती ढोरेनीबाट गैंडाकोटतर्फ आउँदै गरेको लुईएक 4437 नम्बरको क्रेन ओह्रालो सड़कमा ब्रेक फेल भई सड़कको बायाँ किनारको भित्तामा ठोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो। दुर्घटनामा क्रेन चालक पाल्पाको तानसेन नगरपालिका घर भई हाल मध्यबिन्दु नगरपालिका 11 बस्ने 25 वर्षीय नीरज अश्रामी मगर सहित 6 जना घाइते भएका हुन्। सबै घाइतेलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।
16: पहिरोका कारण अवरूद्ध कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ। अस्ति र हिजो भएको अविरल वर्षाले कालीकोट खडक सड़क खण्डको नरहरी नाथ गाउँपालिका 8 खुलालुदेखि बाजुराको सिमाना लैफूसम्मका ठाउँ ठाउँमा लेदो सहितको पहिरो गएर अवरूद्ध बनेको थियो। दुई दिनसम्म वर्षातका कारण कर्णाली करिडोर अन्तर्गत सुर्खेत हुम्ला सड़क खण्डको खुलालुदेखि लैफूसम्म ठाउँ ठाउँमा पहिरो लेदो खसेको र पहिरो हटाई सड़क सुचारू गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ। अहिले पनि सड़कको माथिल्लो भिरालो जग्गाबाट ढुंगा खस्ने जोखिम रहेकाले सड़क साँगुरो र धेरै ठाउँमा एकतर्फी भएकाले पनि यात्रा गर्दा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
15: पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुगलिन मलेखु सड़क खण्डका 4 पुल आगामी असारमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। ती पुलको सामान्य बाहेक काम सम्पन्न भएका छन्। नागडुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खरी खोला चिरौंदी खोला गोमती खोला र हुग्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागि छ। उहाँका अनुसार ती पुलमध्ये कतिपयको सड़कसँग जोड़ने बाटो बनाउन बाँकी छ। पुलको प्लास्टर रंगरोगन ट्राफिक सुरक्षा लगायतका सामान्य काम बाँकी छन्। समग्रमा 90% भन्दा बढ़ी काम भएकाले असारभित्र पुल सञ्चालनको तयारीमा रहेको उहाँले बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
18: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
19: मार्बल। मार्बलका सिकेपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
18: सुरक्षा घरको साथ जीवन दर्शन।
20: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
15: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
16: अब बाँकी समाचार। रौतहटको बौद्धिमाई नगरपालिका 7 बाडा बंकुल टोल स्थित नेपाल भारत सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा लुकाई छिपाई राखिएको फर्सीको बिया नियन्त्रणमा लिन खोज्दा प्रहरी र स्थानीय बीच झडप भएको छ। झडपका क्रममा प्रहरी सहित 6 जना घाइते भएका छन्। हिजो साँझ मस्जिद पछाडि सीमावर्ती बाटो नजिक त्रिपालले छोपेर राखिएको फर्सीको बिउ नियन्त्रणमा लिने क्रममा केही स्थानीयले अवरोध गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरी टोलीले 4 राउण्ड अश्रु ग्यास प्रहार गरेको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमको कमाण्डमा 54 जना तथा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा 20 जनाको टोली घटनास्थलमा परिचालन गरिएको थियो। झडपमा बौद्धिमाई नगरपालिका 7 का 40 वर्षीय सुदामा देवी राय, 40 वर्षीय हीरा मोतिया देवी यादव र 45 वर्षीय जयलाल ठाकुर हजाम घाइते भएका छन्। उनीहरूको चन्द्र ज्योति कान्ति अस्पताल बंकुलमा उपचार भइरहेको छ। प्रहरी तर्फ प्रहरी वरिष्ठ हवलदार गजेन्द्र यादव, प्रहरी सहायक हवलदार सम्झना चौधरी र प्रहरी सहायक हवलदार देवराज महतो घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको र उपचारपछि कार्यालय फर्किएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट 322 बोरा फर्सीको बियाँ बरामद गरेको छ। बरामद बिउको कुल अनुमानित मूल्य 90,16,000 रूपियाँ रहेको प्रहरीले जनाएको छ।
15: अब अन्तर्राष्ट्रिय समाचार. अमेरिकी सेनाले इरानका विभिन्न शहरमा लगातार दोस्रो दिन पनि शक्तिशाली हवाई हमला जारी राखेको छ. अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले नयाँ आक्रमणको पुष्टि गर्दै यसलाई इरानको निरन्तर र अनुचित आक्रमकताको जवाब भनेको छ. अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले सेनाले इरानका प्रमुख केन्द्रहरूमा बमबारी गरिरहेको बताउनुभयो. सम्झौताका लागि दिइएको मौका इरानले नउठाएकाले यो कदम चाल्नु परेको उहाँको भनाइ छ. बुधबार हिजो इरानले अमेरिकी हेलिकप्टर खसालेपछि दुई देश बीचको तनावले उग्र रूप लिएको थियो. इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कर्प्सले हुर्मुज जलमार्ग क्षेत्रमा दुईवटा जहाजमाथि आक्रमण गरेको दावी गरेको छ. इरानले सुरक्षा संकटको कारण देखाउँदै रणनीतिक रूपमा महत्वपूर्ण मानिने यो जलमार्ग तेल ट्याङ्कर र व्यापारिक जहाजसहित सबै प्रकारका साधनका लागि पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ. इरानले अनुमति बिना उक्त क्षेत्र पार गर्न खोज्ने जुनसुकै जहाजलाई निशाना बनाइने चेतावनी पनि दिएको छ. यद्यपि अमेरिकी सेन्ट्रल कमाण्डले भने इरानी दावीको खण्डन गर्दै व्यापारिक जहाजहरू अझै पनि उक्त मार्गबाट आवतजावत गरिरहेको र कुनै पनि अमेरिकी युद्धपोतमा क्षति नपुगेको दावी गरेको छ. युद्धका कारण यो जलमार्ग लामो समयदेखि प्रभावित भन्दा यहाँको व्यापारिक चहलपहल साबिकको तुलनामा 15% खुम्चिएको छ. अब खेल समाचार. विश्वकै सबैभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ आज मध्यराती शुरू हुँदैछ. प्रत्येक चार वर्षमा आयोजना हुने फिफा विश्वकप अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त रूपमा आयोजना हुँदैछ. मेक्सिको प्रसिद्ध स्टाडियो एस्तेका रंगशालामा घरेलु टीम र दक्षिण अफ्रिका बीचको उद्घाटन खेल राति 1:15 शुरू हुनेछ. यसपटक विश्वको कुल जनसंख्याको 58% विश्वकप हेर्ने अनुमान गरिएको छ. जुन एक महिनाभन्दा बढ़ी समय अमेरिका, क्यानाडा र मेक्सिकोका 16 भव्य रंगशालामा हुनेछ. विश्वकप फुटबल तीन देशमा आयोजना हुन लागेको यो पहिलो पटक हो. 39 दिनको प्रतिस्पर्धापछि जुलाई 19 अमेरिकाले न्यू जर्सीको लाइफ स्टेडियममा फाइनल हुनेछ. फिफाले यसपालि विश्वकपमा 48 टीमलाई सहभागी गराएको छ, जुन विगतमा भन्दा 16 राष्ट्र बढ़ी छन्. चार राष्ट्र कप भेडे कुराकाओ, उज्बेकिस्तान र जोर्डन त नवप्रवेशी मात्र छन्. विश्वकप मंचमा हुने श्रेष्ठताको लड़ाईमा यसपालि डिफेण्डिङ च्याम्पियन अर्जेन्टिना सहित स्पेन र फ्रान्सलाई प्रमुख उपाधि दावेदारका रूपमा लिइएको छ. यस विश्वकपमा कुल पुरस्कार राशि 651 मिलियन डलर छ. यो कतार विश्वकपको तुलनामा 49% बढ़ी हो. यस वर्ष च्याम्पियनले 50 मिलियन डलर प्राप्त गर्नेछ. अब मौसम. आज सातै प्रदेशका केही स्थानमा पानी पर्ने भएको छ. मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका भेगका साथै हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ. मध्यप्रदेश प्रदेशका साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरू पनि मध्यमसम्मको वर्षा हुने महाशाखाले जनाएको छ. राति पनि यी प्रदेशका एक दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ. यसैबीच हिन्दकुश हिमालय क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसूनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपदको जोखिम भने यथावत रहने एक अध्ययनले देखाएको छ. छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ़दो तापक्रम र जलस्रोतमा बढ़दो दबावका कारण यो मौसम झन जोखिमपूर्ण बन्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्. अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र एसी मोडले उक्त अध्ययन सम्बन्धी हिन्दकुश हिमालय एसकेएस मनसून आउटलुक 2026 हिजो प्रकाशित गरेको हो. एसकेएस मनसून आउटलुक 2026 विश्व तथा क्षेत्रीय स्तरका विभिन्न जलवायु मोडलहरूको पूर्वानुमानमा आधारित छ. यसको उद्देश्य जूनदेखि सेप्टेम्बरसम्मको मनसून मौसम अघि सरकार, विपद व्यवस्थापन निकाय र समुदायलाई योजना तथा पूर्व तयारीमा सहयोग पुर्याउनु रहेको इसी मोडले जनाएको छ. बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
16: संघीय संसदका दुवै सदनको बैठक बस्दै बजेटमाथिको छलफल हुने, अर्थमन्त्री वाग्लेले जवाब दिने कार्यसूची.
15: कंग्रेसमा क्रियाशील सदस्यता अध्यावधिकका लागि थपिएको म्याद आज सकिँदै, हालसम्म 4,57,000 जनाको विवरण दर्ता.
16: मकवानपुरमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु. नवलपरासी पूर्वको कालीगण्डकी करिडोरमा क्रेन दुर्घटना हुँदा 6 जना घाइते.
15: इरानका विभिन्न शहरमा अमेरिकी आक्रमण जारी, हुर्मुज जलमार्ग बन्द गरिएको इरानको घोषणा.
16: र फिफा विश्वकप फुटबल आज शुरू हुँदै उद्घाटन खेलमा राति 1:15 मेक्सिको र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा हुँदै.
15: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो. धर्मराज र रविन्द्र विदा हुन्छ. नमस्कार.
0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज.
1: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ
15: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो. धर्मराज र रविन्द्र विदा हुन्छ. नमस्कार.
21: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन.

0: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
1: साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
0: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420,
1: दीप मल्ल ठकुरी 9840641530।
2: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
3: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
2: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
3: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
1: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507, कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846688817।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
6: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि स्थितिको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
8: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
3: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
1: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस प्यान्टको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
8: सम्पर्क युनाइटेड सप्लायर, दुलेगौडा, हेल्पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654।

झोले जेडो सेमिङे पाओ नाको रेडियो सेमो मुच जम्मै जम्मै श्रोता लाफाको के नामा सेवाराक सविता सिजली झेडी मगरौ पट्टेनङ अगे च मास बारङ नाको के मनिटा जातले आशाले नाको जम्मै कोन झेरमुना आउला गेप मुना आउला कान्छो पनि नाकुङ ढलिङ रोह दिनमु झेरमनले गेपमनले मातृभाषा आवाजको आवश्यकता आजको मूल नारा लानाखिङ पीआर कल्चर एण्ड फेसन हाउस बिलेगौड़ाद्वारा प्रायोजित यसै मगर ढुटो मासबार राखे जातले रेडियो ढोर बराही काठभोङ सोम दशमलव के मेगा हर्ज अन्तर मनु आवाजाङ पट्ट बिहिबारनी गोराकुङ कु बजे उठाहा खबर नुनिङ देखुन करिब करिब कु बजे सम्म र पुनः प्रसारण शुक्रबारनी नबिला बाङ्गा बजे ढोर बराही हाइलाइट नुनिङ देखुन झण्डै झण्डै 2 बजे सम्म प्रसारण छान्के जाते नाकै कान्के रेडियो ढोर बराई एफएम वेबसाइट हाम्रो पात्र मोबाइल एप र फेसबुक पेजिङ र भिन्टाभरि कटकट सेकी हुक्ले नाकै इसै मास बारङ मगर ढुट रोस रेवोस उबारेङ मगर ढुटो सेसे चलिङको मगर जीवाकाङ मेल ज्याच खाल्या खस ढुटो लिङको मगर स्रष्टा अग्रज मिगुर कुङ बारेङ र सेसेन समय सान्दर्भिक कुराकानीको र सेकी हुक्ले कुरा छ कानको के सट्दैन सेमु मुच श्रोटा लाफाको के छ ठहारले तर छिनिङ हुँदा कानको के सेके ठाल्छ मिनम श्रोटा लाफाको के र मासबार सम्बन्धी यसै जानकारी डानाङ डानाङ मासबाराङ मनिटालिङ आरमर्च बखत र छाना मासबाराङ मनिटालिङ स्वरूप आरमर्च कि नुहुमुनले काठ सेहेच लिङ लिङौ बोलले कानुङ रुह यसै लिङाङ शब्द संगीत हटिङ स्वरले आर्मिटमा छापा मगरौ

इसे रमाइलो लिङ काछिन छेके आछने महालत इसे सेहेच लिङ नुनिङ नाकोके नै छिनेउ मास बारङ मगर ढुटौ शब्द के खस ढुटङ अर्थ लैडिमु सेटाके नुहुमुनले नाको मध्यङ ढलि श्रोता लाफाको केच पक्कै ठहारले फेरि पनि नै वाच काट्नी शब्द टाके जुङकुर जातले कुलक र महानमु सेमु यानी है त हटिङ बेगारिस्ट ठकनाङ सचडीके सल्लाह सुझाव र यहाँ यानी है श्रोता लाफाको श्रोटाके उठाउनु सोके उठ्ने सोइङ उठौ सोना उठ सोनिस या सोनी उठ्नुस डी गोहोके पोखिएको पानी उठाउनु रिनाके निदाएकोलाई बिउझाउनु या उठाउनु सिङ गोहोके दाउरा उठाउनु सिङ भारी सोटके दाउराको भारी उठाउनु खेरमा गोहोके बिस्कुन उठाउनु बडिन गोहोके सुकाएको कपडा उठाउनु श्रोता लाफाको यसै शब्दको सेनाङ ननाको के थाहा छान्नु भेटा हो कि मगर ढुटाङ बहुवचनाङ डेके पस्नाङ गोहोके डेके लेउसा र एक वचनाङ डेके पस्नाङ चहिनी सोटके डेके लेउसा डेमु सिङ बहुवचन आले होस्टाङ सिङ गोहोके छाना देहाङ सिङ भारी एक वचन आले र हुस्के सोटाके छाना महाले त अब खस ढुटाङ बडिन गोहोके खेरमा गोहोके फुट्छ वस्तुको के गोहोके ह्याच्छ कुराको के गोहोके जम्मै केन उठाउनु डेले ध्याङ कानुङ मयो ढुटाङ हिल्के खाच्छ के सोटके डेले ध्याङ हिल्के मायोग छ अनगिन्ती चिजको के गोहोके डेले महाले त नाको इसी कुरा पक्कै पनि मनन जात्मुना आउला महाले त श्रोता लाफाको यसै रमाइलो कुराकानी कठ कठ अब भने मास बारङ फेरि काट रमाइलो लिङ आरमाच ठकन खास मुनले लिङौ बोलले लाफा जिउ यसै लिङाङ स्वरले डोलराज बाह्र घरे मगर प्रसाद खप्तडी मगर र तारा सिरिस मगर हटिङ रचना राणा मगरौ काट छिन्सेना किङ रमाइलो जाटिङ है त श्रोता लाफाको।

श्रोता लाफाको नाको इसे बखटाङ सेमुनरी रेडियो ढोरबाराही काठबोङ सोम दशमलव के मेगा हर्जाङ नेपाल आदिवासी जनजाति शुक्ला गण्डकी नगर परिषद डुस्मो प्रसारण छान्छ आदिवासी संसार अन्तर्गत मगर ढुटो मासबार श्रोता लाफाको नाको के छिन्यु मासबार कुटा लक्ष्मणले आटान सल्लाह सुझाव प्रतिक्रिया या के मामेक्नी है हिके देनाङ कानै नाकुङ चाहना अनुसार मासबार खासके कानुन कर्तव्य आले र नाकुङ सल्लाह सुझाव अनुसार कानै मासबार खासनाङ खेरि कानको अझै अगाडि बढिस्के सहायता छानले नाकुङ चाहना अनुसार मासबार खास छैन क्याले ढ्याङ नाको के र सिके रमाइलो छेले महाल त श्रोता लाफाको नाको कट्ठ मुनाखिङ रमाइलो कुराकानीको कट्ठ कट्ठ सिसे चलिङको सिके मन लेनाङ लेनाङ र कानुङ ढुटौ मासबार के भाकमुय छ समय अवधि डुम्के नपा कानुङ ढुटौ मासबार के रोह जाटमु सेमु मुच पट्ट पट्ट श्रोता लाफाको के गिरिङ गिरिङ लासो धन्यवाद मासबार खासके डुस्मय छ सहकर्मी लाफा के र मिगिनिङ हुँदा खाबाट पटकट जाटले कानुङ मासबार प्रायोजक पीआर कल्चर एन्ड मिसन हाउस के र ढलिङ ढलिङ धन्यवाद श्रोता लाफाको नाको के विभिन्न जात जातिको पोसाक र अत्याधुनिक फेसनेबल बडिनको चहच बखटाङ नाको पीआर कल्चर एन्ड फेसन हाउस दुनेगौडा बजार के आर्मी के हुक्ले नाकै होलाङ नाको के चहस्त जम्मै खाले बडिनको डिनके हुक्ले नाको कुसे ठकनाङ बसोबास जात च ल्याएर पनि लहु मयौ ढुट रोस रिवोस माम हेकमुयानी डेचै नुच बखटाङ काट सेहे चलिङ जोक्सै क्याङ्गी तारा मर्स्याङ्गी मधुसूदन थापा मगरो स्वर हटिङ याम थापा मगरो शब्द सङ्गीताङले च इसै सेहे चलिङ नाकुङ लागि डाँच्छै अर्को साता मिनम श्रृङ्खला लानाखिङ पक्कै पनि टाढाले डेचै हामास्या बराक भाके छाना सिहे चयाक शुभ दिन नाको भने सिमुन जाटनी रेडियो ढोरबराही काठभोङ सोम दशमलव के मेगाहर्ज अन्तर मनौ आवाज

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
2: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वास र सुनचादी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
3: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
3: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172142।
4: सिप सिकौं भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
5: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
4: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
5: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
4: सम्पर्क दुलेगौडा NIC बैंक भएको भवन, फोन 9856443043, 9801443628 र 9560624446।
5: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला IVF तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराचन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 9968861887।
6: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर एलर्जीले मेरो अनुहार नै।
7: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
6: कहाँ?
7: गण्डकी मेडिकल हल।
4: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
7: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
4: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
6: गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्ले बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625993069, मोबाइल 9840826926।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
9: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्ष देखि तपाईहरुकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठीक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
9: होटल फ्यामिली एन्ड लज खैरिनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856 23 420, 9801450674 र 9846 23 420।
10: ओहो ला
11: ल ल ल ल मरे के हो
10: हेरे त रगतै रगत भो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
11: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
10: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
11: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
10: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
12: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
13: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
16: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
15: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
16: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
15: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9801435622।
17: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झी।
18: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
19: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
20: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
21: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
0: ए सबिना, यस्तो हतारमा कता हो?
21: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
22: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
23: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
24: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
23: उपचार सेवाहरू:
24: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
23: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
24: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
23: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
24: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
23: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
24: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
25: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
26: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
27: धोरबाराही हाइलाइट्सको साथमा
28: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
27: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841-49304।
29: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक बिहिबार बिहान 11 बजेदेखि शुरू हुनेछ। आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने कार्यसूची रहेको छ। त्यसै गरी आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ। छलफलका क्रममा उठेका प्रश्नहरूको अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले जवाफ दिने कार्यसूची पनि रहेको छ। अर्थमन्त्री डाक्टर वाग्लेले विनियोजन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, विनियोजन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची समेत सार्वजनिक भएको छ। नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नो मन्त्रालय अन्य स्थापित मन्त्रालयहरू जस्तो तयारी अवस्थामा नरहेको बताउँदै सबै काम शून्यबाट शुरू गर्नुपर्ने चुनौती रहेको बताउनु भएको छ। कार्यभार सम्हालेको पहिलो दिनमै वहाँले मन्त्रालयलाई गति दिन र संस्थागत संरचना बनाउन केही महत्वपूर्ण निर्णयहरू गर्नुभएको छ। मन्त्री पुनका अनुसार मन्त्रालयको कामलाई कानूनी वैधानिकता दिन र व्यवस्थित बनाउन विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउने प्रक्रिया अगाडि बढ़ाएको छ। यसको लागि आवश्यक विधेयकको मस्यौदा तयार पार्ने पहिलो निर्णय गरिएको वहाँले जानकारी दिनुभएको हो। नयाँ मन्त्रालय भएकाले यसलाई सुचारू रूपमा चलाउन कति कमजोरी कर्मचारी आवश्यक पर्छ र कार्यविभाजन कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने निर्णय भएको छ। कामलाई छिटो छरितो र प्रभावकारी बनाउन आवश्यक दरबन्दी निश्चित गर्न यो कदम चालिएको हो। हाल विभिन्न मन्त्रालय अन्तर्गत छरिएर रहेका अनुसन्धान तथा नवप्रवर्तनका कार्यहरूलाई कसरी प्रभावकारी बनाउने र एकद्वार प्रणालीबाट अगाडि बढ़ाउने भन्ने विषयमा गहन छलफल तत्काल शुरू गर्ने निर्णय समेत मन्त्री पुनले गर्नुभएको छ। परराष्ट्र मन्त्री सुशील खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने भएका छन्। मन्त्रालयले सो जानकारी दिँदै भ्रमणको आन्तरिक तयारी भइरहेको र भ्रमण तत्कालिकाबारे छिट्टै जानकारी गराइने जनाएको छ। वर्तमान सरकार गठनपछि मन्त्री खन्नाले हालै मात्र भारतको चीन तीन दिने औपचारिक भ्रमण गर्नुभएको थियो। यसैगरी मन्त्रालयमा आज आयोजित संचारकर्मी संघको अन्त्यक्रियामा मन्त्री खन्नाले राष्ट्रिय हितका विषयमा सरकार राजनैतिक दल लगायत राज्यका सबै निकाय र संचार क्षेत्रको पनि एकमत हुनुपर्ने बताउनु भएको हो। साथै वहाँले परराष्ट्र सम्बन्धी सूचना सम्प्रेषणमा संवेदनशील हुन आग्रह गर्नुभएको छ। मन्त्रालयमा गर्न लागेको नयाँ कार्य र सुधारका योजना बारेमा सुनाउँदै वहाँले विदेश स्थित नेपाली नियोगमा आवश्यकता अनुसार थप जनशक्ति र भौतिक पूर्वाधार स्तरोन्नति गर्न लागेको बताउनु भएको हो। गण्डकी प्रदेशसभाले बनाएका कानूनहरूको प्रभावकारिता र कार्यान्वयनको अवस्था जाँच्न पोखरामा बुधबार विशेष छलफल भएको छ। प्रदेश मामिला तथा कानून समितिको आयोजनामा बुधबार भएको यो कार्यक्रममा प्रदेशसभाका चारवटै समितिका सभापति र सदस्यहरू सहभागी रहेका थिए। यूएनडीपी संसद सहयोग परियोजनाको सहयोगमा भएको कार्यक्रमको संयोजन पोखरा रिसर्च सेन्टरले गरेको हो। कानून बनेपछि त्यसले समाज र जनताको जीवनमा कस्तो प्रभाव पार्यो भनेर हेर्ने उत्तर विधेयकी परीक्षणको भूमिकाबारे गम्भीर मन्थन भएको हो। गण्डकी प्रदेश सभाले स्थापनादेखि अहिलेसम्म संशोधन सहित 90 कानून बनाएको छ। सरकारले डेंगीको संक्रमणद्वारलाई आउँदो 5 वर्षभित्र 60% खटाउने तयारी थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेंगी रोकथाम तथा नियन्त्रण बहुक्षेत्रीय योजनामा आउँदो 5 वर्षभित्र संघीय प्रदेश र पालिका सरकारका सबै निकाय क्षेत्रलाई डेंगी नियन्त्रण र रोकथाममा सहभागी गराएर लक्ष्य प्राप्ति गरिने उल्लेख गरिएको छ। योजना अन्तर्गत डेंगीका गम्भीर परिणाम न्यून गर्न विशेष पहल गरिने मन्त्रालयले जनाएको छ। लक्ष्य प्राप्तिका लागि सरकारले सबै संयन्त्र प्रयोग गरेर रोगको फैलावट निगरानी गर्नेछ। योजना अन्तर्गत सरसफाई बजाएर लामखुट्टेको प्रजनन क्षमता नष्ट गर्ने र त्यसका लागि हरेक हप्ता विशेष सरसफाई गर्ने गरी सफा शुक्रबार कार्यक्रम सञ्चालन गर्ने योजना पनि सरकारको रहेको छ। यसैगरी विभिन्न जोखिमपूर्ण क्षेत्रमा शून्य सहिष्णुता क्षेत्र घोषणा गर्ने र पार्क लगायत क्षेत्रमा पानीको फोहरा पोखरी आदि डेंगी बाहक लामखुट्टे हुर्किने खतरा भएका ठाउँमा सरसफाईलाई कडाईका साथ लागू गर्ने तथा आम उपभोक्तामा ट्याङ्कीमा पानी भण्डारण गर्नुको साटो पाइपको पानी उपभोग गर्ने प्रविधि बढ़ाउन विशेष व्यवस्था गर्ने नीति पनि सरकारले लिनेछ। स्याङ्जाको चापाकोट नगरपालिकामा सड़क निर्माणका लागि बालुवा बोकेर जाँदै गरेको टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बुधबार साँझ करिब 6 बजे चापाकोट नगरपालिका 5 बुम्दी स्थित मल्याङकोटबाट घडली चौरतर्फ जाँदै गरेको ग 1443 नम्बरको टिप्पर उकालो सड़कमा चिप्लेर करिब 100 मिटर तल खसेको थियो। दुर्घटनामा टिप्परमा सवार म्याग्दीको मालिकका गाउँपालिका 5 निवासी 23 वर्षीय तिलक परिवार गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि गाह्रो प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा चिकित्सकले साँझ 7:05 बजे मृत घोषणा गरेका थिए। त्यस्तै सोही ठाउँका 18 वर्षीय करण परियारको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको र स्वास्थ्य केन्द्रमै उपचार भइरहेको छ। प्रहरीका अनुसार दुर्घटनापछि टिप्पर चालक दाङको शान्तिनगर गाउँपालिका 1 निवासी 26 वर्षीय रेशम बहादुर गिरी घटनास्थलबाट फरार भएका छन्। उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभएको छ। दुर्घटनामा परेको टिप्पर मल्याङकोट घरली छोर सड़क निर्माणका लागि बालुवा ढुवानी गर्दै गरेको बताएको छ। उक्त सड़क योजना निर्माणको जिम्मेवारी पौषमा एनएमआरसीजेबी कम्पनीले लिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। साइबर अपराध र अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा 34 नेपाली नागरिक थुनामा परेका छन्। उनीहरूलाई गल भुस र मातरा स्थित जेलमा राखिएको छ। जेलमा राखिएका मध्ये 30 जनालाई अदालतले धरोटीमा छाड्न आदेश दिएको छ, तर प्रक्रिया पूरा नभएका कारण उनीहरू जेलमै रहेका छन्। अन्तर्राष्ट्रिय संचार संस्थाहरूका अनुसार कम्बोडिया म्यानमार जस्ता देशमा कडाई र धरपकड बढ़े जसँगै रकम चलाएर संगठित डिजिटल ठगी गर्नेहरूको आधार क्षेत्र अहिले श्रीलंकातिर सरेको छ। विभिन्न देशका स्क्याम सेन्टरमा ठूलो संख्यामा नेपाली सहित फस्दै आएकामा गत महिना श्रीलंका प्रहरीले गल र मातरा जिल्लामा छापा मार्दा 29 नेपाली सहित 192 भारतीय पक्राउ परेका थिए। पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखराको पृथ्वी चौक स्थित सेती नदीमा निर्माणधीन सेती पुलको दोस्रो पटक म्याथ थप गरिएको छ। मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्ड अन्तर्गत निर्माणधीन यस पुलको म्याथ विक्रमसम्म 2083 फागुन 21 गतेसम्म पुर्याएको हो। सेतीको हालको पुलको डाउनस्ट्रीम 190 मिटरका दुईवटा पक्की पुल र 1,07,00,00,000 लागतमा निर्माण गर्नका लागि विक्रमसम्म 2079 भदौ 26 गते ठेका सम्झौता गरिएको थियो। एसियाली विकास बैंकको ऋण सहयोगमा सड़क विभाग अन्तर्गत निर्माण भइरहेको पुल 3 वर्षभित्रमा सम्पन्न गर्ने गरी एमएस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालीसँग सम्झौता भए पनि काम नसकिएपछि गत भदौमा पहिलो पटक म्याथ थप गरिएको थियो। हालसम्म पुलको 61% हाराहारीमा भौतिक प्रगति भएको मोगलिन पोखरा सड़क आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्ण बहादुर कुमारले बताउनु भएको छ। उहाँका अनुसार अब निर्माण कार्यका लागि कुनै अवरोध नभएकाले निर्माण कम्पनीले तीव्रताका साथ काम गरेर तोकिएको म्याथभित्र सम्पन्न हुनेछ। बिहानीको समयमा सड़क दुर्घटना बढ़न थालेपछि तनहु प्रहरीले सड़क सुरक्षाको लागि बिहानी समयमा सड़क निगरानीलाई तीव्र पारेको छ। बिहान 4 बजेदेखि जिल्ला भित्रिने नाकाहरूमा प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा चालक सचेतना सहितको कार्यक्रम गर्दै आएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक दलिका प्रसाद घिमिरेका अनुसार जिल्लामा पछिल्लो 24 घण्टामा 3 वटा सड़क दुर्घटनामा परेर 4 व्यक्ति घाइते भएका छन्। घाइते भएका सबैको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। दुर्घटना 2 ट्रक 2 मोटरसाइकल र 1 माइक्रोमा क्षति पुगेको खिमिरेले जनाएका छन्। नवलपरासी बजघाट सुस्त पूर्वको गैराकोट नगरपालिका 4 रानीताल स्थित कालीगण्डकी करिडोर सड़क खण्डमा क्रेन दुर्घटना हुँदा 6 जना घाइते भएका छन्। गैराती डोडेनीबाट गैराकोटतर्फ आउँदै गरेको लु 14437 नम्बरको क्रेन ओह्रालो सड़कमा ब्रेक फेल भई सड़कको बायाँ किनाराको भित्तामा ठोकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनु भएको हो। दुर्घटनामा क्रेन चालक पाल्पाको तानसेन नगरपालिका घर भई हाल मध्यविन्दु नगरपालिका 11 बस्ने 25 वर्षीय निरज अछानमी मगर क्रेनमा सवार मध्यविन्दु 11का 60 वर्षीय दिलबहादुर कुमार 27 वर्षीय निर्मल दराई 52 वर्षीय पूर्ण प्रसाद दराई 53 वर्षीय अर्जुन बहादुर दराई र 50 वर्षीय अमर दराई घाइते भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभएको छ। सबै घाइतेहरूले उपचारका लागि भरतपुर स्थित नयाँ मेडिकल कलेज पठाएको प्रहरीले जनाएको छ। ट्रेनमा क्षति पुगेको छ भने दुर्घटनाग्रस्त सवारी घटनास्थलमै रहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। देशका धेरै जसो ठाउँमा पानी परेसँगै तराई लगायत सबै जसो ठाउँमा गर्मी घटेको छ। हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकोमा राति पानी परेपछि गर्मी केही कम भएको हो। आज र भोलि पनि पानी पर्ने भएकाले भोलिसम्म कतै पनि तातो दिन नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको छ घण्टामा सबैभन्दा बढ़ी मध्य प्रदेशको 12मा 63.4 मिलिलिटर वर्षा भएको छ। यसै गरी चितुवन तनहु मकवानपुर धनुषा बर्दिया काठमाडौँ लगायतका ठाउँमा मध्यम वर्षा भएको छ। आज देशभर बदली भई कोशी बागमती गण्डकी र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा मधेश कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागको एक दुई ठाउँमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। साथै अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसून नेपालमा प्रवेश गर्ने पनि महाशाखाले जनाएको छ। भारतमा जून 4मा मनसून प्रवेश गरेकाले नेपालमा पनि तीन चार दिनमै मनसून प्रवेश गर्ने अनुमान गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानका विभिन्न ठेगानालाई निशाना बनाउँदै लगातार दोस्रो दिन पनि शक्तिशाली हवाई हमला शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डले नयाँ आक्रमणको पुष्टि गर्दै यसलाई इरानको निरन्तर र अनुचित आक्रमकताको जवाफ दिएको छ। अमेरिकी रक्षा मन्त्री पेट हेगसेथले सेनाले इरानका प्रमुख केन्द्रहरूमा बमबारी गरिएको बताएका छन्। सम्झौताका लागि दिएको मौका इरानले नउठाएकोले यो कदम चाल्नु परेको वहाँको भनाइ रहेको छ। अब खेल समाचार। विश्वकै सबैभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ आज मध्यराती शुरू हुँदैछ। लोकप्रियताका हिसाबले विश्वकप फुटबल सबैभन्दा ठूलो खेल आयोजना हो। प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप अमेरिका मेक्सिको र क्यानेडाका संयुक्त रूपमा आयोजना हुँदै आएको छ। मेक्सिको प्रसिद्ध एस्ताथियो एस्टेका रंगशालामा घरेलु टीम र दक्षिण अफ्रिका बीचको उद्घाटन खेल राति पाउने 1 बजे शुरू हुनेछ। यसपटक विश्वको कुल जनसंख्या मध्ये 58% विश्वकप हेर्ने अनुमान गरिएको छ। त्यसैले विश्वको नजर एक महिनाभन्दा बढ़ी समय अमेरिका क्यानेडा र मेक्सिकोका 16 भव्य रंगशालामा रहने भएको छ। विश्वकप फुटबल 3 देशमा आयोजना हुन लागेको यो पहिलो पटक हो। हस्त बिहान 10 बजेको ढोरबरा हाइलाइट आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
29: समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्।

ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस् हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414000008

0: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
5: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
5: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि

0: पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9860-23420, 9801-44574 र 9840-23420।
2: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
1: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
1: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468385022।
5: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
6: म्याडम, धुम्रपान भनेको के हो?
5: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
6: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
5: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
5: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
7: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी छ भुरुङ्गी।
7: हाम्रा विशेषताहरू:
1: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
7: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
1: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
7: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
1: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0658-71479 र 9865-62265।
8: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: उपचार हुने रोगहरू:
8: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
9: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
10: लामो समय देखेको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
9: दिशा पिसाब एवं पेटको समस्या
10: तौल घटबड हुने वा थाइराइडको समस्या
9: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
10: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
9: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ
10: फोन नम्बर 0564142333 र 9978161887
11: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त झन् कहाँ होला र
12: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साट फेर मर्मत सबै गरिन्छ नि
11: हजुर दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया फोन 0564141442 98560231128 98462014726
13: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता

0: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9956601013, 9907294।
2: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
2: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811453305।
5: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज,
6: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टु 12 PM।
7: इट्स टाइम फॉर कॉलिंग टाइम
6: ओनली ऑन रेडियो ढोर बाराही।

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा। जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सन्तरमनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ। जहाँ चाहिँ प्रोग्राम कलिङ टाइम लिएर सदाजी आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छु। अबको 12 बजेको समयसम्म यो 1.5 घण्टाको समय हामी मिठा मिठा आधुनिक गीत संगीतको साथमा आज बिहिबारको एपिसोडमा रहेर भने साथीहरूको प्रतिभालाई चाहिँ कार्यक्रममा स्थान दिनेछु। 0 65 14 2 0 0 0 को बाटो भएर साथमा साथीभाइलाई सम्झना सन्देश राख्दै सहभागिता चाहिँ जनाउन सक्नुहुन्छ। र अहिलेको लागि भने पहिला एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु। पुरानो गीत रहेको छ अहिले पनि, अब पछिल्लो समय झन् उत्तिकै चर्चामा पनि छ, देउरालीमा बतास चल्यो। प्रेमधोज प्रधानको आवाजमा सजिएको यो सुमधुर गीत राख्दैछु, स्वीकार्नुहोला है त।

0: हजुर देउरालीमा बतास चल्यो यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु भने अब पालो तपाईँको हो 0965414200 बाट भएर टेलिफोन लाइन मार्फत कुराकानी गर्दै आफ्नो प्रतिभा राख्नको लागि आउन सक्नुहुन्छ भने कोही साथी चाहिँ हुनुहुन्छ लाइनमा स्वागत गरिहाल्छु हेलो भन्दै थिए साथी छुटिसक्नु भएको छ है सुन्दै हुन्छ भने फेरि पनि सहभागिता जनाउन सक्नुहुन्छ आज भनेको हामी मजाले साथीहरूको प्रतिभालाई नै कार्यक्रममा स्थान दिन्छौँ जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माभूषण सुनसादी पसल दुलेगौडाले प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुनार भने अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेट गर्नु परिमाने पुरानो गरगनाहरू पनि साटफेट गरिनुका साथै मरमत खरिद बिक्री पनि गरिन्छ गएर चाहिँ यहाँले सेवा सुविधा लिन सक्नुहुन्छ सम्झन सक्नुहुन्छ ओमे माभूषण सुनसादी पसल दुलेगौडालाई भन्दै कोही साथी हुनुहुन्छ है लाइनमा हेलो नमस्ते हजुर हेलो नमस्ते हजुर
1: नमस्ते
0: कार्यक्रममा धेरै धेरै स्वागत है हाम्रो बिमाजी हुनुहुन्छ है अनि किमल डाँडातिरको हालखबर नयाँ नौलो के छ अनि हाम्रो बिमाजीको सुनाइदिनुहोस् न त हाम्रोतिर पनि पानी चाहिँ बिहान अघि चाहिँ परे परे जस्तो भइरहेको थियो सायद पर्दैछ होला है अहिले चाहिँ ठ्याक्कै थाहा भएन पानी चाहिँ बिहान चाहिँ सिमसिम तपाईँको जस्तै नै छ अनि यो पानी परिरहँदा अब के छ आज काम कार्यलाई बिथोलेको छ कि छैन आजको सानो सानो पानीले यो आजको सिमसिमे पानीले चाहिँ हाम्रो बिमाजीको दिउँसोको काम कार्यलाई चाहिँ बिथोलेको छ कि छैन भनेको के
1: छैन
0: एकदमै फुर्सदिलोमा हुनुहुन्छ है बसिलो समय ल ठिकै छ यो मिठो कुराकानी सँगसँगै आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन सुन्दै हुनुहुन्छ है अनि आज चाहिँ हाम्रो बिमाजीको प्रतिभा पनि सुन्दैछौ हामी हाम्रो साथीहरूलाई चाहिँ के सुनाउँदै हुनुहुन्छ गीत सुनाउने कुन चाहिँ गीत सुनाउनुहुन्छ नि ल ठिकै छ अब पालो तपाईँको न हो कुन चाहिँ गीत सुनाउनु मन लागेको छ मजाले साथीलाई सुनाउन सक्नुहुन्छ सुनाइदिइहाल्नुहोस् है त ल 1 2 3 गो

Thank you.

0: हजुर धेरै धेरै धन्यवाद नसम्झे मायाले सम्झिरहन्छ मन सम्झिरहँदा चाहिँ कसको यादमा यति मजाले हाँस्नु भएको हाम्रो बिमाजी हजुरकै भनेर मिठो मक्ख पार्दै कसलाई सम्झिनु भएको छ हजुरकै धेरै धेरै धन्यवाद धन्न मलाई भए पनि सम्झनु भएछ मलाई सम्झिने साथी चाहिँ भेटे है धेरै धेरै धन्यवाद यहाँको आवाज सँगसँगै अहिलेको लागि भने अब सिमसिम पानी भनिरहँदा सिमसिम पानीले चाहिँ भिज्यो कपाल भन्ने गीत पनि हामी सुन्दैछौँ कसलाई सुनाउन चाहनुहुन्छ सम्झना सन्देश राखिदिनुहोस् अनि थ्याङ्क यू सो मच
1: जति पनि अघि आउने साथीहरू हुनुहुन्छ पछि आउँदै गर्ने साथीहरू हुनुहुन्छ मैले दिनमा भने तिमी म तिमी सम्पूर्ण साथीहरूको लागि भन्दैछु
0: ओके नमस्ते बाई बाई सुबदिन उहाँ हुनुहुन्थ्यो भीमा गुरुङजी हामीलाई के मजारादेखि सम्झनु भएको थियो उहाँको आवाज त हामीले सुनिसक्यौँ यसरी नै सुनाउन मिल्ने जति कला गला प्रस्तुतिहरू चाहिँ यहाँले राख्न सक्नुहुन्छ भने साथमा चाहिँ हाम्रो प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरी फेन्सी एण्ड ज्वेलरी सपले जहाँ चाहिँ श्रोता साथीले ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जात जातिका ड्रेसहरू त्यस्तै गरी मणिपुरी सिङ्गापुरी होल्यान्ड लुङ्गी कोरेन्टी सदौरा सुरवाल पास्नीको कपडाहरू दुवै चप्पल लाउरे कपडा लगायत परम्परागत जातीय गरगनाहरू पनि गएर यहाँले सेवा सुविधा लिन सक्नुहुन्छ जान सक्नुहुन्छ भन्ने बारेपछि हामी यसरी नै फरक बार फरक श्रृङ्खलाको साथमा आउने गर्दछौ अनि बारेपछि एकजना साथीलाई विजय गराउँदै विजय साथी मध्ये पनि अन्तिम बार शनिबार भन्ने एकजना साथीले चाहिँ लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ रुसाईको रिचार्ज अनि त्यो लक्की ड्र साथी यहाँहरू पनि बन्न सक्नुहुन्छ सहभागिता जनाउन सक्नुहुन्छ सुनाउन मिल्ने जति कला गला प्रस्तुतिहरू राख्न सक्नुहुन्छ 0625414200 बाटो भएर अहिलेको लागि समीक्षा अधिकारी सँगसँगै यो सुमधुर गीतमा आवाज रहेको छ उर्गेन दोङको यो सुमधुर गीत स्वीकार्नु होला है त

हजुर तिमीलाई दिए जीवन मेरो लौहै समाला सिम सिम सिम पानीले मेरो भिज्यो कपाल। यो मिठो गीत तपाईँ माझ कार्यक्रममा स्थान दिइसकेको छु। अब हिजो आज चाहिँ अब सिमसिम पानी पनि परिरहेको छ नि त है बिहानको समयमा विशेष गरी, अनि अब मौसम अलिअलि चिसो पनि छ। अब यहाँको ठाउँतिर चाहिँ के कस्तो छ है हामीलाई पनि सुनाउन सक्नुहुन्छ, साथमा आफ्नो प्रतिभा पनि राख्दै गर्नुहोला, सुनाउँदै गर्नुहोला। अहिलेको लागि भने वीरेन्द्र दौ सँगसँगै अनु चौधरीको आवाजमा सजिएको छु मधुर गीतले काली माया बोल को योगी सँगसँगै कार्यक्रमको पहिलो व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला भइसकेको छ। 11 बजेको टाइम चेक पश्चात भने हामी पुनः उपस्थित हुन्छौँ। यहाँहरू भने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम रेडियो टुर बाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: हजुर दान गरौ।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
3: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: दान गरौं, सकेको गरौं, सबैले गरौं।
2: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो। पसल सरेको सूचना। शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058800008 र 98460976246।
4: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल, तपाईँ पनि झुकिनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक।
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, पीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
9: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै दुई सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9008816142।
9: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
12: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
12: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
13: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
14: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
13: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
6: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
15: यही जेठ 30 गते शनिबार
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
16: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
15: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
16: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
6: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
16: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
6: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
15: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर,
6: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
17: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0065414377, मोबाइल 9856044343।
18: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
19: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
20: स्टुडियो तारिखेर अहिले बिहानको 11 बज्यो।
21: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।

हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पूर्ण स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र सहभागिता जनाउनको लागि 0965414200 टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ। अब बिहानको समयमा चाहिँ अब साथीहरू आफ्नो काम कार्यमा नै व्यस्त चाहिँ हुनुहुन्छ होला। अब अघिसम्म पानी परेको छ भने तापनि अब कता कता घाम लाग्यो हो जस्तो पनि छ अनि फेरि अब पानी पर्छ कि जस्तो पनि छ है। अब यो बिहानको मौसममा चाहिँ अब के कसो गर्दै हुनुहुन्छ, काम कार्यतिर व्यस्त हुनुहुन्छ भने पनि साथमा रेडियो ट्युन अन गरेर चाहिँ हामीलाई सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा पनि रहेको छ भने रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने आउन सक्नुहुन्छ 0965414200 बाटो भएर। आज भने हामी श्रोता साथीको प्रतिभालाई चाहिँ कार्यक्रममा स्थान दिन्छौ भने आफ्नो प्रतिभाहरू सुनाउन मिल्ने जति प्रतिभाहरू चाहिँ राख्न आउन सक्नुहुन्छ र साथमा मिठा मिठा गीत संगीतहरूलाई पनि हामीले कार्यक्रममा स्थान दिइरहेका छौँ। अहिलेको लागि भने तिमी आउँछौ कि भनी टाइटलमा रहेको सुमधुर गीत रहेको छ। को होला तो टू टाइटलबाट रहेको फिमेल भर्जनमा सजिएको सुमधुर गीतमा आवाज रहेको छ सुमन गुरुङको है। त्यो आवाज तपाईँमा राख्दैछु, स्वीकार्नुहोला है त।

0: हजुर नाको किन हो नि यो सुमधुर गीत तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु। पके पनि यहाँहरू सम्पूर्णलाई मन पर्यो होला है। अनि यस्तै मिठा मिठा गीत संगीतको साथमा अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौ भने प्रोग्राम रहेको छ कलिङ टाइम, कल गर्न सक्नुहुन्छ जहाँ चाहिँ हामी फरक बार फरक श्रृंखलाको साथमा आउँदै गर्दा आज बिहिबारको एपिसोडमा रहेर चाहिँ साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेको छु भने कोही सहभागी साथी हुनुहुन्छ है लाइनमा। हेलो नमस्ते हजुर।
1: हेलो हजुर दर्शन नमस्ते। नमस्कार हजुर
0: दर्शन नमस्ते। नमस्कार हजुरले हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है।
1: धन्यवाद।
0: अनि के छ पिरुङतिरको अनि हाम्रो खगी मायाजीको नयाँ नौ हाल खबर?
1: हजुर मेरो नयाँ नौ हाल खबर त यस्तै सलाह जस्तै हो कि सलाह जस्तै हो। अब पानी राति पानी पर्यो अहिले घाम लागेको छैन शीतल छ आनन्द छ
0: आनन्द छ। यो आनन्दको समयमा चाहिँ के गर्दै हुनुहुन्छ त नि अहिलेको समय?
1: हजुर यता खाना बनाउँदै बसिराखेको।
0: खाना बनाउँदै भने चाहिँ खाना खाना चाहिँ बाँकी नै छ है? पाक्न चाहिँ पाकिसक्यो। ल एकदमै मिठो गरेर खाना खानु होला अनि यो फुर्सदको समयमा हामीलाई पनि सुनेर साथ दिनु होला। अनि तपाईँ जस्तै सुनेर साथ दिइरहनु हुने श्रोता साथीको लागि चाहिँ आज के कोसेली लिएर आउनु भएको छ त नि सुनाउनको लागि? सानो तिनो मजाले अब तपाईँको पालो हो। हाम्रो साथीहरूलाई मजाले आफ्नो आवाज चाहिँ सुनाइदिनुहोस्। 1 2 3 go
1: हुन्छ हट पुरानै हो के

Bye.

0: Also dili dili dani badi yang halai pan yo mito awas ko lagi full yo nimpa tak kau sesuni rong jostu lagi ko tiap kali situ sakio bani ko. Awan ni ekdomi suni rong dasi abah nimpa tak bokari full day ho jostu lagi ko tiap ay hagami dina pan yo sesuni cha mita awas ko saat nama le samjade gardno halah ani ayde bani saati bai lai maja le samjana samjus lagi dina suni ami cuti nu pas. खगी माय थापा जी पिरुङ देखि मीठो आवाज हामीलाई सुनाएर गइसक्नु भएको छ सब फरक बार फरक श्रृंखलाको साथमा चाहिँ हामी यो बार चाहिँ यो गर्छौं भनेर जोडिन्छौं भने आज चाहिँ अब हाम्रो साथीहरुलाई चाहिँ जे आउँछ अब यहाँको प्रस्तुति हो जे सुनाउन मन लाग्छ सुनाउन मिल्ने जति कला कला प्रस्तुतिहरु चाहिँ खुलेर राख्न सक्नुहुन्छ भनी रोक्दा चाहिँ फेरि पनि कोही साथी हुनुहुन्छ लाई म स्वागत गरिहाल्छु हेलो नमस्ते हजुर
1: दर्शन
0: नमस्ते कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो एकराजीलाई
1: धन्यवाद
0: अनि सन्चै आरामै हुनुहुन्छ एकराजी
1: एकदम
0: अनि के छ पछिल्लो समय पुरी टारको हालखबर अनि तपाईँको नयाँ नौला हालखबर सुनाइदिनुहोस् न त पानी पर्ला पर्ला जस्तो अनि भनेपछि आज सबैतिर चाहिँ साथीहरूको गाउँ ठाउँ चाहिँ त्यस्तै रहेछ कि एकनासको पानी पर्ला पर्ला जस्तो अलिअलि मलिन मलिन है अनि खाना खानु भएको छ कि छैन त अनि अब रेडियो प्रोग्राम सुन्दै बस्दै गर्दा साथीहरूको प्रतिभा सुनिरहँदा हाम्रो एकराजीले चाहिँ साथीहरूलाई सुनाउनको लागि के लिएर आउनु भएको छ आज
1: आज चाहिँ म पनि एउटा छोटो अब साथीहरूको गीत सुन्ने गरौँ अनि छोटो गीत गाइदिनु पर्छ कि जस्तो लाग्छ
0: त्यही त धेरै पछि हामी एकराजीको आवाज चाहिँ अब गीत गुनगुनाएको चाहिँ सुन्दैछौ जस्तो लाग्यो है एकदमै ल म चाहिँ एकदमै उत्साह पनि छु के अरे अब हाम्रो एकराजीको आवाज चाहिँ हामी सुनिहाल्छौँ है ल सुरु गरिदिनुहोस् 1 2 3 गो
1: ढुङ्गे तिमीलाई नै मन पर्यो संसार सरामा किन हो बोल्दैनौ बोलाउँ पनि बोलाउँ पनि पाइनानी बोल्ने टुङ्गे धारामा तिमीलाई नै मन पर्यो संसार सारामा टुङ्गे धारामा तिमीलाई नै मन पर्यो संसार सारामा यति नै
0: हजुर धेरै धेरै धन्यवाद यो मिठो आवाजको लागि ढुङ्गे धारामा है अनि यो मिठो आवाज सँगसँगै अब मजाले साथीभाइलाई सम्झिदिनुहोस् अनि हामी छुटिनु पर्छ है
1: थ्याङ्क
0: यू सो मच
1: अन्त चाहिँ अघि आउनु भएको दिदी अब खगमाया दिदीलाई अब बिर्सिन सकिँदैन आफ्नो सर्वेट आउनु बुवाको लागि खगमाया दिदी डुबिसी दाई अनि नरेन्द्रको लागि र मलाई एकदम भनेर चिने नचिने सम्पूर्णको लागि भनेर सुतिन्छु
0: नमस्ते बाई बाई सुटिन छौ आज भने साथीहरूको चाहिँ कस्तो मजाले आवाजहरू सुन्न पाइरहेका छौँ मिठा मिठा गीत संगीतहरू चाहिँ हामीलाई सुनाइराख्नु भएको छ सो यसै समयमा अब हामी पनि मिठा मिठा गीत संगीतहरू चाहिँ साथीहरू माझ राखिरहेका छौँ भने उदित नारायण झा अनि दिपा झाका आवाजमा सजिएको कुसुमे रुमाल बोलको सुमधुर गीत सँगसँगै विश्राममा जानुपर्ने बेला भइसकेको छ विश्राम पश्चात हामी पुनः उपस्थित हुन्छौँ नै हामी सँगै रहनुहोला है त

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: Hey, suna gaon ghar tara is shahar suna hariyali paakha pakhera suna.
2: अहिले के सुन्ने भनेको
3: थाहा छैन र हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
2: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
3: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
2: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
3: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
4: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
5: दिदी पनि नमजाले झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
6: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 065-590-065 मोबाइल 98

0: ६४ ३७२.
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
2: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि, हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
6: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
5: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
7: मम्मी भोक लाग्यो, खाजा खाऊ न?
8: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
7: हस् मम्मी।
9: मैले सुने छोरी, ल जाम हिँड।
8: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
6: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानको उत्पादन हाम्रो परिकार।
8: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98-028-28-144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
6: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
10: ए शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
11: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
10: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
12: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
13: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
12: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौंडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98-171-16-069, राजु विश्वकर्मा 98-087-69-142।
14: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
15: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
14: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
15: सेवा लिने क्रममा चाहिने जानकारी,
14: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
15: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
14: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
15: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
16: कहाँ जाने? सिधै मयम चिसापानीबाट काठमाडौँबाट मयम चिसापानी
17: अनि बीचमा नझर्ने
16: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
17: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
18: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
19: This is Radio Dhor Barahi, 103.8 MHz.
20: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ चाहिएम र सहभागिता जनाउन सक्नुहुन्छ 9865414 टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ। साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहँदा कोही सहभागी साथी पनि हुनुहुन्छ लाइनमा, ढिला नगरी स्वागत गरी हालौ। हेलो, नमस्ते हजुर।
21: हेलो दर्शन, नमस्ते।
20: दर्शन नमस्ते, गुड मर्निङ। कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो नरेन्द्रजीलाई। अनि के छ नयाँ नौला हालखबर हाम्रो नरेन्द्रजीको अनि साइन्सतिर?
21: खासै नयाँ त केही पनि छैन। अब मौसमको कुरा गर्ने हो भने त्यहाँनिर मस्ती पानी पर्यो।
20: हजुर हजुर,
21: अहिले पनि घाम लागेको छैन त्यति।
20: भनेपछि मौसम चाहिँ शीतलो नै छ भन्नु पर्यो है?
21: मौसम शीतल भन्नाले पनि तपाईँको त्यो न पानी न घाम भयो भने त के हुँदो रहेछ भने घुममा पार्दो रहेछ कि।
20: हजुर, झन् अलिअलि गर्मी जस्तो पनि भएको छ हो। ल, यो समयमा अब आफूलाई चाहिँ अब कसरी हुन्छ अलि शीतलो बनाउनु होला। अब यो समयमा हामीलाई पनि सुनेर साथ दिनु होला। अनि अब के छ आज दिउँसोको नयाँ नौलो तयारी केही छ अरू अब साथीहरूलाई भन्नुपर्ने सुनाउनु पर्ने?
21: खासै केही छैन, अब दिउँसो यतै अब गाउँतिर घरैसी काम गरी बहिनी त्यही हो।
20: घरैसी काम कार्यमा बिजी व्यस्त भइन्छ। यहाँको दिन चाहिँ शुभ सफल रहोस् भन्दै आज हाम्रो श्रोता साथीलाई चाहिँ के सुनाउँदै हुनुहुन्छ त नि?
21: थ्याङ्क यू हजुर।
20: हाम्रो साथीहरूलाई चाहिँ आज के सुनाउँदै हुनुहुन्छ?
21: ल, मैले एउटा छोटो जोक सुनाएँ।
20: ल, छोटो जोक्स हामी सुनिहालौँ है त, सुरु गरिदिनुहोस्। 1 2 3 गो।
21: धेरै साथीहरूको गीत पनि सुनिसकियो।
20: हजुर हजुर,
21: अब म भिन्न परिकारको एउटा जोक सुनाउँछु।
20: ल, सुरु गरिदिनुहोस्।
21: हुन्छ, कुनै आजभन्दा धेरै वर्ष अगाडिको कुरा हो है।
20: हजुर हजुर।
21: अनि तपाईँको चाहिँ त्यो बाख्रा बोका खसीहरूले के गरेछ भने चाहिँ भगवान ईश्वरको चाहिँ तपस्या गर्न थालेछन् कि। तपस्या गर्दा गर्दा गर्दा धेरै लामो समयसम्म तपस्या गरिरहेछन् है।
20: हजुर।
21: त्यसपछि चाहिँ तपाईँ भगवान्ले चाहिँ यसो नजर लगाएछन् अरे क्या, कहाँ कसले के गर्दैछ भनेर। अनि त तपाईँको त्यो बाख्रा बोकाहरूले चाहिँ नि भगवान्को तपस्या गरिरहेको अब आफूले देखेछन् अरे। ओहो, यो बाख्राहरूले चाहिँ किन चाहिँ मेरो तपस्या गरिरहेछ, यसलाई के चाहिएछ? बाख्राको नजिकै जानु पर्यो भनेर भगवान चाहिँ प्रकट भएछन् अरे है। अनि त्यहाँ आइसकेपछि भगवान्ले सोधेछन्, ए बाह्र बोका खसियो, तिमीहरूले धेरै लामो समयसम्म मेरो तपस्या गर्यौ, ल तिमीहरूले भन त के चाहन्छौ भनेर चाहिँ भगवान्ले भनेछन् के। अनि त्यसपछि त्यो बाख्रा खसीले भनेछन्, हजुर हाम्रो एउटा बलियो भन्दा पनि बलियो खोर चाहियो भगवान् भनेछन् अरे है।
20: हजुर,
21: खोर चाहियो भनेछन् अरे हामीलाई चाहिँ। अनि भगवान्ले भन्छन्, हे त्यो खोर त तिमीहरूको छँदैछ नि पहिलाको, अरू कुनै चिज माग्दैन, त्यो खोरको के आवश्यक, तिमीलाई पहिलाको खोर छँदैछ नि भनेर भगवान्ले भनेछन् अरे। कहाँ हजुर, त्यो पहिलाको खोर त चाहिँ प्रकाश ओझाले भत्काइदिइसक्नु भयो हजुर भनेछन् अरे क्या।
20: हजुर, भत्काइदिन्छु बाख्राको खोर पनि भएछ अरे लास्टमा त है। ल, यहाँको जोक्सको लागि पनि धेरै धेरै धन्यवाद। साथीहरूले चाहिँ बुझ्नु भयो कि भएन होइन, अनि प्रकाश ओझाको एउटा गीतले भने जस्तै नै अब गोठलाई भत्काइदिएछ। हजुर गोठ चाहिँ भत्काइदिन्छ त्यही भएर अर्को खोर चाहिँ भगवान्सँग नै माग्नु परेछ है नि त
21: अब त्यो कुरो चाहिँ नि अब जान्ने साथीहरूले त जानिसकेको साथीले
20: हजुर हजुर
21: धेरैले
20: बुझ्छ ल यो रमाइलो जोक्सको लागि पनि घुमाउरो भए पनि एकदमै के भन्छ रमाइलो जोक्स चाहिँ रहेको थियो यहाँलाई धेरै धेरै धन्यवाद अहिलेको लागि भने एउटा एकदमै डान्सिङ सङ्ग छ कि एउटा आँखा झिमझिम झिमझिम भो अरे अनि मन दिम दिम भो अरे कि सुमधुर गीत हामी सुन्दैछौँ कसलाई सुनाउन चाहनुहुन्छ
21: हेमन्त शर्माको
20: हो यो आवाज चाहिँ हेमन्त शर्माको चाहिँ होइन समीर खरेलको है हेमन्त शर्माको नि यस्तै यस्तै गीत चाहिँ छ तर यो चाहिँ अर्कै गीत हो है
21: हजुर हजुर ल हुन्छ त्यसपछि साथीहरूलाई फर्स्ट अफ अल हजुरको लागि
20: थ्याङ्क यू सो मच
21: त्यसपछि हाम्रो घर बनाइरहेको छ भोलि इन्टरटेनमेन्टलाई सम्झिन्छ है त्यसपछि साथीहरू सम्झिनुपर्छ हाम्रो अमृत तुलाचन होमनाथ शर्मा अनि त्यस्तै गरेर यकराज रामजाडी हुनुहुन्छ त्यतै कास्कीतिर उहाँको लागि अनि हाम्रो दलमाया थापा राधा राई खगिमाया थापा रोसिका लम्साल चेतना मगर अनि मोहम्मद साय तारा थापा हाम्रो टोपिसी अनि टेगु छेत्री ऋषिराम हुनुहुन्छ त्यतातिरै उहाँको लागि पनि भन्दै नाम छोटेका लक्ष्मी लम्साल पनि हुनुहुन्छ बहिनी उहाँको लागि पनि भन्दै दिँदा भएन अस्ति
20: ओके छुटिन्छौ नमस्ते शुभ दिन उहाँ हुनुहुन्थ्यो एक हाम्रो नरेन्द्र रिमालजी है अनि उहाँले चाहिँ हाम्रो जस्तो सुनाएर गइसक्नु भएको साथीहरूले बुझ्नुभयो कि भएन प्रकाश ओझाले चाहिँ अब भत्काइदिनु भयो भनेको चाहिँ एउटा गीत छ नि भत्काइदिन्छु बाख्राको खोर पनि भन्ने गीत छ कि अनि लुजा भनेर गीतै गीतमा पनि भत्काएको दृश्यहरू पनि हामी देख्न सक्छौँ सो त्यही भएर चाहिँ अब बाख्राको सङ्गठनै भनौँ न है सामान्य भाषामा अनि भगवान्सँग चाहिँ एउटा गोठ दिनु पर्यो भनेर मागेछ अरे वरदानको रूपमा भन्ने खालको थियो यो रमाइलो जोक सँगसँगै अहिलेको लागि चाहिँ अब एकजना साथीलाई चाहिँ सहभागी गराइहाल्छु हेलो नमस्ते हजुर
0: नमस्ते
20: नमस्कार कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो अर्जुनजी हुनुहुन्छ हो धेरै धेरै स्वागत छ हाम्रो अर्जुनजीलाई कार्यक्रममा अनि के छ काठमाडौँतिरको हालखबर सुनाइदिनुहोस् न त
0: पानीपात भन्ने राजी भएको छैन अलिक धुम धुम जस्तो जस्तो चाहिँ भएको छ
20: ए हजुर हजुर आज
0: पानी चाहिँ परेको छैन
20: आज सबै साथीहरूले त्यस्तै सुनाउनु भएको छ कि बिहान चाहिँ अलिकति सिमसिम पानी भएको थियो अरे अहिले चाहिँ घुम्मा घुम्मा छ भन्दै हुनुहुन्छ है यो समयमा
0: बिहान पख राति चाहिँ पानी परेको थियो अलिअलि
20: हजुर हजुर
0: अनि अहिले चाहिँ छैन
20: अहिलेको समय चाहिँ के गर्दै हुनुहुन्छ हाम्रो अर्जुनजीले रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन
0: हजुर अब म चाहिँ अलिकति बाहिर भएको अलिकति सुन्न पाएको छैन मैले अब फोन कार्यक्रम आइरहन्छ भन्ने चाहिँ थाहा छ मलाई होइन जानकारी छ
20: हजुर हजुर
0: अब भ्याएकोजना यसो छेउ लागेर अनि गफ गरिहाल्नु मन लाग्छ कल गर्न मन लागिहाल्छ अनि फोन गर्दै थियो अनि लाग्यो पनि
20: हजुर यसरी अब हामीलाई माया गरिराख्नुहुन्छ सदैव यहाँले सम्झिराख्नु होला भन्दै आज चाहिँ हामी साथीहरूको आवाजलाई कार्यक्रममा स्थान दिइरहेका छौँ साथीहरूको प्रतिभा सुनिरहेका छौँ होइन अब मिलेसम्म अब साथीहरूको प्रतिभा पनि सुन्नु होला अनि अब भने हाम्रो अर्जुनजीको पाली हाम्रो साथीहरूलाई के सुनाउँदै हुनुहुन्छ के सुनाउनुहुन्छ त नि
0: दोहोरी पनि गाउनु मिल्छ नि है लोकगीत भनौँ दोहोरी होइन लोकगीत
20: हजुर हजुर आफ्नो कला गला आज चाहिँ यही गाउनुहोस् यही गर्नुहोस् भन्ने छैन सुनाउन मिल्ने जति कलाहरू चाहिँ मजाले सुनाउन सक्नुहुन्छ है
0: ए हुन्छ नि त म एउटा सुरु गर्छु नि त है
20: ल सुरु गरिदिनुहोस् 1 2 3 गो
0: जसो तसो दिनभरि काटिन्छ

0: सबको छोड़ो ना जाओ जनता तेरा भाई नहीं ओ जनको सबको
1: हजुर नमस्कार यहाँलाई धेरै धेरै धन्यवाद यो मिठो आवाजको लागि अनि हाम्रो अर्जुनजीले चाहिँ यो गीत गाइरहँदा चाहिँ मलाई एउटा कुरा के याद आयो भन्दा फेरि जस्तै तपाईँले अब औँठी कुसेको भन्दा हो भन्छ नि अनि हामीलाई चाहिँ यो पार्ट चाहिँ एकदमै मन पर्थ्यो कि सानोको समयमा भन्छ नि अनि सबैभन्दा यो हो भन्न चाहिँ एकदमै रमाइलो लागेर गाई गर्थ्यौँ कि है सो गुनगुनाइरहेको हुन्छ नि यता बसेर गाउँ गाउँ जस्तो भइरहेको थियो है एकदमै खुसी लाग्यो यहाँको प्रस्तुतिको लागि धेरै धेरै धन्यवाद अब भने साथीभाइलाई सम्झना सन्देश राख्नुहोस् त्यही त अब हामी चाहिँ यो सल्लाह सुझाव पनि लिँदै गर्छौँ किनकि अब डोरीको लागि चाहिँ समय अलिकति धेरै लाग्छ फेरि अब बिहान र बेलुकाको चाहिँ हाम्रो छुट्टै अब लोक भाकाको कार्यक्रमहरू पनि छ नि त सो त्यही भएर चाहिँ हामी यो प्रोग्राममा जोड्न चाहिँ अलिकति गाह्रो परेको छ कि हजुर हजुर लोकगीतहरूको कार्यक्रम चाहिँ अब बिहान 8 बजेको समयमा पनि छ लोक भाका अनि फेरि 3 बजेपछि 3:15 चाहिँ हाम्रो लोक सुशीले पनि छ सो अब यो प्रोग्राममा चाहिँ अब लोक दोहोरी नै भनेर जोड्न चाहिँ अलिकति गाह्रो पर्छ क्या
0: नबुझेर होला अब जोस अब 3 बजे र बिहान 8 बजे लोक सुसेली या लोकदोरी चाहिँ कार्यक्रमहरू आउँछ
1: हजुर लोकदोरी लोक सुसेली र लोक भाका भनेर चाहिँ हाम्रो एक एक घण्टाको चाहिँ प्रोग्राम छ कि बिहान 8 बजेबाट 9 बजेसम्म अनि फेरि साँझको समयमा चाहिँ अब बेलुकी चाहिँ 3 बजेबाट चाहिँ 4 बजेसम्मको छ अर्जुनजी है यहाँलाई जानकारी फोनिङ प्रोग्राम चाहिँ अब फरक बार फरक श्रृङ्खला जस्तै छ अब यसको बारेमा विस्तृत जानकारीको लागि चाहिँ हाम्रो 0-65-414-100 चाहिँ जानकारी लिनुहोस् है
0: 0-14-14
1: हजुर अब यहाँ चाहिँ हामीसँग जुन नम्बरमा जोडिनुहुन्छ त्यही नम्बरको अन्तिममा चाहिँ 2 को ठाउँमा 1 राख्नु पर्यो कि 200 को ठाउँमा चाहिँ 100 राखेर जानकारी लिनुहोस् है अब यो जानकारी सँगसँगै अब भने साथीभाइलाई सम्झिनुहोस् अनि हामी छुटिनुपर्छ है
0: हजुर सर्वप्रथम हजुरलाई सम्झ सबैलाई काम छ अनि टेलिभिजन मित्रको लागि भने अनि सम्पूर्ण हाम्रो बाराई ढोर बराई परिवार सम्पूर्णलाई कार्य सबैलाई काम छ मेरो घर परिवार आफन्तजन मानिजन तिनजना सम्झ हुनु छ दाउ आदरणीय दाउ हुनुहुन्छ हाम्रो सुवाल प्रेम कमल दाईलाई सम्झे आज दाउ भन्न चाहन्छु उपासना बहिनीको लागि श्रीराम दल दाईको लागि अनि साथीहरू धेरै हुनुहुन्छ कोही समय विचार छैन हाम्रो के अरे धर्मेन्द्र पासन भाइले पनि सुनिरहेको छु जति पनि आउनुहुन्छ सुनेर साथ दिनु सम्पूर्णलाई छुट्टी
1: नमस्कार बाई बाई सुबदिन उहाँ हुनुहुन्थ्यो अर्जुन थापाजी काठमाडौँदेखि उहाँको प्रस्तुति पनि सुनिसक्यो एउटा गीतको साथमा छुटिन्छौ भन्दै थियो विश्रामतर्फ तर अब समय विश्रामतर्फ जानुपर्ने बेला भइसकेको छ विश्राम पश्चात हामी मिठो गीत पनि सुन्छौ हामी सँगै रहनुहोला प्रोग्राम कलिङ टाइम सुन्दै गर्नुहोला
2: सिप सिकौ भविष्य बनाऊ योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ
3: हजुर रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा सुरु हुँदैछ केयर गिभर तालिम छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्
2: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस् अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ
3: नोट न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्
2: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन फोन 98564443 98041-46628 र 98562-46446
4: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
2: अब चिन्ता नलिनुहोस्। शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
4: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
2: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
4: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
2: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
5: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
6: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
7: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झे।
8: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
6: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9802828810, 9802828811 र 9802828816।
9: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ। प्रोपाइटर रमेश भुजेल। फोन 9856032475 र 9801032475।
11: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
12: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
11: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, केको चिन्ता लिनु भएको छ यो दिदीले।
13: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9856066136 र 9151166136।
14: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा पुनः स्वागत गर्दै अब भने हामी कार्यक्रमको अन्ततर्फ पनि छौं र छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। यसको अर्थ चाहिँ हामी साथीलाई चाहिँ सहभागी गराउन सक्दैनौ, जहाँ चाहिँ आज बिहिबारको एपिसोडमा रहेर साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिए सँगसँगै आज जति पनि साथी छुट्नु भएको छ अर्को बिहिबार चाहिँ यहाँले खुलेर आफ्नो प्रतिभाहरू हामीलाई सुनाउन सक्नुहुन्छ र भोलि शुक्रबारको एपिसोडमा रहेर भने हामी म्युजिक ट्र्याक गेमको साथमा त जोडिन्छौ नै र भोलिसम्मको लागि चाहिँ अब अन्त गर्नुपर्छ है। जहाँ चाहिँ हामीलाई आज कार्यक्रममा साथ दिनुभएको थियो, सहभागिता जनाउनु भएको थियो किमल डाँडादेखि हुनुहुन्छ बिमा गुरुङ, चाहिँ पिरुङदेखि मिठो आवाजको साथमा जोडिनु भएको थियो खगीमाया थापाजी, त्यस्तै आज पहिलो प्रयासमा नै कस्तो मिठो गीत सुनाउनु भएको थियो एकराज रामजाली मगरजी हुनुहुन्थ्यो पल्लोपुरी टाढादेखि, अब पहिलो भन्दा पनि उहाँको गीत सङ्गीत चाहिँ बीचमा हामीले सुनेको थिएनौ र आज धेरै दिनपछि सुन्न पायौं। त्यस्तै गरी स्याङ्जादेखि नरेन्द्र रिमालजी हुनुहुन्थ्यो हामीलाई फरक प्रस्तुति भन्ने उहाँले चाहिँ कस्तो रमाइलो जोक्स पनि सुनाउनु भएको थियो, त्यस्तै टाढाको साथी भनेर पनि चिन्छौ हामी काठमाडौँदेखि हुनुहुन्थ्यो अर्जुनजी र उहाँले पनि मिठो आवाज चाहिँ हामीलाई सुनाएर गइसक्नु भएको छ र सबै साथीहरूले यस्तो मजाले गुनगुनाउनु भएको थियो, त्यसमा पनि एकजना साथीलाई चाहिँ हामी विजय गराउँछौ पनि। अन्तिममा चाहिँ साथीलाई विजय गराउनु पूर्व चाहिँ हाम्रो प्रोग्रामका स्पोन्सर सम्बन्धी जानकारी गरौं। प्रोग्रामको स्पोन्सर गरिदिएको समयमा आउँछन् सुनसादी पसल दुले गौडाले प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भने प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सपले प्रोपाइटर हुनु आलिन कुमार श्रेष्ठ र सहभागी साथी मध्ये हामी बाह्र पछि एकजना साथीलाई विजय गराउँछौ र विजय साथी मध्ये पनि अन्तिमबार शनिबार भन्ने एकजना साथीले चाहिँ पाउन सक्नुहुन्छ लकी ड्र मार्फत र सयको रिचार्ज र सहभागी साथीले चाहिँ अन्तिमबार शनिबारसम्म पनि सुनेर साथ दिन सक्नुहुन्छ भन्दै आजको विजय साथी चाहिँ हुनुहुन्छ दोस्रो सहभागी साथी मिठो आवाजको साथमा जोडिनु भएको थियो खगीमाया थापाजी हुनुहुन्छ पेरुङदेखि सुन्दै हुनुहुन्छ भने उहाँलाई धेरै धेरै बधाईको साथमा जाँदा जाँदै भने आँखा झिमझिम भयो अघि पनि यो गीत राख्छु भनेको थिएँ है विश्राम तर्फ गयो। सो यो मिठो गीतको साथमा आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आनुमालाई पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
4: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
4: हाम्रा विशेषताहरू
3: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
4: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
3: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
4: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
3: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0 65 571 479 र 98 560 62 265।
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0 65 414 233, मोबाइल 98 6 78 61 87। हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
4: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
4: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
3: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
4: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
4: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा माछा पुछ्रे बैंकको ठिक पारिपट्टी, फोन 0 65 590 369।
6: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
7: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
8: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
6: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको, ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
9: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
6: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9811453005।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
10: स्टुडियो टाइम अहिले मध्याह्नको 12 बज्यो।
6: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक, अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: अर्थमन्त्रीमाथि छानबिन गर्न विपक्षीले मागे छुट्टै समिति। करमा बदमाशी गरेको प्रमाणित भए प्रमाणित गर्न वाग्लेको चुनौती।
0: दुर्व्यसन नियन्त्रणका लागि प्रहरीको 3 वर्षे कार्ययोजना। लागू औषधको आपूर्ति सञ्जाल नै तोड्न सांसदहरूको माग।
1: कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधिकका लागि थपिएको म्याद आज सकिँदै। हालसम्म 4,57,000 जनाको विवरण दर्ता।
0: इरानका विभिन्न शहरमा अमेरिकी आक्रमण जारी। होर्मुज जलमार्ग बन्द गरिएको इरानको घोषणा।
1: र फिफा विश्वकप फुटबल आज शुरू हुँदै उद्घाटन खेलमा राति पौने 1 बजे मेक्सिको र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा हुँदै।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाओ। अनि घरसर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। बीवाईडी गाड़ीको आयात प्रकरणमा प्रतिपक्षी दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले छुट्टै छानबिन समिति माग गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बोल्दै श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले छुट्टै छानबिनको माग गर्नुभयो। मन्त्रालय मातत्कै छानबिनले नहुने भन्दै लेखा समितिमै उपसमिति बनाएर पनि छानबिन गर्न सकिने उहाँले बताउनुभयो। नेकपाका सांसद महेन्द्र बहादुर साईले पनि यस विषयमा छानबिन गरेर अघि बढ़नुपर्ने माग राख्नुभयो। राप्रपा प्रमुख सचेतक खुशबु ओलीले पनि छुट्टै समिति मार्फत छानबिन माग गर्नुभएको छ। ओलीले आयातित सवारीहरूमा 20% राजस्व हिनामिना भएको जिकिर गर्नुभएको छ। 2080 साल यता यस्तो कार्यबाट 5 अर्ब भन्दा बढ़ी राजस्व हिनामिना भएको भन्दै उहाँले सरकारको ध्यानकर्षण गराउनुभयो। जवाफमा अर्थमन्त्री डाक्टर सुनिम वाग्लेले कर घट्दै गरेको सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ। समितिमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले नैतिकताको उच्च कड़ीमा उभिएर बनाएको छवि धमिल्याउन नियोजित रूपमा मानिसहरू लागेको र बदनाम गर्ने प्रयास गरेको दावी गर्नुभयो। उहाँले 2 अर्ब होइन 2 रूपियाँ मात्र पनि बेइमानी गरेको प्रमाण दिए। आफूले अर्थमन्त्री र राजनीति मात्र नभई सार्वजनिक जीवन नै त्याग्ने चुनौती दिनुभयो। यो नैतिकता अन्य कोही सांसद वा राजनीति गर्नेहरूमा छ भन्दै उहाँले प्रश्न गर्नुभएको छ। हिजो संसदीय छानबिन समिति गठन गर्ने विषय स्वीकार्य नहुने बताउनुभएका वाग्लेले आज भने आफू कुनै पनि छानबिनका लागि तयार रहेको बताउनु भएको छ। अर्थमन्त्रीको बचाव गर्ने क्रममा रासोपा सांसद खगेन्द्र सुनारले कर्मचारीको बदमाशी भए छानबिन हुने मन्त्रीको नहुने आशयको अभिव्यक्ति दिएपछि ओलीले प्रतिवाद गर्नुभएको थियो।
1: श्रम संस्कृति पार्टीका हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सदनमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नुभएको छ। आज प्रतिनिधि सभाको बैठक शुरू हुन साथ समय मागेर उहाँले सीमा बारेको अभिव्यक्ति सचाउनु पर्ने माग गर्नुभएको हो। प्रतिनिधि सभा नियमावलीका नियममा व्यवस्था गरिएको भन्दै उहाँले परिपालन गर्न पनि आग्रह गर्नुभयो। हिजोदेखि सबैजसो विपक्षी दलहरूले प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने अडानबाट पछि हटेसँगै आज सहज रूपमा बैठक चलिरहेको छ। अहिले सांसदहरूले शून्य समयमा आफ्ना विषय राखिरहेका छन्। आजको बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ। त्यसक्रममा उठेका प्रश्नको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिने कार्यसूची छ। यस्तै विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 अर्थमन्त्री वाग्लेले प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। यसैबीच राष्ट्रिय सभाको बैठक आज दिउँसो सभा 1 बजे बस्ने तय भएको छ। बैठकमा सरकारले संयुक्त सदनमा पेश गरेको बजेटमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ। राष्ट्रिय सभा बैठक पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर अवरूद्ध हुँदै आएको छ।
0: नेपाल प्रहरीले लागू औषधको बढ़दो कारोबार र दुर्व्यसन नियन्त्रणका लागि 3 वर्ष विस्तृत कार्ययोजना अगाडि सारेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लागू औषध नियन्त्रण ब्यूरोको क्षमता अभिवृद्धि कानूनी सुधार र प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर तयार पारिएको कार्ययोजनाबारे आज संसदीय समितिमा जानकारी गराउनु भएको हो। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा वहाँले प्रहरीले लागू औषध नियन्त्रण ऐन 2033लाई समय सापेक्ष परिमार्जन गर्न पनि प्रस्ताव गरेको छ। अन्तर्राष्ट्रिय अभ्यास वर्तमान ट्रेण्ड र व्यावहारिक पक्षलाई समेटेर ऐनका विशेष दफाहरू संशोधनका लागि महान्यायाधिवक्ताको कार्यालय र सम्बन्धित निकायसँग समन्वय गरिने कार्ययोजनामा उल्लेख छ। यस्तै लागू औषध नियन्त्रण ब्यूरोको जनशक्तिलाई थप विस्तार गरी थप सुदृढ बनाउने लक्ष्य लिएको छ। हाल सीमित जनशक्तिबाट संचालित ब्यूरोमा प्राविधिक जनशक्ति केमिस्ट र आईटी विज्ञहरू समावेश गरिने उल्लेख छ। पछिल्लो समय मधेस र कोशी प्रदेश लागू औषध ओसार पसारको मुख्य केन्द्र बनेको प्रहरीको निष्कर्ष छ। उहाँका अनुसार एम्बुलेन्स, ट्रक र अन्य निजी सवारी साधन मार्फत हुने तस्करी नियन्त्रणका लागि नाकाहरूमा विशेष निगरानी बढ़ाइएको छ। सांसदहरूले भने प्रयोगकर्तालाई मात्र पक्रेर समस्या समाधान नहुने भन्दै यसको मुख्य स्रोत र आपूर्ति सञ्जालमाथि अनुसन्धान केन्द्रित गर्नुपर्नेमा जोड़ दिएका छन्। बैठकमा बोल्दै राष्ट्रपा सांसद कविन्द्र बुर्लाकोटीले आयातको मुख्य स्रोत र सप्लायर चेनमै पुग्ने गरी गहिराईमा पुगेर अनुसन्धान गर्नुपर्ने बताउनुभयो। सांसद रमेश प्रसाईले सुधार गृहबाट फर्किएका व्यक्तिहरू समाजमा आत्मसम्मान र रोजगारी नपाउँदा पुनः कुलतमा फर्कने गरेको भन्दै छ महिने सुधार गृहको बसाई मात्र नभई वास्तविक पुनर्स्थापनाका लागि ठोस योजना ल्याउन माग गर्नुभयो।
1: नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गराउन थप गरिएको समय आज सकिन्दैछ। पार्टीका अनुसार आज राति 12 बजेसम्म सदस्यता अध्यावधिक गर्न सकिनेछ। क्रियाशील सदस्य अध्यावधिक गर्न योग्य 7,82,209 सदस्य मध्ये हिजो बेलुकासम्म 4,57,366 जनाले अध्यावधिक गराएका छन्। 1,24,748 जनाले स्वयं अध्यावधिक फारम पेश गरी अध्यावधिक प्रक्रियामा सहभागी भएका छन्। यो सहित अध्यावधिक गर्ने कुल संख्या 6,00,000 पुग्न सक्नेछ। महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले छुटेका सदस्यहरूलाई अध्यावधिक गराउन आग्रह गर्नुभएको छ। कांग्रेसले यसपटक अनलाइनबाटै सदस्यता लिन सकिने सफल अभ्यास गरेको छ। कतिपय नेताहरूले अवरोध गर्ने प्रयास गरे पनि क्रियाशील सदस्यता अध्यावधिक अभियान गाउँ गाउँसम्म उत्साहजनक रूपमा अघि बढ़िरहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपाली बजारमा आज पनि सुन चाँदीको भाव ओह्रालो लागेको छ। हिजो एकै दिन तोलामा 10,100 रूपियाँले घटेको सुनको मूल्य आज पनि प्रति तोला 5,100 रूपियाँले घटेको छ। घटेको मूल्य अनुसार आज सुनको मूल्य प्रति तोला 2,86,700 रूपियाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन प्रति तोला 2,91,800 रूपियाँमा कारोबार भएको थियो। यस्तै चाँदी आज तोलामा 90 रूपियाँले घटेर 4,650 रूपियाँ कायम भएको छ। हिजो 4,740 रूपियाँ रहेको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानका विभिन्न शहरमा लगातार दोस्रो दिन पनि शक्तिशाली हवाई हमला गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले नयाँ आक्रमणको पुष्टि गर्दै यसलाई इरानको निरन्तर र अनुचित आक्रमकताको जवाब भनेको छ। अमेरिकी रक्षा मन्त्री पीट हेक्सेटले सेनाले इरानका प्रमुख केन्द्रमा बमबारी गरिरहेको बताउनुभयो। सम्झौताका लागि दिएको मौका इरानले नउठाएकाले यो कदम चाल्नु परेको उहाँको भनाइ छ। बुधबार इरानले अमेरिकी हेलिकप्टर खसालेपछि दुई देशबीचको तनावले उग्र रूप लिएको थियो। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड क्रप्सले होर्मुज जलमार्ग क्षेत्रमा दुईवटा जहाजमाथि आक्रमण गरेको दावी गरेको छ। इरानले सुरक्षा संकटको कारण देखाउँदै रणनीतिक रूपमा महत्वपूर्ण मानिने यो जलमार्ग, तेल ट्याङ्कर र व्यापारिक जहाजसहित सबै प्रकारका साधन उत्पादनका लागि पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ। इरानले अनुमति बिना उक्त क्षेत्र पार गर्न खोज्ने जोसुकै जहाजलाई निशाना बनाइने चेतावनी दिएको छ। यद्यपि अमेरिकी सेन्ट्रल कमाण्डले भने इरानी दावीको खण्डन गर्दै व्यापारिक जहाजहरू अझै पनि उक्त मार्गबाट आवतजावत गरिरहेको र कुनै पनि अमेरिकी युद्धपोतमा क्षति नपुगेको दावी गरेको छ। युद्धका कारण यो जलमार्ग लामो समयदेखि प्रभावित बन्दा त्यहाँको व्यापारिक चहलपहल साबिकको तुलनामा 15% खुम्चिएको छ।
1: र अब खेल समाचार। विश्वकै सबैभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ आज मध्यराती शुरू हुँदैछ। प्रत्येक चार वर्षमा आयोजना हुने फिफा विश्वकप अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त रूपमा आयोजना हुँदैछ। मेक्सिको प्रसिद्ध स्टाडियो एजतेका रंगशालामा घरेलु टीम र दक्षिण अफ्रिका बीचको उद्घाटन खेल राति पौने 1 बजे शुरू हुनेछ। यसपटक विश्वको कुल जनसंख्या मध्ये 58% विश्वकप हेर्ने अनुमान गरिएको छ। जुन एक महिना भन्दा बढ़ी समय अमेरिका, क्यानाडा र मेक्सिकोका 16 भव्य रंगशालामा हुनेछ। विश्वकप फुटबल 3 देशमा आयोजना हुन लागेको यो पहिलो पटक हो। 39 दिनको प्रतिस्पर्धापछि जुलाई 19 अमेरिकाको न्यू जर्सीको मेट लाइफ स्टेडियममा फाइनल खेल हुनेछ। फिफाले यसपालि विश्वकपमा 48 टीमलाई सहभागिता गराएको छ, जुन विगतमा भन्दा 16 राष्ट्र बढ़ी हो। 4 राष्ट्र कप भेर्डे, कुराकाओ, उज्बेकिस्तान र जोर्डन नवप्रवेशी मात्र हुन्। विश्वकप मंचमा हुने श्रेष्ठताको लड़ाईमा यसपालि डिफेण्डिङ च्याम्पियन अर्जेन्टिना सहित स्पेन र फ्रान्सलाई प्रमुख उपाधि दावेदारको रूपमा लिएको छ। यस विश्वकपमा कुल पुरस्कार राशि 651 मिलियन डलर रहेको छ। यो कतार विश्वकपको तुलनामा 49% बढ़ी हो। यस वर्ष च्याम्पियनले 50 मिलियन डलर प्राप्त गर्नेछ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: अर्थमन्त्रीमाथि छानबिन गर्न विपक्षीले मागे छुट्टै समिति, कर्म बदमाशी गरेको प्रमाणित गर्न वाग्लेको चुनौती।
0: दुर्व्यसनी नियन्त्रणका लागि प्रहरीको 3 वर्ष कार्ययोजना, लागू औषधको आपूर्ति सञ्जाल नै तोड्न सांसदहरूको माग।
1: कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधिकका लागि थपिएको म्याद आज सकिँदै, हालसम्म 4,57,000 जनाको विवरण दर्ता।
0: इरानका विभिन्न शहरमा अमेरिकी आक्रमण जारी, होर्मुज जलमार्ग बन्द गरिएको इरानको घोषणा।
1: र फिफा विश्वकप फुटबल आज शुरू हुँदै उद्घाटन खेलमा राति पौने 1 बजे मेक्सिको र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा हुने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
6: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
7: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनसादी पसल खोजौला नि।
6: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
8: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087162।
9: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
10: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
11: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार
10: उपचार पनि गरिन्छ। ढोरबाराही चश्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9840141530।
11: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्गानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
12: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
11: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
12: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
13: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
14: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
11: हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
12: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।

0: हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171656।
2: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा पिपी चोकमा
3: यही जेठ 30 गते शनिबार
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
4: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
3: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
4: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ
2: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
2: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल
3: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर
2: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
5: तनहु सेवा अस्पताल दुलेगौडा फोन 065414377 मोबाइल 98564443।
6: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 30 गते शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ वरिष्ठ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
1: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
2: हार्जोनी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
4: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने के भए दाई पैसा भएपछि नि के को तनाव हो र हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु
5: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी पिभीसी पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 065414236 मोबाइल 98560878302 र 98460878302
6: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झी
7: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खाडीमा जानु पर्यो सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
8: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 98028 28810 98028 28811 र 98028 28816
9: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98603373710 र 98261553507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिइआएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुना,
1: मोबाइल 98058535337 र 98066159।
10: फुक्कै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भने अपक्कै।
11: यो हो बोनस चाउचाउ।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरेनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
3: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
4: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
3: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कृति फोटो स्टुडियो, दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
0: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
5: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98 0 66 81 115।
6: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
8: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: दान गरौं, सकेको गरौं, सबैले गरौं।
7: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्तन हो।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98 165 95 301।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
4: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
5: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
5: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय सुप्लागण्डकी 4 दुलेगौंडा तनहुँ।
6: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
7: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
8: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
9: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
5: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0564142333, मोबाइल 9868861887।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
8: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
8: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
8: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु। गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको
5: डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा।

0: एलाइट साइंसेस प्राली पोखरा नौ न्यू रोड फोन 01605961653।
1: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
2: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी दुई काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
4: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
6: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
6: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9648383522।
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
9: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके, ल डन।
9: हजुर, सिक्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
8: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856285043 र 9847000787।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9896613195 र 9847153068।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: लर्नर हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिस टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414008

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856283।
2: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
3: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
4: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9807794।
2: एभुडी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856063098 र 9845610950।
6: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
7: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
8: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
7: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
8: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: सिप सिकौ भविष्य बनाऊ योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
2: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
1: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार एक गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
2: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
1: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 9856443340, 9801443628 र 9855640446।
0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
5: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
8: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
10: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। रोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
8: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
10: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
11: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
12: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो सन्तोष। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
11: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
13: कहाँ जाने?
14: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
13: अनि बिचमा नझर्ने?
14: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयान चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
15: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
16: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98161695301।
17: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
0: ढोरबाराही हाइलाइट्सको साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461349304।
18: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। प्रतिनिधि सभाका सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यान आकर्षण गराउँदै संसदमा उठेका विषयमा सम्बन्धित मन्त्रालयले समाधान गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसद ललिता कुमारीले बंगलादेशमा रहेका रोंगिया नेपाल आएकाले उनीहरूलाई फर्काउन माग गर्नुभएको छ। सांसद लक्ष्मी प्रसाद पोखरेलले शनिबार र आइतबार 2 दिने बिदा हटाउन माग गर्नुभएको हो। सांसद लिमा अधिकारी आचार्यले विराटनगर एकीकृत बस्ती नाम मात्रको बनेको र यस्तो सुकुमवासीको आवास हुन नसक्ने भएकाले आवासको हक सुनिश्चित गरिनुपर्ने बताउनु भएको हो। सांसद विपिन कुमार आचार्यले शून्य समयमा सांसदले उठाएका विषय तत्काल सम्बन्धित मन्त्रालयमा पठाएर समाधानको प्रयास हुनुपर्नेमा जोड़ दिनु भएको छ। सांसद समीना मियाले स्वास्थ्य बीमा कार्यक्रम अझै अपेक्षित भएकाले प्रभावकारी बनाउन माग गर्नुभएको हो। स्वास्थ्यमा गरिएको खर्च लगानी भएकाले यसलाई प्रभावकारी बनाउनु पर्ने वहाँले बताउनु भएको हो। गृहमन्त्री सुदन गुरूङले विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सम्बन्धित सबै निकायले निर्देशन दिइसकेको बताउनु भएको छ। बिहिबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा मन्त्री गुरूङले प्राकृतिक प्रकोपबाट प्रभावितहरूको व्यवस्थापनका लागि आवश्यक तयारी गर्न आवश्यक निर्देशन दिइसकेको बताउनु भएको हो। उहाँले विपद व्यवस्थापनका लागि भइरहेका तयारीका बारेमा आफूले स्थलगत अनुगमन समेत गर्ने जानकारी दिनुभएको छ। खरिद प्रक्रिया लामो हुँदा उद्धार सामग्री समयमा नै आउन नसक्ने अवस्था समेत देखिएकाले काम गर्न सहज हुने गरी ऐन बनाउनु पर्नेमा उहाँले जोड़ दिनुभएको हो। मन्त्री गुरूङले यस पटकको बजेटको सिलिङ भन्दा 20 अर्ब बढ़ी रूपियाँ थप भए पनि मन्त्रालयगत रूपमा प्रभावकारी रूपमा काम गर्न अझै पनि बजेट अभाव रहेको गुनासो गर्नुभएको छ। उहाँले परम्परागत सुधारका प्रणालीबाट अब लागू औषध नियन्त्रणमा आउन नसक्ने नदेखेकाले सुधारका प्रभावकारी योजनाको तयारी भइरहेको जानकारी दिनुभएको हो। क्रस बोर्डरबाट लागू औषध ओसार प्रसार देखिएकाले दुवै देशका सुरक्षा अधिकारीको समन्वयमा संयुक्त अपरेशन गर्न जरूरी देखिएको उहाँको भनाइरहेको छ। त्यसैगरी बैठकमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अहिले सबभन्दा धेरै मध्य प्रदेश र कोशी प्रदेशमा लागू औषध कारोबार बढ़ी देखिएको जानकारी दिनुभएको छ। लागू औषध नियन्त्रणका लागि निर्मम भएर कार्यवाही अघि बढ़ाएको उहाँले बताउनु भएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डाक्टर सोनी बाग्लेको ज्ञानमाथि नै प्रश्न उठाउनु भएको छ। बिहिबार प्रतिनिधि सभामा बजेटमाथि आफ्नो विचार राख्दै वहाँले विदेशमा लगानी गर्ने नीति लिने कि देशमा लगानी गर्ने वातावरण बनाउने भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाउनु भएको हो। नेपालमा नै उत्पादन हुने औषधिको सट्टा आयातित हुने औषधिलाई बजेट मार्फत सहज गरिएको भन्दै वहाँले यसको प्रत्यक्ष असर नेपाली औषधि उद्योग पर्ने उहाँले बताउनु भएको हो। साथै नेपालमा झण्डै 50 औषधि उद्योग बन्द हुने अवस्था पुगेको पनि उहाँले बताउनु भएको हो। अर्थमन्त्री डाक्टर सोनी बाग्लेले संसदमा प्रस्तुत गरिएको आर्थिक विधेयकमा देखिएका त्रुटि विविध सम्मत तरिकाले संशोधन गरेको बताउनु भएको छ। कर्मचारीको तहबाट भएका मानवीय त्रुटिको जिम्मेवारी आफूले लिएको वहाँले प्रश्न पार्नुभएको हो। आज लेखा समिति बैठकमा बोल्दै मन्त्री वाग्लेले सांसदहरूको हातमा परिसकेपछि विधेयकमा एउटा पूर्ण विराम र थोप्लो पनि थपघट नभएको समेत वहाँले बताउनु भएको छ। अर्थमन्त्री डाक्टर वाग्लेका अनुसार बजेट भाषणपछि एउटा मात्रै भन्सार दर परिवर्तन गरिएको छ। यस्तै एउटा शुल्क र 3-4 अस्पष्टताहरूलाई हटाएको वहाँले जानकारी दिनुभएको हो। यही विषयलाई आफ्नो छवि धमिलाउन खोजेको डाक्टर वाग्लेले खेद व्यक्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिन कुमार आचार्यले सांसद बोल्ने तर सरकार नसुन्ने परम्पराको अन्त्य हुनुपर्ने बताउनु भएको छ। बिहिबार प्रतिनिधि सभाको शून्य समयमा सांसद आचार्यले सांसदहरूले शून्य समयमा उठाएका विषयहरू कार्यान्वयनमा नलगेको प्रति असन्तुष्टि जनाउँदै शून्य समयलाई ब्ल्याक होल समय भन्नुपर्ने टिप्पणी गर्नुभएको छ। उहाँले ब्ल्याक होलमा प्रकाश समेत हराइसै संसदमा नागरिकको आवाज जनप्रतिनिधिको जवाफदेहिता र सरकारको जिम्मेवारी हराउन नहुने बताउनु भएको छ। उहाँले सांसदहरूले उठाएका जनताका पीड़ा प्रश्न र राष्ट्रिय मुद्दा सुन्ने रिपोर्ट गर्ने र कार्यान्वयन प्रक्रियामा लैजाने व्यवस्था भएमा मात्रै शून्य समयको सार्थकता रहने बताउनु भएको छ। उहाँले शून्य समयमा उठेका विषयहरू अभिलेखमा मात्रै सीमित नगर्न तत्काल सम्बन्धित मन्त्रालयमा पठाउन र निश्चित समयभित्र कार्यान्वयनको प्रगति सांसदलाई जानकारी गराउन माग गर्नुभएको छ। नेकपा एमालेका प्रमुख सचेतक एन महरले प्रधानमन्त्रीले संसदमा राष्ट्रघाती र देशद्रोही कुरा गर्दा ताली पिट्ने को हुन् भनेर सत्ता पक्षका सांसदप्रति व्यङ्ग्य गर्नुभएको छ। बिहिबार प्रतिनिधि सभाको बैठकमा आम नागरिकलाई उद्धृत गर्दै महरले सत्ता पक्षका सांसदप्रति व्यङ्ग्य गर्नुभएको हो। उहाँले राष्ट्रियता र सीमाका विषयमा संसद एक हुनुपर्नेमा विभक्त हुनु गम्भीर अपराध भएको तर्क गर्नुभएको छ। उहाँले प्रधानमन्त्री शीघ्र संसदमा आएर माफी माग्नुपर्ने अडान दोहोराउनु भएको हो। यही जेठ 17 गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा संसदका प्रश्नको जवाफ दिने क्रममा नेपाल देश समेत भारतको जमीन मिचेको भनेर दिएको अभिव्यक्तिप्रति विपक्षी दलका सांसदले विरोध गर्दै आएका छन्। यो विषयमा बुधबारको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले जवाफ दिए पनि विपक्षी दलहरूले मानेका छैनन्। उनीहरूले प्रधानमन्त्री नै आएर भनाई सच्याउनु पर्ने माग राख्दै आएका छन्। सत्तारूढ़ दल राष्ट्रपाका सांसद अमरेश कुमार सिंहले सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाउनु भएको छ। प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै बजेट कार्यान्वयन हुने आधार आफूले नदेखेको बताउनु भएको हो। उहाँले आफ्नो चिन्ता मुहस्सर दलित र चेपाङ बस्तीप्रति भएको बताउनु भएको हो। यो बजेटबाट कति प्रतिशत जनसंख्या खुशी भयो भन्दै उहाँले प्रश्न गर्नुभएको छ। चापागाउँबाट हराएको सरकारी गाड़ी चोर्ने व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको प्रहरीको निष्कर्ष रहेको छ। जेठ 20 गते बुधबार गोदावरी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत चढ्ने सरकारी गाड़ी हराएको थियो। बा 2618778 नम्बरको उक्त टाटा सुमो नगरपालिकाकै वडा नम्बर 12 दुरीखेलका राति पार्किङ गर्ने गरिन्थ्यो, तर 20 गते राति त्यहाँबाट गाड़ी हराएको हो। प्रहरीले खोजी गर्ने क्रममा मंगलबार गोदावरी नगरपालिका 14 बसमा लुकाएर राखेको अवस्थामा गाड़ी फेला परेको हो। गाड़ी चोर्ने व्यक्ति त्यहाँका 33 वर्षीय श्याम भाई परिवार रहेको थियो। बारेगाउँ घर भएका उनी बैरस्थित दिदीको घरमा बस्दै आएका थिए। नेपाल मेडिकल काउन्सिलले अनुमति नभएको संस्थामा आबद्ध तीनजना चिनिया डाक्टरहरूको अस्थायी दर्ता निलम्बन गरेको छ। अनुमति नभएको संस्थामा आबद्ध भई चिकित्सा अभ्यासमा संलग्न रहेका उनीहरूको दर्ता निलम्बन गरेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ। काउन्सिलले विज्ञप्ति निकालेर डाक्टर ऊ सी एन लिन, डाक्टर चेन सी ए लिन र डाक्टर लियो चिकिनको अस्थायी दर्ता निलम्बन गरेको जनाएको छ। ती डाक्टरहरूले भिसा शर्त विपरीत अवैध संस्थामा काम गरेको पाइएकाले गैर पर्यटकीय भिसा तथा श्रम इजाजत खारेजीको लागि स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन पेश गरेको काउन्सिलले जनाएको छ। उनीहरूले दर्ता नभएको बालुवाचारको मारिया हस्पिटलमा काम गर्दै आएका थिए। उजुरीपछि गएको जेठ एक गते काउन्सिलबाट गएको टोलीले निरीक्षण गरेपछि गैर कानूनी काम भएको पत्ता लागेको थियो। काउन्सिलले बिना दर्ता संचालित त्यस अस्पताललाई भौतिक रूपमा बन्द गर्न तथा कार्यवाही गर्न काठमाडौँ महानगर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको जनाएको छ। त्यस्तै काउन्सिलले त्यहाँ कार्यरत केही नेपाली डाक्टरलाई समेत तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ। आज पनि सुन चाँदीको भाउ घटेको छ। आज सुनको भाउ तोलामै 5,100 रूपियाँले घटेर 2,86,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाउ तलाको 10,100 रूपियाँले घटेर 2,91,800 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाउ पनि तोलामा 90 रूपियाँले घटेको छ। हिजो तोलाको 4,740 रूपियाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको 4,650 रूपियाँमा छरेको महासंघले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरान र अमेरिका बीचको तनाव फेरि चर्किएको छ। अमेरिकी सेनाले इरानका विभिन्न सैन्य लक्ष्यहरूमा नयाँ हवाई आक्रमण गरेपछि इरानको इस्लामिक आईआरजीसीले हर्मुज जलमार्गमा रहेका जहाजहरूलाई निशाना बनाएको जनाएको छ। अमेरिकी आक्रमणको केही समयपछि इरानी सरकारी संचार माध्यमहरूले आईआरजीसीले हर्मुज जलमार्गमा रहेका दुई जहाजमाथि आक्रमण गरेको दावी गरेका छन्। विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्गमा तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको छ। विश्व बजारको प्रमुख सूचक मानिने ब्रेन्ट क्रूड तेलको मूल्य प्रति ब्यारेल 95 अमेरिकी डलर नागेको छ। गएको अप्रेलमा अमेरिका र इरान बीच अस्थायी युद्ध विराम भए पनि त्यसता दुवै पक्षबीच बेला बेलामा आक्रमण र प्रति आक्रमण भइरहेका छन्। पछिल्ला दिनमा वार्ताका प्रयास असफल बन्दै गएपछि सैन्य गतिविधि फेरि तीव्र बनेको हो। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्व झन गम्भीर संकटतर्फ धकिलिएको भन्दै सबै पक्षलाई तत्काल कूटनीतिक समाधानतर्फ फर्किन आग्रह गर्नुभएको छ। हस्त दिउँसो 2 बजेको ठोरबरा हेलियर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
19: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
20: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज। शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
21: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
20: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
22: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
23: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
22: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172।
24: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
25: मैडम, धुम्रपान भनेको के हो?
24: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
25: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
24: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
25: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
24: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
25: स्वास्थ्य कर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
26: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
25: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी 6 भुरुङ्गी।
26: हाम्रा विशेषताहरू:
25: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
26: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
25: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
26: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
25: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0658174779 र 9850602065।
27: ए सबिना, यस्तो हतारमा कता हो?
28: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
27: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भए भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
19: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहू, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9008816142।
28: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो?
19: आधुनिक डिजाइनका तयारी गर गहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गर गहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित

0: खै दिनुहोस् त
1: ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
2: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
5: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
4: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल,
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 06-64-14-222 र 98-560-21692।
3: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
4: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
4: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 06-65-93-369।
6: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
7: अहिले के सुन्ने भनेको
4: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
7: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
4: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
7: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
4: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
8: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
8: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
8: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
4: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 98-463-61209 र 98-041-21718। आजै सम्पर्क गर्नुहोस्।
9: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
10: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
11: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
12: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: मम्मी भोक लाग्यो खाजा खाऊ न
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
13: हस मम्मी
14: मैले सुने छोरी ल जाम हिँडा
1: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
14: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार
1: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विङ्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
14: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
15: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ यसो टालटुल गर्न पाए नि हुन्थ्यो आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त झन् कहाँ होला
16: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि
1: हजुर दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया फोन 065414142 98563213128 98462414726
16: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
17: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz

0: सुकी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
1: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
2: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अपनाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौ। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460-69-2446।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98163-34372।
7: हजुर, दान गरौं।
8: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
9: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
7: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
8: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तन हो।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
1: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171-56606।
11: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98163-95301।
12: अमेरिकाका 18 प्रमुख सैन्य अड्डा ध्वस्त पारिएको इरानको दावी, हवाई क्षेत्र अस्थायी रूपमा बन्द गर्ने कुवेतको घोषणा,
13: र अस्ट्रेलिया र बंगलादेश बीचको दोस्रो एक दिवसीय वर्षाले प्रभावित।
14: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर टाली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
12: समाचार अब विस्तारमा। प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि छलफल जारी छ। सांसदहरूले बजेट बारे आफ्ना धारणा प्रस्तुत गरिरहेका छन्। हालसम्म धारणा राखेका प्रतिपक्षी दलका मात्र होइन सत्ता पक्षका केही सांसदले पनि बजेटमाथि टिप्पणी गरेका छन्। सत्तारूढ़ राष्ट्रपाका सांसद डाक्टर अमरेश कुमार सिंहले सरकारले आगामी आर्थिक वर्षमा शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको भन्दै आपत्ति जनाउनु भएको छ। बजेटमाथि टिप्पणी गर्दै उहाँले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको सूचीमा राखेको भन्दै यसमा राज्यले कर लगाउन नमिल्ने बताउनुभयो।
15: संविधानमा शिक्षा स्वास्थ्य मौलिक अधिकार हो, त्यो मौलिक अधिकारमा ट्याक्स लगाउन पाउँदैन। त्यो ट्याक्स विद्यालयमाथि लागेको छैन, प्राइभेट विद्यालय या प्राइभेट अस्पताललाई त्यो लागेको छ पढ्ने विद्यार्थीलाई त्यो ट्याक्स लगाउन सक्नुहुन्छ। पहिले सार्वजनिक विद्यालयमा जुत पारौ न, त्यहाँ कहीँ पनि पाइला देखिएन।
12: नेपाली कंग्रेसका सचेतक निष्कल राईले अर्थमन्त्री वाग्लेमाथि करका दर बारम्बार हेरफेर गरेको आरोप लगाउनुभयो। उहाँले संसदमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ भन्दै अर्थमन्त्री वाग्लेलाई प्रश्न गर्नुभयो।
16: करका दरमा बारम्बार हेरफेर गर्नुभयो, उहाँले संसदको अधिकारमा कैंची चलाउनु भएको हो कि र आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नुभएको हो कि? सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ? यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो?
12: राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका सांसद ज्ञान बहादुर साईले आगामी आर्थिक वर्षको बजेट वास्तविक किसान र गरीब भूमान्छेको हितमा नरहेको भन्दै सरकारको आलोचना गर्नुभयो। बजेटमाथिको छलफलमा भाग लिँदै सांसद साईले नीति निर्माण गर्नेहरूले किताब र तथ्याङ्क पढ़े पनि नेपाली समाज र माटोको यथार्थ नबुझेको टिप्पणी गर्नुभयो। उहाँले बजेटले सीमित सुकिला मुकिला र व्यापारीलाई मात्र पोस्न खोजेको आरोप लगाउनुभयो।
17: नेपालका गाउँघरमा 2 करोड़ रूपियाँ पुँजी जुटाउन सक्ने किसान कतिजना छन्? वास्तविक किसानहरू जो बिहानदेखि बेलुकासम्म खेतबारीमा पसिना बगाउँछन् कि उनीहरू यो योजनाबाट बाहिर पारिएका हुन्? यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने हुन्छ। यो कार्यक्रम किसानमुखी भन्दा पनि सीमित पहुँच भएका ठूला लगानीकर्तामुखी देखिन्छ। 2 अर्ब 19 करोड़ रूपियाँ वास्तविक किसानलाई होइन सुकिल्ला मुकिल्ला र करोड़पतिहरूलाई वितरण गर्ने तयारी भएको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ।
12: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले बजेट खुट्टाको घाउ जस्तो भएको र सन्चो नपारी जुत्ता नयाँ जुत्ता लगाउन खोजेको जस्तो भएको बताउनुभयो। उहाँले बजेटले प्राथमिकता तय गर्न नसकेको टिप्पणी गर्नुभएको छ।
13: नेपाल कम्युनिष्ट पार्टी नेकपाकी पूर्व सांसद छिरिङ लामु तामाङले पार्टी परित्याग गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आज लामो वक्तव्य जारी गर्दै उहाँले पार्टीभित्र आफूले निरन्तर अपमान निषेध असहयोग र षड्यन्त्रको सामना गर्नु परेकाले सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गर्नुभएको हो। उहाँले पार्टीभित्र केही व्यक्तिहरूले गरेको अन्याय अत्याचार र निषेधको सीमा लागेपछि पार्टीबाट अलग हुने निर्णय लिन बाध्य भएको उल्लेख गर्नुभएको छ। आत्मसम्मान स्वतन्त्र विचार र विवेकमाथि निरन्तर प्रहार भइरहेको अवस्थामा सम्झौता गरेर बस्न नसक्ने शीर्षक निष्कर्षमा आफू पुगेको उहाँको भनाई छ। आफ्नो कार्यकालभरि अरूको योगदान र क्षमतालाई स्वीकार गर्न नसक्ने मानसिकताका कारण असंख्य पीड़ा भोग्नु परेको उहाँको गुनासो छ। तामाङले आफ्नो विरूद्ध राजनीतिक र व्यक्तिगत रूपमा समाप्त पार्ने उद्देश्यसहित विभिन्न षड्यन्त्रहरू रचिएको आरोप समेत लगाउनु भएको छ।
12: जिल्ला प्रहरी कार्यालय झापाले पछिल्ला 2 दिनमा विभिन्न मुद्दाका 24 जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ। जिल्ला अदालत झापाको फैसला कार्यान्वयन गर्न चलाइएको अभियानमा 24 जना फरार प्रतिवादी पक्राउ गरिएको प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिनुभयो। प्रहरीका अनुसार पक्राउ परेका 20 जनाको फैसला कार्यान्वयन भएमा 5 वर्ष 3 महिना 6 दिन कैद सजाय र 6 लाख भन्दा बढ़ी जरिवाना असूल उपर हुनेछ। अदालतबाट सजाय तथा जरिवाना तोकिएर फरार प्रतिवादी
18: व्यवसायीलाई पक्राउ गर्ने अभियानमा पक्राउ परेकाहरूलाई अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक चौहानका अनुसार पछिल्लो दुई दिनमा जिल्लाका विभिन्न स्थानबाट फैसला कार्यान्वयनतर्फ 20 जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय झापा इलामका प्रहरी कार्यालय अनारमणि शिवगंज पीर्तामोड बैगुनधारा तथा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई घर तथा लुकी छिपी बसेका स्थानबाट नियन्त्रणमा लिएको जनाएको छ।
13: बाँकेको 9 बस्ता स्थित कारागारलाई सुधार गृहका रूपमा रूपान्तरण गर्न आग्रह गरिएको छ। एडभोकेसी फोरम नेपाल र नेपालगंज उच्च बार एसोसिएशनको संयुक्त टोलीले गरेको अनुगमनपछि तयार गरिएको प्रतिवेदनले सो कुरा उल्याएको हो। केही दिन अघि नेपालगंज उच्च बार संघको समन्वयमा एडभोकेसी फोरम नेपालले कारागार कार्यालय 9 बस्ता बाँकेको स्थलगत अनुगमन गरेको थियो। प्रतिवेदनमा गत जेठ 16 गते कारागारभित्र कैदीबन्दी बीच भएका झडप र त्यसपछिको परिस्थितिको अध्ययन गर्नुका साथै कैदीबन्दीका गुनासा समस्या र न्यायमा पहुँचको अवस्थाबारे जानकारी संकलन गरिएको एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले जानकारी दिनुभयो। जेठ 16 गते भएका घटनाको वस्तुस्थिति बुझ्न विभिन्न पक्षसँग तथ्य बुझी कैदीबन्दीलाई आवश्यक कानूनी परामर्श प्रदान गरिएको थियो।
18: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
19: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
20: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
19: सुरक्षा घरको साथ जीवन।

0: मात्र डीटीएच के बाद डिश होम डिश हो खुशी को कनेक्शन
1: यो हो हाँ हाँ संचार नेटवर्क समय को आवाज समय को आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इक्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रका लागि सरकारले घोषणा गरेका नीतिगत सुधारलाई अब प्रभावकारी कार्यान्वयनमा लैजानुपर्ने बताउनु भएको छ। आज आयोजित एक कार्यक्रममा वहाँले आफू नेतृत्वमा रहँदा ऊर्जा क्षेत्रमा व्यापक बजेट मार्फत सम्बोधन गराएको भन्दै अब आउने इक्पानको नयाँ नेतृत्वले सरकारले गरेका घोषणालाई कार्यान्वयनमा लैजानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। वहाँका अनुसार पछिल्ला केही वर्षमा ऊर्जा क्षेत्रले उठाएका मुद्दा सरकार र राजनीतिक दलहरूसम्म पुर्याउन इक्पानको वर्तमान नेतृत्व सफल भएको छ। ऊर्जा क्षेत्रसँग सम्बन्धित धेरै विषय अहिले राजनीतिक दलका घोषणा पत्र सरकारको नीति तथा बजेटमा समेटिएका छन्। कार्कीले वर्तमान सरकारले ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै जलविद्युत आयोजनाको लाइसेन्स अवधि 50 वर्ष पुर्याउने वान डोर पोलिसी लागू गर्ने तथा विद्युत खरिद सम्झौता सम्बन्धी नीतिगत सुधारका विषय बजेटमा आएको बताउनुभयो।
2: रल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आज बिहान बल्ले खोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको मिनी ट्रक कुटिरहेको अवस्थामा अचानक सड़क भाँसिएर दुर्घटना हुँदा दुर्घटना भएको हो। दुर्घटनामा सल्यानको बागचौर नगरपालिका 4 दुदिला बोट निवासी 47 वर्षीय चन्द्रबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। ट्रकका चालक घाइते भएका छन्। ट्रक सड़कबाट झण्डै 30 मिटर तल खसेको थियो।
3: अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकाका 18 प्रमुख सैन्य अड्डा ध्वस्त पारिदिएको दावी गरेको छ। इरानको रिभोल्युशनरी गार्डले सामाजिक सञ्जाल मार्फत आईआरजीसी एयर स्पेस फोर्स र नौसेना लड़ाएको विमानले आक्रमणकारीलाई दण्ड दिएको उल्लेख गरेको छ। आईआरजीसीले अली अल सलिम कुवेत, अहमद अल जाबिर कुवेत र शेख ईसा यरबेस बहराइनमा रहेका अमेरिकाका 18 महत्वपूर्ण सैन्य अड्डामा आक्रमण गरी ध्वस्त पारिएको जनाएको हो। यद्यपि इरानको दावी स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन। यसैबीच कुवेती सेनाको जनरल स्टाफले आफ्नो वायु रक्षा प्रणालीमा शत्रुको हवाई हमला रोकिएको बताएको छ। कुवेती सेनाले सबै मानिसलाई सम्बन्धित अधिकारीले जारी गरेका सुरक्षा निर्देशन पालन गर्न अनुरोध गरिएको सामाजिक सञ्जालमा भनेको छ। कुवेती सेनाले मानिसहरूलाई आधिकारिक स्रोतबाट प्राप्त जानकारीमा मात्र भर पर्न पनि आग्रह गरेको छ। बीबीसीका अनुसार इरानको आक्रमणपछि कुवेतले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ।
2: अब खेल समाचार। अस्ट्रेलिया र बंगलादेश बीचको दोस्रो एक दिवसीय क्रिकेट वर्षाले प्रभावित बनेको छ। शेरे बंगला राष्ट्रिय रंगशाला मिरपुरमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। 42 ओभरको खेल सकिँदा वर्षा भएपछि खेल रोकिएको हो। अस्ट्रेलियाले 42 ओभरमा 8 विकेटको मदै 187 रन जोडेको छ। अस्ट्रेलियाका मानस लाबुसेन 55 रनमा नट आउट छन्। जेभियर बार्टलेट 52 रन र जोस इंग्लिस 34 र कैमरन ग्रीन 25 रन बनाएर आउट भएका छन्। बंगलादेशका तस्किन अहमद, मुस्तफिजुर रहमानले समान 3-3 विकेट लिएका छन्। तन्वीर इस्लामले 2 विकेट हात पारेका छन्। आजको खेल जित्दै घरेलु टोली बंगलादेश 3 खेलको सिरिज कब्जा गर्ने योजनामा छ। पहिलो खेल बंगलादेशले 86 रनले जितेको थियो। पाहुना टोली अस्ट्रेलिया आजको खेल जित्दै सिरिजमा बराबरी गर्न चाहन्छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी, सत्तापक्षकै सांसदको टिप्पणी।
2: पूर्व सांसद छिरिङद्वारा पार्टी परित्यागको घोषणा, राजनैतिक रूपमा समाप्त पार्ने प्रयास भएको आरोप।
3: दुई दिनमा विभिन्न मुद्दाका 24 जना प्रतिवादी नियन्त्रणमा, कारागारलाई सुधार गृहका रूपमा रूपान्तरण गर्न आग्रह।
2: अमेरिकाका 18 प्रमुख सैन्य अड्डा ध्वस्त पारिएको इरानको दावी, हवाई क्षेत्र अस्थायी रूपमा बन्द गर्ने कुवेतको घोषणा।
3: र अस्ट्रेलिया र बंगलादेश बीचको दोस्रो एक दिवसीय वर्षाले प्रभावित।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
4: ही 103.8 अन्तर्मनको आवाज
5: सिप सिकौ भविष्य बनाऊ योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ
6: हजुर रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा सुरु हुँदैछ केयर गिभर तालिम छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्
5: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस् अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार एक गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ
6: नोट न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्
5: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन फोन 98564443 98014348 र 98562446
7: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
8: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
7: बीपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घर माथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
8: ए ल ल
9: तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक
7: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560338 प्रशान्त नेउपाने 98460269625 फोटो
10: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
11: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
10: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोपाइटर कीर्तिमान थापा मगर तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
11: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
10: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
12: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 98562345 र 98011325
13: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
14: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
13: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो खेरको चिन्ता लिनु भएको छ यो दिदीले
15: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
16: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र
16: सबैको पहिलो रोजाई त्यही बनेको छ
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला

0: कि ढुंगाना मोबाइल 9856061136 र 9851166636।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
2: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेट को काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके, ल डन।
2: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
3: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
3: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
4: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
6: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
7: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा फिक्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार।
0: मोबाइल 9508535537 र 9806615899।
10: युनिटोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
7: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा, मेलापात, उकाली ओरालीमा सुसलिने भाकाहरू, हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
9: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुन चाँदी पसल, दुलेगौडा 4 भित्री बजार, मोबाइल 9508535537।
10: आकर्षक सुन चाँदीको गहना, नारीको चाहना।

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रसन्ना बुसुन लोकसुस्तुतिको प्रतीक्षा गरी बस्नुहुने तपाई सम्पूर्ण साथीहरूमाज म कार्यक्रम प्रस्तुता श्रेया गुरूङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा पनि तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 MHz अन्तमनको आवाज साथै www.radiodhorbarahi.com जानकारी लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ यहाँले हामीलाई सुन्न सक्नुहुनेछ भने यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्ना बुसुन सुन शान्ति पसलले पसल दुलेकोडाको भित्री बजारमा रहेको छ। यदि सुनचानी सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यसपछिबाट पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ।

र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिन यहाँहरूमा एउटा रमाइलो श्रृंखलाको साथमा कार्यक्रममा उपस्थित हुनेछौ भने कार्यक्रमलाई अन्तिमसम्म साथ दिनुहोला सुनेर श्रोता साथीहरू भन्दै आजको श्रृंखलामा रहेर बिहिबारको दिनमा रहेर हामीहरू अफलाइन मार्फत रोजाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिनेछौ र 0:41:42 बाजो भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको गीतहरू यहाँले सुन्न सक्नुहुनेछ भने कार्यक्रमको पहिलो सांगीतिक कोशी स्वरूप यहाँको लागि आउँछ निकै नै सुमधुर फाकालाई राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ बेनी बजार सुमधु फाका रहेको छ रामचन्द्र काफ्ले र समीक्षा अधिकारीका आवासमा सजिएको छ भने स्वीकार्नुहोला है त।

हजुर सधैँ साथी बेनीको बजार र यस मधुभाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु भने कार्यक्रममा पहिलो सांगीतिक कोशीले स्वरूप राखिएको सुमधुभाका रहेको थियो। पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले स्वीकार्नु भयो होला भन्दै श्रोता साथीहरूको लागि भने फेरि पनि श्रोता साथीको रोजाईको भाकालाई राख्नतर्फतिर लागिरहेको छु। मान्देदेखि चन्द्रजी बोल्दै हुनुहुन्थ्यो, उहाँले निकै नै सुमधुर भाका रोज्नु भएको छ। घाइते पाग होमा राजु परियारको आवाजमा सजिएको गीत रहेको छ, निकै नै पुरानो भाका पनि रहेको छ भने स्वीकार्नु होला है त।

हजुर श्रोता साथी, घाइते बाघ हो म यो निकै नै सुमधुर भाका रहेको थियो, मार्मिक भाका पनि रहेको थियो, राजु परियारको आवाजमा सजिएको एकल भाका पनि रहेको थियो भने चन्द्रजीको रोजाईको भाका रहेको थियो। पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा मिठो भाकालाई सुन्नुभयो होला। र त्यसै गरी श्रोता साथी, अहिलेको लागि भने कार्यक्रममा फेरि पनि अर्को सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु। गीतको बोल रहेको छ गाउँ घरे माया, जसमा आवाज रहेको छ शान्ति श्री परियार र शीतल गुरूङको, भनी स्वीकार्नु होला मिठो भाकालाई।

हजुर श्रोत साथी, गाउँघरे माया गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीले कार्यक्रममा सुमधुभाकालाई सुन्नुभयो होला। र त्यसै गरी श्रोत साथीहरूको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुभाकालाई राख्नतर्फतिर लागिरहेको छु। आफू कसरीदेखि ऋषि रामजी बोल्दै हुनुहुन्थ्यो, उहाँले सुमधुभाका रोज्नु भएको छ। दोहोरी भाका रहेको छ सुप्रेम मल्ल र टिका सानुको आवाजमा सजिएको सुमधुभाका रहेको छ भने स्वीकार्नुहोला।

हजुर श्रोता साथी, निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। श्रोता साथीको रोजाईको भाका रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रममा सुमधुर भाकालाई सुन्नुभयो होला। र श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि हाम्रो अर्को श्रोता साथीको रोजाईको गीतलाई नै स्थान दिनतर्फतिर लागिरहेको छु। खगेमायाजी बोल्दै हुनुहुन्थ्यो, उहाँले घरमा मौरी गीतको बोल रोज्नु भएको छ। मदन ठक्काल, शान्ति श्री परियार र बद्री सापकोटाको आवाजमा सजिएको सुमधुर भाका रहेको छ भने स्वीकार्नु होला।

हजुर श्रोता साथी, घरमा मौरी सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रममा सुमधुर भाकालाई सुन्नुभयो होला। र श्रोता साथीहरूको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौं र जाँदा जाँदै कार्यक्रममा लेकाली मायाको चिनो निरमसी सुमधुर भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हाइता।

0: प्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 7 दुलेगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
2: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
3: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
3: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहु।
4: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
5: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी
6: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौंडा। प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दिप मल्ल ठकुरी 9864041530।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यस दुलेगौंडा पोलिक्लिनिकमा यही जेठ 30 गते शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ वरिष्ठ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय,
8: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
2: हार्जोनी नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
8: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9856031053।
9: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
8: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराचन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
3: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0564142533, मोबाइल 9868161887।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
10: स्टुडियो अहिले दिउँसोको 4 बज्यो।
11: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98165935091।
12: जिंदगी का हर एक क्षण विशेष हुन्छन् र ती क्षण अझ विशेष बनाउँछ संगीतले. So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks. Every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.

हेलो दर्शन, नमस्ते, नमस्कार, स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भन्ने। आज चाहिँ हामी तपाईँहरूको माझमा यिनै थर्सडे एपिसोडमा रहेर चाहिँ ऱ्याप एन्ड रिमिक्ससँगलाई लिएर उपस्थित भइसकेका छौँ। पक्कै हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ र सुनेर भरपूर मनोरञ्जन पनि लिनुभएको छ भन्ने आशा रह्यो। र अहिलेको लागि हुने चाहिँ कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ ढिला नगरिकन सङ्गलाई स्थान दिने नै छु भने सरक सरक बोलको यो गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु। र अहिलेको लागि हुने चाहिँ यो गीत छाड्दैछौँ, स्वीकार्नुहोस् है त।

0: 体制。
1: हजुर, यो संलग्न कार्यक्रम सन्धिसकेको छौं। पगबेन हामी श्रोता साथीहरूले सुनिरहनु भएको छ र सुनेर भरपूर मनोरञ्जन पनि लिइराख्नु भएको छ भन्ने आशा रह्यो। र आज चाहिँ हामी तपाईँहरूको माझमा यिनै ऱ्याप एन्ड रिमिक्स संलग्न कार्यक्रम सन्धि नै रहेको छौं। र अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यकारी बोलको गीत कार्यक्रम सन्धिँदैछौ। स्वीकार्नुहोस् है त।

हजुर, यो संक्रमण कार्यक्रम सुन्दिसकेको सम्पर्क बहिनी हाम्रो श्रोता साथीहरूले सुनिराख्नु भएको छ र अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ नेक सङलाई स्थान दिने नै छौ र अहिलेको लागि भने चाहिँ रिमिक सङलाई चाहिँ कार्यक्रम स्थान दिँदैछौ र अहिलेको लागि भने चाहिँ गीत छाडेर हामी छोटो विश्राममा जाने नै छौ। त्यति बेलाको समय भएको लागि भने चाहिँ हामी सँगै रहनु होला है त।

0: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प स्टोक,
4: प्रोपाइटर कृष्णराज पण्डित, फोन 065414008।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
7: सूर्योदय इंग्लिस बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
8: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
8: हाम्रा विशेषताहरू:
7: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
8: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
7: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
8: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
7: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 065-571-479 र 98-560-62-265।
9: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनय क्रियाकलाप र यातायातको सुविधा,
7: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
8: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिने

0: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
2: यही आउँदो असार छ गते पहिलो शनिबार
3: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्म नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: उपचार हुने रोगहरू
3: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
2: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
3: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
2: दिसा पिसाब एवं पेटको समस्या,
3: तौल गडबड हुने वा थाइराइडको समस्या,
2: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेकजाँच, उपचार तथा परामर्श सँगै दुलेगौंडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
3: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा तनहुँ।
3: फोन नम्बर 0564142333 र 9978161887।
4: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी,
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0615524395549494 582778।
6: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैलाई कुरा गरेका दिपा। ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौंडा बजारमा छ नि दिदीलाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहालेँ,
7: चिया त पिएर जाऊ,
6: अहिले हतार छ, पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
10: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
3: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनुहुन।

0: हार्दिक अनुरोध गर्दछौ।
1: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्गानिक उत्पादन उपभोगको बानी बसालौ।
0: अनुरोधक श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनी चार।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
0: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
0: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9645610950।
5: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: हजुर, केही दिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ बेला सुन्ने हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज हुने प्रोग्राम रहेको छ जिन्दगी रक्स। र हामी आउने गर्दछ हप्ताको सात दिन फरक फरक श्रृंखलाको साथ भने अहिलेको लागि भने चाहिँ आज चाहिँ हामी तपाईँको माझमा ठस्टेको एपिसोडमा रहेर यिनै ऱ्याप एण्ड रिमिक्स सङलाई नै कार्यक्रम स्थान दिइरहेका छौं। र अहिलेको लागि भने चाहिँ ढिला नगरिकन तपाईँको माझमा त्यसको फेरि पनि सङलाई स्थान दिने नै छु। यामा बुद्धको लाउरीको कथा बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौ। र अहिलेको लागि भने चाहिँ गीत छाड्दैछु, स्वीकार्नुहोस् है त।
1: अदम्य साहस र बहादुरीपूर्वक युद्ध मोर्चामा लड्दा लड्दै पराई भूमिको माटोमा रगतको खोलो बगाएर वीर प्रति प्राप्त गर्न पुगेका ती हजारौं हजार योद्धाहरूप्रति हामी हार्दिक श्रद्धासुमन अर्पण गर्दछौं।

हजुर, यो संलापनी कार्यक्रम स्थितिसकेको छ। पक्का पनि हाम्रो श्रोता साथीहरूले सुनिराख्नु भएको छ र अहिलेको लागि भने सुनिरहेको गीतहरू सँगसँगै हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँको माझमा राख्न चाहे। हामी चाहिँ सन्डेको एपिसोडमा चाहिँ सदाबहारको गीतहरूलाई कार्यक्रम स्थान दिन्छौँ भने मन्डेको एपिसोडमा चाहिँ ब्यान्डको संघलाई कार्यक्रम स्थान दिने गर्दछौँ र ट्युस्डेको एपिसोडमा चाहिँ लेटेस्ट संघलाई पनि वेनेस्डेको एपिसोडमा चाहिँ रक सागलाई चाहिँ कार्यक्रम स्थान दिने गर्दछौ भने थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्ससँग कार्यक्रम स्थान दिन्छौँ र फ्राइडेको एपिसोडमा चाहिँ नेपाली अकोस्टिक अनप्लग म्यासअप र कभरसँगलाई कार्यक्रम स्थान दिने गर्दछौ भने यसरी हामी हप्ताको छ दिन फरकबार फरक श्रृङ्खलाको साथमा चाहिँ उपस्थित हुने गर्दछौँ। हाम्रो श्रोता साथीहरू सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ र अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ स्पेटमेन्टसँगलाई स्थान दिने नै छु र अहिलेको लागि भनेको मिस्टर डीको कलधारा बोलको गीत चाहिँ कार्यक्रम स्थान दिँदैछु। सुई गर्नुहोस्।

हजुरले संग्रह पनि कार्यक्रम स्थान दिइसकेको छौ र अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि नेक्स्ट सङलाई स्थान दिने नै छौँ र अहिलेको लागि भने चाहिँ पछौरी बोलको गीतलाई कार्यक्रम स्थान दिँदै हामी छोटो विश्रममा जाने नै छौँ। त्यति बेलाको समय अवधि फर्क लाग्यो भने चाहिँ हामी सँगै रहनुहोला है त।

0: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलीगौड़ा तनहुको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना।
1: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
3: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
4: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
5: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
4: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौंडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420, दीप मल्ल ठकुरी 9460141530।
6: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौड़ा पोलिक्लिनिकमा यही जेठ 30 गते शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ वरिष्ठ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय,
7: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
1: हार्जोनी नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
7: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली फोन 0564141129 र 9856031053।
1: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
2: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
7: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराचन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा फोन 0564142533 मोबाइल 9868161887।
8: खै जन्म दर्ता दिनुस् त?
9: जन्म दर्ता गरेको छैन नि म्याडम।
8: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
9: मलाई त थाहा नै थिएन म्याडम।
8: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
10: त्यति मात्रै हो र दाई? जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
11: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
11: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार विज्ञापन हो।
12: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
13: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
12: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
13: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
14: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
15: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
16: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
14: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
16: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
17: सिधै मयम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसा पानी,
18: अनि बीचमा नझर्ने।
17: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
18: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
16: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 98461616878, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 98235526363।
5: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 98253-9922, 98058-28008 र 98460-69246।
19: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
20: हजुर, केही क्षणको विश्राम लगाउँदै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यो सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 8 MHz अन्तर्मनका आवाज हो नि। अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ संघलाई स्थान दिने नै छु। अहिलेको लागि भने चाहिँ नेपाल आर्मी बोलको यो ऱ्याप संघलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु। स्वीकार्नुहोस्

रोज सेनातिर भर्ना खुल्यो के छ तेरो सोच हामी कतै लड्नलाई जाम इच्छा त मेरो सेनामै हो काम धुलेली चलाउँछ बच्चादेखि बाउ।

आँचु भन्दै अघि बढ्ने नमैलाको तालिम सके छुट्टी बिदा गए छुट्टी बिदा सकिएर हिँडतिर आए नयाँ नयाँ सोच म त छुट्टै जोर फुर्ती त्यतिखेर खान्थेन जाँड रक्सी सुर्ती।

0: रैपमा यसलाई रक्षा पछि सधैं हातमा बोहरी जो होइन आज सबैले र्याप छ परिश्रमको फल हेर चुस्तामा प्यार छ हामी केटा
1: रेन्जर
0: कुत्ता पनि केटाहरू
1: रेन्जर
0: वरिपरि केटाहरू डेन्जर पेरिमिटर भरि रेन्जर

0: हजुर यो संघलाई पनि कार्यक्रम स्थान दिइसकेका छौँ र अहिलेको लागि भनेपछि कार्यक्रममा ढिला नगरिकन संघलाई स्थान दिने नै छ भने आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अहिलेको लागि भनेपछि तपाईँहरूको माझमा रिमिक संघलाई कार्यक्रम स्थान दिने नै छ र यही छार्दैमा कार्यक्रम प्रस्तोता लक्ष्मी सुनार पनि विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: बुवा, यो समाजको अत्याचारले गर्दा किन यति ठुलो

काट नबनी त्यसैलाई भन्दैछु म जसले यस्तो व्यवहार गर्छ खुलेर बाँच्ने अधिकार हाम्रो नेपालमा छ मन थिएन कुरा गर्न यो मलाई जातको बारी अत्याचार गर्न थाले पछि

0: अब मुटुरोगको उपचारका लागि ठूलो राहत नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2 लाख रुपियाँ सम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा विश्वसनीय सेवा अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
1: ओम भगवती मेटल एंड स्टील उद्योग लाई छिटो अनि गुणस्तर का सामान पाउन लाई गाछे पानी मा मेटल स्टील फन पार्क का सब सामान चाहिनी कति मजा एक ठाउँ मा तार जालिनी पाइनी।
2: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
3: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
2: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
3: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9867279794।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
5: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
8: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
9: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
2: धोरबाराही हाइलाइट्सको साथमा
10: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक,
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304। नमस्कार रेडियो ठोरबाराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सचेतक निष्कल राईले करको दर र आर्थिक विधेयकमा मनलागी हेरफेर गरेर अर्थमन्त्री डाक्टर सोनी बाग्लेले अक्षम्य गल्ती गरेको आरोप लगाउनु भएको छ। बिहिबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै राईले सदनको सम्पत्तिहरूमा कुनै पनि विधेयकलाई मन्त्रीले हेरफेर गर्न वा सचाउने काम गर्न संवैधानिक हिसाबले नमिल्ने तर्क गर्नुभएको हो। वहाँले अर्थमन्त्री बाग्लेलाई कसैको इशारामा लागेर करको दर फेरबदल गर्ने छूट नरहेको पनि बताउनु भएको छ। गण्डकी प्रदेश सभाले बनाएका कानूनहरूको प्रभावकारिता र कार्यान्वयनको अवस्था जाँच्न पोखरामा बुधबार विशेष छलफल भएको छ। प्रदेश मामिला तथा कानून समितिको आयोजनामा बुधबार भएको यो कार्यक्रममा प्रदेश सभाका चारवटै समितिका सभापति र सदस्यहरू सहभागी रहेका थिए। यूएनडीपी संसद सहयोग परियोजनाको सहयोगमा भएको कार्यक्रमको संयोजन पोखरा रिसर्च सेन्टरले गरेको हो। कानून बनेपछि त्यसले समाज र जनताको जीवनमा कस्तो प्रभाव पार्यो भनेर हेर्ने उत्तर विधेयकी परीक्षणको भूमिकाबारे गम्भीर मन्थन भएको हो। गण्डकी प्रदेश सभाले सदनदेखि अहिलेसम्म संशोधन सहित 90 कानून बनाएको छ। त्यसमध्ये 3 कानून प्रदेश सभा आफैले खारेज गरिसकेको छ। सालपसाली संशोधन विधेयक र खारेज भएका बाहेक अहिले 55 हाराहारीमा कानूनहरू सक्रिय रहेका छन्। कानून कार्यान्वयनका लागि नियमावली बनाउनु पर्ने भए पनि कतिपय ऐनका हकमा मन्त्रालयहरूले प्रत्यायोजित विधानभन्दा बाहिर गएर नियमावली र कार्यविधि बनाएको पाइएको छ। यसका बारेमा प्रदेश सभा सदस्यले अहिलेसम्म प्रभावकारी आवाज उठाएका छैनन्। सदनले बनाएका कानूनको कार्यान्वयन कति भयो वा भएन भनेर लेखाजोखा गर्ने चलन नेपालमा भर्खरै शुरू भएको छ। यसै सन्दर्भमा समितिले उत्तर विधेयकी परीक्षणका लागि 17 ऐन छानेको छ। तीमध्ये प्राथमिकताका आधारमा अहिले 4 कानूनलाई विशेष अध्ययनका लागि छनौट गरिएको प्रदेश सभा सचिवालयका कानून उपसचिव आमोद दाहालले बताउनु भएको छ। डिभिजन वन कार्यालय तनहुँले मानव वन्यजन्तु द्वन्द व्यवस्थापन तथा वन्यजन्तु उद्धार सम्बन्धी संचारकर्मीसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। बिहिबार आयोजित कार्यक्रममा डिभिजन वन अधिकृत मनोज राणा भाटले मानव वन्यजन्तु द्वन्दका कारण अवस्था तथा व्यवस्थापनका उपायबारे प्रस्तुति दिनुभएको थियो। उहाँकाअनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै सामुदायिक वन तनहु जिल्लामा रहेका छन् भने जिल्लाभित्र 8 सब डिभिजन वन कार्यालय सञ्चालनमा रहेका छन्। मानिस र वन्यजन्तुको आवश्यकता गतिविधि तथा हित एकअर्कासँग जुद्धा मानव वन्यजन्तु द्वन्द सृजना हुने उहाँले बताउनु भएको हो। डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार तनहुमा वन्यजन्तुको आक्रमणबाट हालसम्म 17 मृत्यु 21 घाइते तथा 38 घटना भएका छन्। तीमध्ये 25 घटना चितुवाको आक्रमणसँग सम्बन्धित रहेका छन्। सबैभन्दा बढ़ी घटना आर्थिक वर्ष 2076-77 भएको राणा भाटले जानकारी दिनुभएको छ। वहाँका अनुसार चितुवाको आक्रमण प्राय साँझ 5 बजेदेखि 8 बजेसम्म हुने गरेको छ। घर आँगनमा खेलिरहेका बालबालिका बढ़ी जोखिममा पर्ने गरेका छन्। विशेष गरी 6-10 उमेर समूहका बालबालिकामाथि आक्रमणका घटना बढ़ी देखिएको तथ्याङ्कले देखाएको छ। चितुवाले आफूभन्दा साना आकारका जीवलाई आक्रमण गर्ने प्रवृत्ति रहने पनि उहाँले बताउनु भएको हो। कार्यक्रममा मानव वन्यजन्तु द्वन्द न्यूनीकरण वन्यजन्तु उद्धार तथा जनचेतना अभिवृद्धिमा चार माध्यमको भूमिकाबारे समेत छलफल गरिएको थियो। राणा भाटले जनचेतना अभिवृद्धि समुदाय र सरकारवाला बीच पुलको भूमिका निर्वाह जीवन जिम्मेवार संचार तथा संकट व्यवस्थापन संरक्षण शिक्षा प्रबन्धन अनुसन्धान तथा खोजमूलक पत्रकारिता र सही सूचना सही समयमा सही समुदायमा पुर्याउन सके मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने उहाँले बताउनु भएको हो। वहाँले आगामी दिनमा वन्यजन्तुको वासस्थान तथा आहार व्यवस्थापन, कृषि बाली संरक्षण, मानव व्यवहारमा सुधार, समुदायमा आधारित व्यवस्थापन, वैज्ञानिक तथा दीर्घकालीन उपायको अवलम्बन तथा सरकारी एवं संस्थागत पहल मार्फत मानव वन्यजन्तु द्वन्द कम गर्न सकिने धारणा राख्नुभएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष डीपी अधिकारी लगायत जिल्लाका संचारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको प्रारम्भमा वन अधिकृत राजकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहजीकरण वन अधिकृत अरूण पराजुलीले गर्नुभएको थियो। तनहुँ जिल्लामा भूमि समस्या समाधान समिति गठन भएको छ। सरकारको निर्णय बमोजिम आज तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा समिति गठन भएको हो। समितिको सदस्यहरूमा प्रमुख जिल्ला अधिकारीले तोकेको जिल्लाभित्रका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत मध्येबाट ब्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समितिका समन्वय अधिकारी, भूमि प्रशासन कार्यालयका प्रमुख भूमि प्रशासक, डिभिजन वन कार्यालय तनहुँका डिभिजनल वन अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन् भने सदस्य सचिव नापी कार्यालयका नापी अधिकृत रहेका छन्। यसैबीच समितिको आज बसेको पहिलो बैठकले नापी कार्यालयलाई सचिवालय तोक्ने निर्णय गरेको छ। यस्तै समिति गठन सम्बन्धमा जिल्ला समन्वय समिति, ब्यास नगरपालिका, भूमि प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र नापी कार्यालयलाई जानकारी दिने निर्णय भएको छ। अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजना अन्तर्गत इलाका प्रहरी कार्यालय आबुखैरिनी तनहुँमा अनुगमन कार्य निरीक्षण सम्पन्न भएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय पोखराबाट प्रहरी उपरीक्षक लालध्वज सुवेदी नेतृत्वको टोलीले कार्यालय भवन, हिरासत कक्ष, अपराध अनुसन्धान शाखा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र लगायत विभिन्न शाखाको निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा कार्यालयबाट प्रवाह भइरहेका सेवा तथा कार्य सम्पादनबारे जानकारी लिँदै प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत दिएको प्रहरीले जनाएको छ। ब्यास नगरपालिकाको कार्यपालिकाको 239 बैठक नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बिहिबार बिहान सम्पन्न भएको छ। बैठकले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट प्रस्तुतिका लागि 45 नगरसभा आह्वान गर्ने लगायत विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। नगर प्रमुख न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा सम्बन्धित शाखा प्रमुखहरूको सहभागिता रहेको थियो। बैठकले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्न मिति असार 10 गते बुधबार बिहान 11:30 बजे नगर समकक्षमा 45 नगरसभाको बैठक आह्वान गर्ने निर्णय गरेको छ। नगरसभा मार्फत आगामी वर्षका विकास प्राथमिकता, नीति तथा बजेट सार्वजनिक गरिनेछ। बैठकमा चालू आर्थिक वर्षका विभिन्न विकास योजनाको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै बजेट अभाव तथा निर्माण स्थल सम्बन्धी समस्याका कारण हालसम्म ठेक्का प्रक्रिया अघि बढ़न नसकेका महत्वपूर्ण योजनाहरूलाई आवश्यकता अनुसार स्थान परिवर्तन गरी बजेट सुनिश्चित गर्दै ठेक्का प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको प्रवक्ता सुरेश थापाले बताउनु भएको छ। बागलुङ जिल्लाका 4 पालिकामा 30,000 बालबालिका तथा किशोर किशोरीलाई निशुल्क दादुरा विरूद्धको खोप प्रदान गरिने भएको छ। गलकोट, परिकाट, तमान खोला र निजी खोला गाउँपालिकाका बासिन्दालाई दादुरा विरूद्धको खोप अभियान सञ्चालन गर्न लागेको खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभएको छ। आगामी असार 1 गतेबाट 7 गतेसम्म पालिकाका सबै खोप केन्द्रबाट 6 महिनादेखि 19 वर्षसम्मका बालबालिका तथा किशोर किशोरीलाई उक्त खोप निशुल्क प्रदान गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। उहाँकाअनुसार दादुरा अत्यन्त संक्रामक भाइरल रोग भएकाले यसको संक्रमण फैलिन नदिन लक्षित क्षेत्रका सबै बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ। ज्वरो, रुघाखोकी वा शरीरमा रातो बिबिरा देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न, नियमित हात धुन, खोक्दा वा हाँच्यू गर्दा मुख छोप्न तथा सरसफाईमा विशेष ध्यान दिन अनुरोध गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय म्याग्दी मार्फत चालू आर्थिक वर्ष म्याग्दीका तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण भएको छ। अन्नपूर्ण गाउँपालिकाको पोखरी बगर, बेनी नगरपालिकाको सिंगा तातोपानी र मंगला गाउँपालिकाको सिम्मा नदी कचान र बाढ़ी रोकथामका लागि तटबन्ध गरिएको कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलक मोहन ओझाले चालू आर्थिक वर्षको सालवर्षी तीन ओछ्याई योजना निर्धारित समय अगावै सम्पन्न भएका जानकारी दिनुभएको छ। अन्नपूर्ण गाउँपालिका छ पोखरी बगर स्थित कालीगण्डकी नदी किनारमा कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएको छ। रूपसे बिल्डर्स प्रालीले रु 27,95,000 ठेक्का पाएको यस योजना मार्फत 26 मिटर पक्की पर्खाल निर्माण भएको छ। लमजुङका सामुदायिक र कबुलियती वनमा व्यावसायिक रूपमा अलैची खेती विस्तार गरिने भएको छ। डिभिजन वन कार्यालय लमजुङले चालू आर्थिक वर्षमा कृषि वन प्रणाली प्रबन्ध कार्यक्रम अन्तर्गत सामुदायिक र कबुलियती वनमा अलैची खेती विस्तार गर्न लागेको हो। कार्यालयका अनुसार जिल्लाका चारवटा सामुदायिक वन र एक कबुलियती वन समूहमा गरी 16.5 हेक्टर क्षेत्रफलमा अलैची खेती विस्तार गरिनेछ। जिल्लाका अधिकांश कृषकको रूचि अलैची खेतीतर्फ बढ़दै गएकोले कृषकको चाहना र आय आर्जनसँग जोड़िने हुनाले कृषि वन प्रणाली प्रबन्धन कार्यक्रम गर्न लागेको डिभिजन वन कार्यालयले जनाएको छ। चार कारोबार दिनपछि हिजो बढ़ेको शेयर बजार आज फेरि घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 8.14 अंकले घटेर 2728.03 बिन्दुमा छरेको छ। आज होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको सूचक घटेकोमा फाइनान्स समूहको सूचक 100% ओह्रालो लागेको छ। आज 179 कम्पनीका शेयर घटेकोमा 81 बढ़ेका छन्। यस्तै 13 कम्पनीका शेयर भने खटपट भएका छैनन्। आज सप्तकोशी शेयर 13% घटेको छ। समग्रमा बजार घटेको दिन सोफान एपोलो हाइड्रो पावरको शेयर 15% बढ़ेका छन्। आज नेप्सोसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.29 अर्ब कारोबार भएकोमा आज 350 कम्पनीका 92,31,000 कित्ता शेयर 3.90 अर्ब रूपियाँमा किनबेच भएको छ। हस्त साँझ 5 बजेको ठोरबराई हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
11: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0564141100 वा धुरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
12: ए सबिना, यस्तो हतारमा कता हो?
13: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
12: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9860878528 र 9908-16142।
14: आहा, कति स्वादिष्ट मासु हो,
2: यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
15: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 98166 34372
16: सुन न श्रेया यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै
17: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
16: कहाँ
17: गण्डकी मेडिकल हल
18: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
17: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
18: र चौथो शनिबार गण्डकी हस्पिटल गैलेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
16: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी सम्पर्क 0658 590 069 मोबाइल 98 40 82 69 26
17: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
19: खोइदिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
17: अनि बन्छ त दाई
19: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
20: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
21: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
20: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
21: प्रोप्राइटर राजन पौडेल मोबाइल 98560 62 029
15: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
18: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
15: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
22: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
15: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
22: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
15: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
18: फोन बजार सिद्धार्थ बैंक फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
20: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98 4 61 56 99 छ
23: 103.8 अन्तर्मनको आवाज
15: प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
18: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
20: प्रोप्राइटर

हजुरले जेडो सेमिङे पाओ नाको रेडियो सेमो मुझ जम्मै जम्मै श्रोता लाफाको के घामा सेवाराक सविता सिजाली छेडी मगरौ पट्टेनाङ अघे च मास बाराङ नाको के मनिता जातले आशाले नाको जम्मै कोन झेरमुन आउला गेप मुन आउला कानको पनि नाकु ढलिङ रोह दिनमु झेरमनले गेपमनले मातृभाषा आवाजको आवश्यकता आजको डिज मूल नारा लानाखिङ पीआर कल्चर एण्ड फेसन हाउस बिलेगौड़ाद्वारा प्रायोजित इसै मगर ढुटौ मासबार राखे जातले रेडियो ढोर बराई काठभोङ सोम दशमलव के मेगाहर्ज अन्तर मनु आवाजाङ पट्ट बिहिबारनी गोराकुङ कु बजे उठाहा खबर नुनिङ देखुन खरिब करिब कु बजे सम्म र पुनः प्रसारण शुक्रबारनी नबिलाक बाङ्गा बजे ढोरबाराई हाइलाइट नुनिङ देखुन झण्डै झण्डै टु बजे सम्म प्रसारण छान्के जात्रे नाकै कान्के रेडियो ढोर बराई एफएम वेबसाइट हाम्रो पात्र मोबाइल एप र फेसबुक पेजिङ र भिन्टाभरि कट कट सेकी हेप्ले नाकै इसै मास बाराङ मगर ढुट रोस रेवस उबाराङ मगर ढुटौ सिसे चलिङको मगर जीवाकाङ मेल ज्याच खाल्या खस ढुटौ भिङको मगर स्रष्टा अग्रज मिगुर कुङ बाराङ र सिसेन समय सान्दर्भिक कुराकानीको र सेकी हेप्ले त्यो कुरा छ कानको के सट्दैन सेमो मुच श्रोटा लाफाको के छ ढारले तर छिनिङ हुँदा कानको के सेके थाल्छ मिनम श्रोटा लाफाको के र मासबार सम्बन्धी यसै जानकारी डानाङ डानाङ मासबाराङ मनिटालिङ आरमार्च बखत र छाना मासबाराङ मनिटालिङ स्वरूप आरमार कि नुहुमुनले काठ सेहेतलिङ ढिङौ बोलले कानुङ रुह यसै लिङ्गाङ शब्द संगीत हटिङ स्वरले आर्मिटमा छापा मगरौ।

इसै रमाइलो लिङ काछिन छेके आछाने महान्त इसै सेहेच लिङ नुनिङ नाकोके नै छिन्यु मास बारङ मगर ढुटौ शब्द के खस ढुटन अर्थ लैदिमु सेटाक्के नुहुमुनले नाको मध्यङ ढलिङ श्रोता लाफाको केच पक्कै ठहारले फेरि पनि नै वा त काट्ने शब्द टाके जुङकुट जातले कुलाक र महानमु सेमु यानी है त हटिङ बेगारिस ठकनाङ सचडीके सल्लाह सुझाव र यहामु यानी है श्रोता लाफाको सोटाके उठाउनु सोके उठ्ने सोइङ उठौं सोना उठ सोनिस या सोनी उठ्नुस डी गोहोके पोखिएको पानी उठाउनु रिनाके निदाएकोलाई बिउझाउनु या उठाउनु सिङ गोहोके दाउरा उठाउनु सिङ भारी सोटके दाउराको भारी उठाउनु खेरमा गोहोके बिस्कुन उठाउनु बडिन गोहोके सुकाएको कपडा उठाउनु श्रोता लाफाको यसै शब्दको सेनाङ ननाको के थाहा छान्नु भेटा हो कि मगर ढुटाङ बहुवचनाङ डेके पस्नाङ गोहोके डेके लेउसा र एक वचनाङ डेके पस्नाङ चहिनी सोटके डेके लेउसा डेमु सिङ बहुवचन आले होस्टाङ सिङ गोहोके छाना देहाङ सिङ भारी एक वचन आले र होस्के सोटाके छाना महाले त अब खस ढुटाङ बडिन गोहोके खेरमा गोहोके फुट्छ वस्तुको के गोहोके ह्याच्छ कुराको के गोहोके जम्मै केन उठाउनु डेले ढ्याङ कानुङ मयो ढुटाङ हिल्के खाच्छ के सोटके डेले ढ्याङ हिल्के माहेक्छ अनगिन्ती चिजको के गोहोके डेले महाले त नाको इसी कुरा पक्कै पनि मनन जात्मुना आउला महाले त श्रोता लाफाको यसै रमाइलो कुराकानी कठ कठ अब भने मास बारङ फेरि काट रमाइलो लिङ आरमाछ छकन खास मुनले लिङौ बोलले लाफा जिउ यसै लिङ्गाङ स्वरले डोलराज बाह्र घरे मगर प्रसाद खप्तरी मगर र तारा सिरिस मगर हटिङ रचना राणा मगरौ काट छिन सेना किङ रमाइलो जाटिङ है त श्रोता लाफाको

श्रोता लाफाको नाकुहिसे बखटाङ सेमुनरी रेडियो ढोरबाराही काठबोङ सोम दशमलव के मेगा हर्जाङ नेपाल आदिवासी जनजाति शुक्ला गण्डकी नगर परिषदै डुस्मो प्रसारण छान्छ आदिवासी संसार अन्तर्गत मगर ढुटो मासबार श्रोता लाफाको नाको के छिन्यौ मासबार कुटा लक्ष्मणले आटा न सल्लाह सुझाव प्रतिक्रिया या के मामेक नि है इके देनाङ कानै नाकुङ चाहना अनुसार मासबार खासके कानुन कर्तव्य आदि र नाकुङ सल्लाह सुझाव अनुसार कानै मासबार खासनाङ खेरि कानको अझै अगाडि बढिस्के सहायता छानले नाकुङ चाहना अनुसार मासबार खास्दै नुकियाले देहाङ नाको केर सिके रमाइलो सेले महाल श्रोता लाफाको नाको कट्ठ मुनाखिङ रमाइलो कुराकानीको कट्ठ कट्ठ सेसे चलिङको सेके मन लेनाङ लेनाङ र कानुङ ढुटो मासबारके भाकमुय त समय अवधि डुम्के नपा कानुङ ढुटो मासबारके रोह जाटमु सेमु मुच पट्ट पट्ट श्रोता लाफाको के गिरिङ गिरिङ लास्चो धन्यवाद मासबार खासके दुस्मय च सहकर्मी लाफाके र मिगिनिङ हुँदा खाबार पक्कर जाटले कानुङ मासबारो प्रायोजक पीआर कल्चर एन्ड फेसन हाउस के र ढलिङ ढलिङ धन्यवाद श्रोता लाफाको नाको के विभिन्न जात जातिको पोसाक र अत्याधुनिक फेसनेबल बडिनको चहच बखटाङ नाको पीआर कल्चर एन्ड फेसन हाउस दुनेगोडा बजार के आर्मी के हुक्ले नाकै होलाङ नाको के चहस जम्मै खाले बडिनको डिन्के हुक्ले नाको कुसे ठकनाङ बसोबास जात च ल्याएर पनि लहु मयौ ढुट रोस रिवोस मामी डेचै नुच बखटाङ काटसेहे चलिङ जोक्सै क्याङ्दी तारा मर्स्याङ्दी मधुसूदन थापा मगरो स्वर हटिङ याम थापा मगरो शब्द सङ्गीताङले च इसै सेहे चलिङ नाकुङ लागि डासै अर्को साता मिनम श्रृङ्खला लानाखिङ पक्कै पनि ताराले डेचै हामास्या बराक भाके छाना सिहे चयाक शुभ दिन नाको भने सिमुन जातनी रेडियो ढोर बराई काठभोङ सोम दशमलव के मेगाहर्ज अन्तर मनौ आवाज

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
0: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार होने रोग
1: पेट संबंधी समस्या गैस्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुखने पोल्ने अमिलो पानी आने जस्ता समस्या
0: पाइल्स फिसर फिस्टुला बेरो फर्कने पीएनएस को सफल उपचार
1: फिनास नाक को एलर्जी नाक में मासु पलाएको
0: मृगौला को पत्थरी पिसाब पोल्ने प्रोस्टेट संबंधी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गड़बड़ी सेतो पानी बग्ने निसंतान तथा यौन दुर्बलता पीसीओडी
0: नसा तथा बाथ संबंधी रोग ढाड़ कम्बर को दुखाई घुड़ा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हाथ खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
0: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
2: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
3: साँच्चै के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेर्यो त्यही मोहनी लाउने खालको छ
2: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
3: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौ भएर बनाएको पनि
4: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौड़ा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
5: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन्न है
6: मेडम धुम्रपान भनेको के हो
5: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
6: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ मैडम
5: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्रनली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
6: अनि नि मैडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
5: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाउ
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
3: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
2: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
3: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
8: अफिसबाट अमित सरको फोन।
9: हस् म पछि कल ब्याक गर्छु।
10: ओहो सरी भगवान, आज पनि ढिला भयो।
11: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
12: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
13: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779।
14: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: लौ आयो खुशी को खबर होलसेल तथा सस्तो में कपड़ा खरीद करना चाहने खुशी को खबर
1: ग्राहक आवश्यकता मद्देनजर करते तपाई हाम्रो शहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिक गंडकी हार्डवेयर को सटर लाइन में रहकर फ्रेंड्स फैंसी हाउस में आउनुहोस्। सस्तो में मन परेको कपड़ा रोजी रोजी लैजानुहोस्। बालक देखि वृद्ध सम्म सबै उमेर समूहलाई आवश्यक नया तथा आधुनिक डिजाइन का कपड़ाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता चप्पल सुट पैंट लेडीज आइटम साड़ी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फैंसी हाउस मोबाइल 98 066 81 115। स्यान्जा चश्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चश्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोपाइटर पासा राजु मोबाइल 98 066 13 195 र 98 467 15 368।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
3: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा फोन 065 414 236 मोबाइल 98 560 78 302 र 98 460 78 302।
5: X103.8 अन्तर्मन को आवाज
6: स्टूडियो
7: अहिले साँझको 6 बजे
1: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवन में छापावाला सुन का आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98 165 95 301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: विनियोजन विधेयक 2083 प्रतिनिधि सभामा प्रस्तुत, आफूमाथि लगाइएको आरोपको अर्थमन्त्री वाग्लेद्वारा खण्डन।
0: रासोपाको सभापतिमा पराजित भएपछि तामाङद्वारा राजनैतिक सन्यासको घोषणा, रासोपा बागमतीको निर्वाचन अब काठमाडौँमा हुने।
1: नक्कली सरकारी कार्यालय खोलेर ठगी गर्ने दम्पति पक्राउ, भन्सार छलेर ल्याइएका 6 लाखका कपड़ा र किराना सामान बरामद।
0: खाड़ीको तनाव तत्काल अन्त्य गर्न चीनको अपील, अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह।
1: र विश्वकपको अनधिकृत प्रसारणको तयारीमा रहेका वेबसाइट र एप बन्द गर्न निर्देशन।

0: लोक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: समाचार अब विस्तारमा प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयक 2083 प्रस्तुत भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले उक्त विधेयक पेश गर्नुभएको हो। बैठकमा अर्थमन्त्री वाग्लेले आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक पर्ने राष्ट्र ऋण उठाउने विधेयक 2083 समेत सदन समक्ष प्रस्तुत गर्नुभएको छ। यसै गरी आजकै बैठकमा अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भनी राख्नु भएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।
4: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूमाथि लागेको करको दर हेरफेर गरेको आरोपमा सदनबाट जवाब दिनुभएको छ। अर्थमन्त्री वाग्लेले आफूमाथि लगाइएका भ्रष्टाचार तथा अनियमितता सम्बन्धी आरोपहरूको कड़ा प्रतिवाद गर्दै आरोप प्रमाणित भए पद त्याग गर्न तयार रहेको घोषणा गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाब दिँदै उहाँले अर्थ मन्त्रालयमा बसेर करका दर मार्फत निश्चित व्यापारीलाई लाभ पुर्याएको तथा 2 अर्ब रूपियाँको अनियमितता गरेको भन्ने आरोप निराधार रहेको दावी गर्नुभयो। सार्वजनिक लेखा समितिमा समेत आफूमाथि आएका आरोप र समाचारको खण्डन गरिसकेको उल्लेख गर्दै उहाँले जनताले सुशासनका लागि दिएको मतको अपमान नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
5: सुशासनको निर्मम एजेण्डा लिएर अगाडि बढेको सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको 2 महिनामै हामी धोका दिन सकौंला सक्दैन र मैले आज सार्वजनिक लेखा समितिमा पनि भने एक दुईटा चाहिँ खोस्टाहरूले लेखे कि 2 अरबको आशंका इत्यादि भनेर 2 अरब होइन 2 रूपियाँ बदमाशी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु सार्वजनिक जीवनलाई त्याग्न पनि म तयार छु। यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस् शुभकामना।
4: अर्थमन्त्री वाग्लेले आफूमाथि लगाइएका निराधार आरोपको कड़ा प्रतिवाद गर्दै प्रतिपक्षी सांसदहरूलाई आफ्ना विगतका पुराना काण्डहरू नबिर्सन र ती पनि कर्मश सार्वजनिक हुने चेतावनी दिनुभयो।
5: स्वर्णिम वाग्लेले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर कसर चलाएर व्यापारी पोस्यो कि भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा आफ्नो गरिमा आफै राख्नुपर्छ। यो सम्मानित सदनको ओझ घटाउने कामतिर हामी लाग्नु हुँदैन। तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछन्।
4: राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पनि आज नै प्रस्तुत गर्नुभएको थियो। उक्त प्रस्तावमाथिको छलफल भने भोलिबाट शुरू हुनेछ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा कोशी प्रदेश सभापति पदमा निर्वाचन लड़ेकी गोमा तामाङले पार्टी परित्यागको घोषणा गर्नुभएको छ। निर्वाचनमा पराजित भएपछि उहाँले आज सामाजिक सञ्जाल फेसबुक मार्फत राजनीतिबाट बीट मारेको घोषणा गर्नुभएको हो। उहाँ रासोपा कोशीको निवर्तमान कार्यवाहक सभापति पनि हुनुहुन्थ्यो। स्थापनाकालदेखि नै रासोपामा आबद्ध तामाङले माथिको ह्विप भन्दै आफूलाई हराएको र सेटिङ प्यानल बनाउन नजानेको उल्लेख गर्नुभएको छ। रासोपा कोशी प्रदेशको सभापतिमा चन्द्र राई निर्वाचित हुनुभएको छ। राईले 280 मत ल्याएर निर्वाचित हुनुभएको हो। पार्टीको निर्वाचनमा पछि परे लगत्तै राजनीति छोडेको घोषणा गर्नुभएकी तामाङ यसअघि प्रतिनिधि सभा निर्वाचनमा पनि पराजित हुनुभएको थियो। उहाँ सुनसरी एकबाट प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग पराजित हुनुभएको हो। यसैबीच हेटौडामा विवाद भएपछि रासोपाले बागमती प्रदेशको निर्वाचन काठमाडौँमा गर्ने भएको छ। केन्द्रीय निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै निर्वाचन जेठ 30 गते काठमाडौँको धुम्बारा स्थित स्मार्ट दरबार शंख पार्कमा हुने जनाएको हो। मतदानको समय बिहान 11 बजेदेखि बेलुकी 5 बजेसम्मका लागि तय गरिएको छ। यसपटकको मतदान प्रक्रिया सम्पूर्ण रूपमा विद्युतीय मतदान मेसिनबाट हुने आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ। यसअघि हेटौडामा विवाद भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो।
4: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आज 132 जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुद्देश्य सहकारी संस्था लिमिटेडका 132 जना ऋणीहरूको नामावली सार्वजनिक गरेको हो, जसमध्ये हाम्रो नयाँ कृषि सहकारीका 12 जना र कृषि विकास बहुद्देश्य सहकारीका 120 जना ऋणीहरू छन्। समितिले साभिकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाण सहित उपस्थित हुन समेत आग्रह गरेको छ। त्यस्तै ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ, अन्यथा प्रचलित कानून अनुसार असुली प्रक्रिया अघि बढ़ाइने समितिले चेतावनी दिएको छ।
3: प्रहरीले नक्कली सरकारी कार्यालय खोलेर ठगी गरेको आरोपमा एक दम्पतिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ठाकुर बाबा नगरपालिका 3 निवासी 24 वर्षीय घनश्याम नेउपाने र उनकी श्रीमती दाङको लमही नगरपालिका 5 निवासी 23 वर्षीय कृपा चौधरी रहेका छन्। प्रहरीका अनुसार दम्पतिले बगनाहा बजार स्थित एक घर भाड़ामा लिएर परगन्ना तथा बड़का पथ सिंचाई विभाग नामक नक्कली कार्यालय सञ्चालन गरेका थिए। उनीहरूमाथि लिखित सम्बन्धी कसूर तथा ठगी मुद्दा अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
4: सुनसरीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा भित्राएका 6,14,000 बढ़ी मूल्यका सामान नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका विभिन्न प्रहरी एकाईबाट खटिएको टोलीले हिजोदेखि सञ्चालन गरेको विशेष अभियानका क्रममा ती अवैध रूपमा भित्राइएका सामान बरामद गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। जिल्लाका 6 वटा स्थानबाट 6,14,000 बराबरको भन्सार छलीका लत्ता कपड़ा, किराना सामग्री र सामान ओसार पसारमा प्रयोग भएको एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको प्रवर्धन
7: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन भरको।
9: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र thahakhabar.com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। गृहमन्त्री सुदन गुरूङले काठमाडौँको माइतीघरमा विभिन्न माग राखेर धरनामा बसेकाहरूलाई संयुक्त रूपमा भेट्नु भएको छ। आज अपरान्न धरनामा बसेकाहरूलाई भेटेर उहाँले विभिन्न मुद्दा बोकेर प्रदर्शनरत व्यक्तिको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। माइतीघरमा जबरजस्तीकरणीका पीड़ितहरू प्रदर्शनमा छन्। त्यस्तै चुरी संरक्षण, सरकार कोठा खाली छ जस्ता माग राखेर पनि प्रदर्शन गरिरहेका छन्। पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हालेकी दिन उहाँले विशेष गरी नेपाली महिला र चेलीहरूको चरित्र हत्या गर्ने प्रयास भएमा गृह मन्त्रालयले त्यसलाई अत्यन्त गम्भीरताका साथ लिने स्पष्ट पार्नुभएको थियो।
3: आज शेयर बजार 8.14 अंकले घटेको छ। हिजो 2.57 अंकले बढ़ेको बजार आज भने घटेको हो। आजको कारोबारपछि नेप्से परिसूचक 2728 बिन्दुमा कायम भएको छ। आज कारोबार रकम पनि घटेको छ। हिजो 4.29 अर्ब कारोबार भएकोमा आज 3.90 अर्ब रूपियाँ बराबरको कारोबार भएको छ। आज 82 कम्पनीको मूल्य बढ़दा 178 घट्यो भने 13 स्थिर रहेको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। चीनले पश्चिम एसियाली देशमा बढ़दो तनाव र सैन्य कार्यवाही तत्काल रोक्न माग गरेको छ। अमेरिकाले इरानमाथि हमला गरेपछि इरानको जवाफी कार्यवाहीसँगै खाड़ीका अन्य देश निशानामा परिरहेका बेला चीनको प्रतिक्रिया बाहिर आएको हो। चीनले अमेरिका र इरान दुवैलाई संयमता अपनाउन पनि आग्रह गरेको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सबै सम्बन्धित पक्षलाई तत्काल सैन्य कार्यवाही बन्द गरेर वार्ताको बाटोमा फर्कन आग्रह गर्नुभएको छ। उहाँले मध्यस्थताको कोशिशको समर्थन गर्नुपर्ने र छिट्टै स्थायी युद्धविराम गर्न समेत अनुरोध गर्नुभयो। चीनले यो क्षेत्रका सबै देशको सुरक्षा र सम्प्रभुताको सम्मान गर्नुपर्नेमा पनि जोड़ दिएको छ।
3: अब खेल समाचार। नेपाल दूरसंचार प्राधिकरणले फिफा विश्वकपका खेलहरू अनधिकृत रूपमा प्रसारण गर्न तयारी गरेका वेबसाइट र एप बन्द गर्न निर्देशन दिएको छ। आज सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई पत्र पठाउँदै प्राधिकरणले 35 वेबसाइट तथा एप बन्द गर्न निर्देशन दिएको हो। सूचना तथा संचार मन्त्रालयले नै प्राधिकरणलाई अनधिकृत वेबसाइट तथा एप बन्द गर्न पत्राचार गरेको थियो। विश्वकप फुटबल 2026 नेपालभित्रको विशेष अधिकार प्रसारण अधिकार हिमालयन टेलिभिजन नेटवर्क अन्तर्गतको हिमालयन स्पोर्ट्स र डिसोम डिजिटल प्रणाली अन्तर्गतको डिगो जेभीएचटीभी डीजीओ ब्रोडकास्टिङ कन्सर्टियम जेभीले प्राप्त गरेको छ। विभिन्न पाइरेटेड र अनधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निशुल्क स्ट्रीमिङ गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले अनधिकृत प्रसारणमा रोक लगाउन भनेको हो। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: विनियोजन विधेयक 2083 प्रतिनिधि सभामा प्रस्तुत, आफूमाथि लगाइएको आरोपको अर्थमन्त्री वाग्लेद्वारा खण्डन।
3: रासोपा कोशी सभापतिमा पराजित भएपछि तामाङद्वारा राजनीतिक सन्यासको घोषणा। रासोपा बागमतीको निर्वाचन भने अब काठमाडौँमा हुने।
4: नक्कली सरकारी कार्यालय खोलेर ठगी गर्ने दम्पती पक्राउ। भन्सार छलेर ल्याइएका 6 लाखका कपड़ा र किराना सामान बरामद।
3: खाड़ीको तनाव तत्काल अन्त्य गर्न चीनको अपील। अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह।
4: र विश्वकपको अनधिकृत प्रसारणको तयारीमा रहेका वेबसाइट र एप बन्द गर्न निर्देशन।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौं। नमस्कार।

0: 103.8 अन्तर्मनको आवाज।
1: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भन्या, ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुझी लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9846078302।
3: ए सबिना, यस्तो हतारमा कता हो?
5: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
6: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा, बनकेवा चोक, तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9008216142।
7: सिप सिकौं, भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
8: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
7: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
8: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
7: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 9856044343, 9001443628 र 9560264446।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाचन पोखरामा कार्यरत
4: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
3: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
5: युनिटको थेदी मु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 06-4-14-233, मोबाइल

0: अब मुटुरोगको उपचारका लागि ठूलो राहत नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा विश्वसनीय सेवा अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
1: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
2: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
1: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
2: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
3: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
3: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9846883522।
1: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्, शरणायन सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
1: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
1: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846361209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
5: हजुर, दान गरौ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
2: किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
6: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856061636 र 9151661636।
8: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
9: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
8: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
11: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, नापुसिक, जापुसिक, तायोमाला, दुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
12: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर्स, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9841484264 र 9811453005।
13: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
14: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
15: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
16: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
15: ए हो र, ल त ल।
17: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0564142222 र 9850621692।
18: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
19: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
20: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाउ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाउ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाउ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।
0: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
21: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
21: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
0: प्रोपाइटर थान प्रकाश नेउपाने 98,560,33,878, प्रशान्त नेउपाने 98,460,26,925।
22: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
23: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
22: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
24: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
22: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
24: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
22: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
23: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
25: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98,461,56,99 छ।
26: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
0: होइन के सुन्ने भनेको
23: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
0: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
23: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी 4 महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
0: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
23: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी 4 महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
27: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058800008 र 98460769246।
3: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा
4: यही जेठ 30 गते शनिबार
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
5: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
4: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
5: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
3: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
4: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर,
3: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
6: तनहु सेवा अस्पताल दुलेगौंडा, फोन 0654143177, मोबाइल 98560443443।
7: आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
8: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
9: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौंडा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
12: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
13: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 98560354997 र 98560348085 सम्पर्क गर्न सकिनेछ।
13: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागण्डकी 4 दुलेगौंडा तनहुँ।
14: मम्मी भोक लाग्यो खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
14: हस् मम्मी।
15: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
15: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
15: बीजी मोमो हाउस दुलेगौडा, हेल्पोस चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
16: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
17: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
1: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
18: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
16: ए हो र, हस् दाई म आजै जान्छु।
15: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891। होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
19: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
20: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9961653507।
16: कहाँ जाने?
15: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
16: मयम चिसापानी, अनि बिचमा नझर्ने?
15: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
16: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
15: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक, प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 9225552663।
21: किन आँखा मिचेकुमिचे गरेको?
16: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
21: धेरै समय मोबाइल चलाएपछि क्या हो?
16: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
21: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
16: ए त्यसो भए जोगिन के गर्ने त?
21: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
16: बुझेँ।
21: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
22: मोबाइल हेर्दा ध्यान दिउँ,
0: आँखालाई बचाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
22: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
23: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
24: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0656-90-065, मोबाइल 98166-34372।
25: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
26: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
27: ढोरबाराही हाइलाइट्सको साथमा
28: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
27: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304।

0: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट।
1: स्थानीय तहमा तोकिएकै समयमा वार्षिक नीति सहितको बजेट निर्माण गराउन विशेष सहजीकरण कार्यक्रम सञ्चालन गरिने समतालाई केन्द्रमा राखेर आउँदो आर्थिक वर्षको बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दावी।
0: एसएलसीको नतिजा असार 10 भित्र सार्वजनिक गर्ने तयारी। पोखरा दुवै सिधा उडानका लागि टिकट बुकिङ खुला।
1: हर्मुज जलमार्ग नजिकै ओमानको खाड़ीमा अमेरिकी सैन्य आक्रमणमा परि 3 जना भारतीय नागरिकको मृत्यु। क्यानाडाले 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने।
0: र फिफा विश्वकप 2026 आजदेखि शुरू हुँदै दुलेगौड़ामा पनि ठूलो पर्दामा सेमी फाइनल र फाइनलको खेल देखाइने।
1: अब पूरा समाचार सुन्नुहोस्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाहरूमा कानूनले तोकेको समयभित्र नै वार्षिक नीति कार्यक्रम तथा बजेट तर्जुमा स्वीकृति र कार्यान्वयन सुनिश्चित गर्न विशेष सहजीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। मन्त्रालयले तयार गरेको अवधारणा पत्र अनुसार गएको आर्थिक वर्षमा 169 पालिकाले तोकिएको समयमा बजेट र कार्यक्रमको विवरण अध्यावधिक नगरेको तथा साउनको 12 गतेसम्म पनि 49 वटा पालिकाले बजेट पारित नगरेको हुँदा यस्तो कार्यक्रम सञ्चालन गर्न लागि हो। यस कार्यक्रम मार्फत पालिकाहरूमा तोकिएको समयमा नै बजेट पारित गराउने वातावरण निर्माण, वितरणमुखी र खुद्री योजनाको प्रभाव न्यूनीकरण, वित्तीय सुशासन प्रवर्धन भएर नतिजामुखी योजना तर्जुमामा सहयोग पुग्ने भएको छ। यसका लागि मन्त्रालयको सहसचिव हरूको नेतृत्वमा 3 वटा स्थलगत सहजीकरण टोली गठन गरिएको छ। टोलीहरूले पालिकामा पुगेर जनप्रतिनिधि, कर्मचारी र सरकारवालासँग छलफल, अन्तर्क्रिया र समन्वय बैठक सञ्चालन गर्ने भएका छन्। पालिकामा बजेट तथा कार्यक्रम स्वीकृतिमा देखिएको समस्या पहिचान गरेर समाधानको उपाय समेत सिफारिश गरिनेछ। मन्त्रालयका अनुसार पालिकाका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबाट समयमा नै बजेट पारित गर्ने र खुद्री योजना समावेश नगर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गराउने व्यवस्था गरिएको छ।
0: अर्थमन्त्री डाक्टर सुरिम वाग्लेले सरकारले समतालाई केन्द्रमा राखेर आउँदो आर्थिक वर्षको बजेट ल्याएको दावी गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाएको दावी गर्नुभएको हो। विपक्षी दलहरूले संविधानको मर्म विपरीत बजेट आएको भन्ने आरोपलाई अर्थमन्त्रीले खण्डन गर्नुभएको छ। उहाँले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिएको दावी गर्नुभएको छ। समन्यायिक समुन्नति र समृद्धिलाई लक्ष्य बनाएको उहाँको भनाइ छ। बजेटमा समाजवाद शब्द स्पष्ट रूपमा उल्लेख नभए पनि समताको एजेण्डालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने प्रयास बजेट मार्फत गरिएको अर्थमन्त्री वाग्लेले उल्लेख गर्नुभएको हो। सरकारका नीति कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता बीच उच्चस्तरको संगति रहेको उहाँको दावी छ। यसैबीच वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरूको प्रतिवादी गर्दै अनियमितता प्रमाणित भए पद त्याग गर्ने घोषणा गर्नुभएको छ। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले प्रश्न उठाउने सांसदहरूका पुराना काण्डहरू समेत सार्वजनिक हुने चेतावनी दिनुभएको हो। अर्थ मन्त्रालयमा बसेर करका दर मार्फत निश्चित व्यापारीलाई पोसेको भन्ने आरोपको खण्डन गर्दै उहाँले आफूमाथि लागेको 2 अर्बको आशंका निराधार रहेको दावी गर्नुभएको छ।
1: प्रतिपक्षी दल नेकपा एमाले आगामी आर्थिक वर्षको बजेटले गरीबलाई छुन नसकेको टिप्पणी गरेको छ। आज प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै एमाले संसदीय दलकी उपनेता पद्मा आर्यले उक्त टिप्पणी गर्नुभएको हो। उहाँले बजेटमा निमुखा वर्गलाई माथि उकास्ने, उनीहरूको चुलोमा सधैँ आगो बल्ने, अनुहारमा मुस्कान ल्याउने कार्यक्रम नआएको बताउनुभयो। उपनेता आर्यले सरकारको बजेटले गरीबलाई झनै गरीब बनाउने र धनीलाई अझै धनी बनाउने नीति लिएको भन्दै आपत्ति जनाउनु भएको छ। अर्यालले सरकारले लिएको मध्यम वर्गलाई उकास्न पनि बजेटले गरीब वर्गको उत्थानमा केन्द्रित हुनुपर्ने तथ्य स्मरण गर्नुभएको छ।
0: कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 संघीय संसदमा पठाउने विधेयकको सूची तयार पार्न आजदेखि मन्त्रालयहरूसँग छलफल प्रारम्भ गरेको छ। कानून मन्त्री सविता गौतमले आज भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र सचिव मदन भुजेल तथा महिला बालबालिका लैंगिक तथा यौनिक अपसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादी र सचिव राधिका आर्यालसँग छलफल गर्नुभएको छ। विधायन ऐनका अनुसार हरेक वर्ष असार मसान्तभित्र संघीय संसदमा पेश गर्ने विधेयकहरूको प्राथमिकता क्रमसहितको सूची तयार गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। यसका लागि सम्बन्धित मन्त्रालयले वार्षिक कार्यतालिकाको रूपमा विधेयकको सूची कानून मन्त्रालयमा पेश गर्नुपर्नेछ।
1: संविधान संशोधन कार्यदलले पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाह नेतृत्वको संविधान संशोधन बहसपत्र तयारी कार्यदलले बिहिबार तीनैजना पूर्व प्रधानमन्त्रीसँग छलफल गरेको हो। चुनाव सुझाव संकलनका क्रममा संयोजक शाह सहितको कार्यदल टोली ललितपुरको मान भवनस्थित प्रचण्डको निवास पुगेको थियो। प्रचण्डकै निवास पूर्व प्रधानमन्त्रीहरू नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको जनाइएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपा गण्डकी प्रदेश को प्रथम अधिवेशन 29 जेठमा पोखरामा हुँदैछ। अधिवेशनबाट नयाँ प्रदेश नेतृत्व चयन हुने भएकाले सभापति पदको प्रतिस्पर्धा यति बेला चर्चाको केन्द्रमा रहेको छ। सभापति पदका लागि वर्तमान सभापति तथा संघीय सांसद राजन गौतम, प्रदेश महामन्त्री नवीन त्रिपाठी, गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री हरिशरण आचार्य र नेता माधव कण्डेल मुख्य आकांक्षी रहनु भएको छ। साथै डाक्टर हरि कार्की र नेपाली कांग्रेसका पूर्व नेता तथा संघीय सांसद एवं पूर्व मन्त्री कुमार खड्काको नाम पनि सभापतिको सम्भावित उम्मेद्वारका रूपमा चर्चा भएको छ। रासोपा गण्डकीको नेतृत्वका लागि अहिले पाँचजना नेताबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। वर्तमान सभापति गौतम पुनः नेतृत्व दोहोर्याउने तयारीमा हुनुहुन्छ भने महामन्त्री त्रिपाठी संगठनमा गरेको कामका आधारमा नेतृत्वमा पुग्नुपर्ने दावी गरिएको छ। पूर्व मन्त्री आचार्यले संघीय र प्रदेश तहको राजनीतिक अनुभवलाई अघि सार्नु भएको छ भने कडेलले संगठन विस्तार र निर्वाचन अनुभवलाई आफ्नो बलका रूपमा प्रस्तुत गर्नुभएको छ। 29 जेठमा पोखरामा हुने अधिवेशनले गण्डकीमा रासपाको आगामी नेतृत्व र संगठनात्मक दिशा तय गर्ने भएकाले पार्टीभित्र यसको विशेष चासोका साथ प्रतीक्षा भइरहेको छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशैभरका अस्पतालहरूमा विपन्न, असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ। लक्षित वर्ग निशुल्क उपचार पोर्टल कार्यविधि 2083 अनुसार सरकारी, निजी र सामुदायिक सबै अस्पतालहरूले आफ्नो कुल स्वीकृत शैयाको कम्तीमा 10% विपन्न वर्गका बिरामीका लागि अनिवार्य रूपमा छुट्याउनु पर्नेछ। यो कार्यविधि स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय मार्फत स्वीकृत गर्नुभएको हो। निशुल्क शैयामा भर्ना भएका बिरामीले शैया चिकित्सकीय परामर्श, शल्यक्रिया, प्रयोगशाला परीक्षण र उपचारका लागि आवश्यक औषधि सहित अस्पतालमा उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्नेछन्। यस्ता बिरामीहरूलाई शुल्क तिरेर उपचार लिने, बिरामीसँग कुनै पनि भेदभाव गर्न नपाइने उल्लेख गरिएको छ।
0: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स दुवैका लागि उडान सञ्चालन हुन लागेको छ। आगामी असोज 7 गतेदेखि नियमित उडान सञ्चालन हुने खबरले त्यहाँका पर्यटन व्यवसाय उत्साहित बनेका छन्। विमानस्थल सञ्चालनमा आएको 3 वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित भएको हो। दुवै स्थित वायु सेवा कम्पनी फ्लाई दुवैले उक्त मितिदेखि दैनिक उडान सञ्चालन गर्ने गरी टिकट बुकिङ खुला गरेको छ। यसै साथ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुने भएको हो। पोखरा प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र सांस्कृतिक सम्पदाले सम्पन्न शहर हो। अब अन्तर्राष्ट्रिय हवाई पहुँच विस्तारसँगै यस क्षेत्रको पर्यटन प्रवर्धनमा नयाँ सम्भावना खुलेको छ। यसअघि विमानस्थलबाट चीन, भूटान लगायत मुलुकमा चार्टर उडान तथा भारततर्फ आकस्मिक मेडिकल उडान मात्र हुँदै आएका थिए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुवै उडानलाई पोखराको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बताउनु भएको छ।
1: इन्टर्न र आवासीय चिकित्सकहरूले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। उनीहरूले सरकारले श्रम ऐनले तोकेको मापदण्ड समेत पालना नगरी प्रशिक्षार्थी चिकित्सकहरूलाई अत्याधिक समय काममा लगाउने, पर्याप्त विदा नदिने तथा न्यून पारिश्रमिकमा काम गराउने गरेको आरोप लगाएका छन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूको श्रम शोषण विरूद्धको संघर्ष समितिले सार्वजनिक अपील जारी गर्दै नेपालमा इन्टर्न र आवासीय चिकित्सक रेसिडेन्टहरूमाथि चरम श्रम शोषण भइरहेको जनाएको छ। अपीलमा प्रशिक्षार्थी चिकित्सकहरूलाई दैनिक 24 घण्टासम्म ड्यूटीमा खटाइने, सातामा एक दिन पनि विदा नदिने र 100 घण्टा भन्दा बढ़ी काम गराइने गरिएको उल्लेख गरिएको छ।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षको अहिलेसम्म 5,58,000 मेट्रिक टन भन्दा धेरै रासायनिक मल आपूर्ति भइसकेको दावी गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै कृषि मन्त्री गीता चौधरीले यस्तो दावी गर्नुभएको हो। उहाँको अनुसार 5,58,522 मेट्रिक टन मल आपूर्ति भएकोमा त्यसमध्ये 4,68,016 मेट्रिक टन मल किसानलाई वितरण गरिएको छ। अहिले 1,38,802 मेट्रिक टन मल मौजदात रहेको र चालू आर्थिक वर्षको असार मसान्तसम्म झण्डै 6,00,000 मेट्रिक टन मल किसानलाई अनुदानमा उपलब्ध गराउने लक्ष्य रहेको उहाँको भनाइ छ।
1: तपाई यति बेला साँझ 7 बजेको धोरबाराही हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी रहेको छ। हामी सँगै रहनुहोला।

0: మెటలి స్టీల్ ఫన్ పర్కక సబై సామాన్ సైనీ కత్తి మజా ఏకై ఠౌ మతర్ జలిని పైని
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण टंकी स्ट्याण्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9855601013 9907294
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ
5: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
6: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
5: ओके ल डन
1: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौंडा गणपति लघुवित्त रहेको भवनमा
5: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
1: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9855628543 र 9847000787
7: दाइ पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
8: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
7: अनि बन्छ त दाइ
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
11: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
10: प्रोप्राइटर राजन पौडेल मोबाइल 9855602629
12: यही आउँदो असार 6 गते पहिलो शनिबार
13: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
12: उपचार हुने रोगहरू
13: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
12: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
13: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
12: दिसा पिसाब एवं पेटको समस्या
13: तौल घटबड हुने वा थाइराइडको समस्या
12: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
13: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ
13: फोन नम्बर 0564142333 र 9678161887
14: विश्रामपछि पुनः स्वागत छ ढोरबाराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। तनहुँ जिल्लामा भूमि समस्या समाधान समिति गठन भएको छ। सरकारको निर्णय बमोजिम आज तनहुँका प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीको अध्यक्षतामा समिति गठन गरिएको हो। समितिको सदस्यहरूमा प्रमुख जिल्ला अधिकारीले तोकेको जिल्लाभित्रका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत मध्येबाट व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समितिका समन्वय अधिकारी, भूमि प्रशासन कार्यालयका प्रमुख भूमि प्रशासक, डिभिजन वन कार्यालय तनहुँका डिभिजन वन अधिकृत, सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन् भने सदस्य सचिव नापी कार्यालयका नापी अधिकृत रहेका छन्। यसैबीच समितिको आज बसेको पहिलो बैठकले नापी कार्यालयलाई सचिवालय तोक निर्णय गरेको छ। यस्तै समिति गठन सम्बन्धमा जिल्ला समन्वय समिति, व्यास नगरपालिका, भूमि प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र नापी कार्यालयलाई जानकारी दिने निर्णय भएको छ।
15: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा एसएलसी अर्थात कक्षा बाह्रको नतिजा आगामी असारको 10 गते भित्र सार्वजनिक गर्ने तयारी गरेको छ। उत्तर पुस्तिकाको सम्परीक्षण सकेर टेबुलेशनको काम भइरहेको छ। 10 गते भित्रमा नतिजा सार्वजनिक हुन्छ। परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले भन्नुभयो, सरकारले 45 दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको छ। सोही अनुसार कर्मचारीले काम गरिरहेका छन्। 45 दिन भन्दा अगाडि नै नतिजा आउँछ। उहाँले भन्नुभयो, यस अगाडि माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा 29 दिनमा नै सार्वजनिक भएको थियो। एसएलसीको परीक्षा गत वैशाखको 14 गतेदेखि 27 गतेसम्म सञ्चालन भएको थियो। परीक्षाका लागि 4,18,008 परीक्षार्थीहरूले फारम भरेका थिए। नियमिततर्फ 3,32,178 78 जना, यस्तै जसमध्ये छात्र 1,72,012 र छात्रा 1,60,137 तथा अन्य 29 जना रहेको तथा आंशिक तर्फ 85,830 विद्यार्थी रहेका थिए। नेपालभरि 1420 र जापानमा 1 समेत गरेर कुल 1421 परीक्षा केन्द्रबाट परीक्षा जना, यस्तै जसमध्ये छात्र 1,72,012 र छात्रा 1,60,137 तथा अन्य 29 जना रहेको तथा आंशिक तर्फ 85,830 विद्यार्थी रहेका थिए। नेपालभरि 1420 र जापानमा

78 जना यस्तै, जसमध्ये छात्र 1,72,000 12 र छात्रा 1,60,000 137 तथा अन्य 29 जना रहेको तथा आंशिक तर्फ 85,833 विद्यार्थी रहेका थिए। नेपालभरि 1,420 र जापानमा 1 समेत गरेर कुल 1,421 परीक्षा केन्द्रबाट परीक्षा

0: दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले संचालन गरेको उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रम अन्तर्गत 21 लाख भन्दा बढ़ी रकम वितरण गरेको छ। गाउँपालिकाले चालू आर्थिक वर्षको प्रथम र दोस्रो चौमासिकको अवधिमा 21,55,142 कृषकलाई वितरण गरेको हो। गाउँपालिका भित्रका कृषकले यस अवधिमा कुल 3,59,190 लिटर दूध उत्पादन गरेका छन्। उत्पादनका आधारमा प्रति लिटर 6 का दरले कुल 21,55,142 गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले कृषकलाई हस्तान्तरण गर्नुभएको छ। अध्यक्ष चुमानले कृषकलाई उत्पादनसँग जोडेर प्रत्यक्ष लाभ दिने नीति अन्तर्गत अनुदान वितरण गरिएको बताउनु भएको छ। उहाँले कृषि तथा पशुपालन क्षेत्रलाई गाउँपालिकाको आर्थिक विकासको प्रमुख आधारका रूपमा लिएको उल्लेख गर्दै उत्पादन बढ़ाउने कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताउनु भएको छ।
1: नेपाल दूरसंचार प्राधिकरणले फिफा विश्वकप 2026 को खेलहरू अनाधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका 35 वटा वेबसाइट र एपहरू तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ। विभिन्न पाइरेटेड र अनाधिकृत वेबसाइट तथा एपहरू ले विश्वकपका खेलहरू नेपालभित्र निशुल्क प्रसारण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले आज पत्रचार गरेर अनाधिकृत प्रसारण रोक्न भनेको हो। प्राधिकरणले नेपालमा विश्वकप फुटबलको विशेष र आधिकारिक प्रसारण अधिकारी हिमालयन टेलिभिजन नेटवर्कको हिमालयन स्पोर्ट्स र डिस होम डिजिटल प्रणाली डिगोको संयुक्त उपक्रम एचटीभी डिगो ब्रोडकास्टिङ कन्सोर्टियम जेबीसँग मात्रै रहेको प्रश्न पारेको छ।
0: पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुगलिन मलेखु सड़क खण्डका 4 पुल असारमा संचालनमा ल्याउने तयारी भइरहेको छ। ती पुलको सामान्य बाहेकका काम सकिएका छन्। नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला, चिरौदी खोला, गोमती खोला र हुगदी खोलाको पुल असारभित्र संचालनमा ल्याउन लागि हो। ती पुल मध्ये कतिपयको सड़कसँग जोड़ने बाटो बनाउन बाँकी रहेको छ। पुलको प्लास्टर रंग रोगन, ट्राफिक सुरक्षा लगायत सामान्य कामहरू बाँकी रहेका छन्। हुगदी र चिरौदी खोलाको पुल निर्माणाधीन छन्। ती पुलको भूई र पिल्लरको काम भइरहेको छ। अलकत्राको अभावमा रोकिएको कालोपत्रेको काम गर्ने तयारी गरिएको उहाँले बताउनु भएको छ।
1: यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखराको पृथ्वीचोक स्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप भएको छ। मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्ड अन्तर्गत निर्माणाधीन पुल को म्याद विक्रमसम्म 2083 साल फागुनको 21 गतेसम्म पुर्याइएको हो। सेती नदीको हालको पुलको अप स्ट्रीम र डाउन स्ट्रीम 190 मिटरको 2 वटा पक्की पुल र 1,07,00,00,000 लागतमा निर्माण गर्नका लागि 2079-80 साल भदौको 26 गते ठेक्का सम्झौता भएको थियो। एसियाली विकास बैंकको ऋण सहयोगमा सड़क विभाग अन्तर्गत निर्माण भइरहेको पुल 3 वर्षभित्रमा सम्पन्न गर्ने गरी एमएस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालीसँग सम्झौता भए पनि काम नसकिएपछि गत भदौमा पहिलो पटक म्याद थप भएको हो। हालसम्म पुलको 61% हाराहारीमा भौतिक प्रगति भएको मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्ण बहादुर कुँवरले जानकारी दिनुभयो। उहाँका अनुसार अब निर्माण कार्यका लागि कुनै अवरोध नभएकाले निर्माण कम्पनीले तीव्रताका साथमा काम गरेर तोकिएको म्यादभित्र सम्पन्न हुने जनाइएको छ।
0: मानव वन्यजन्तु द्वन्द व्यवस्थापनमा संचारकर्मीको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा डिभिजन वन कार्यालय तनहुँका डिभिजनल वन अधिकृत मनोज राणा भाटले जनचेतना अभिवृद्धि सही र तथ्यपूर्वक सूचना प्रवाह तथा समुदाय र सरकारवाला बीच समन्वयकारी पुलको भूमिका का निर्वाह गर्न संचारकर्मीको योगदान महत्वपूर्ण हुने बताउनु भएको छ। आज आयोजित कार्यक्रममा उहाँले संरक्षण, शिक्षा प्रवर्धन, जिम्मेवार संचार तथा संकट व्यवस्थापन अनुसन्धान तथा खोजमूलक पत्रकारिता र संरक्षण अभियानमा संचार माध्यमको सक्रिय सहभागिताले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा टेवा पुग्ने उल्लेख गर्नु भएको हो। चितुवाको आक्रमणबाट बच्न घर वरपरका झाडी सफा राख्ने, नियमित सरसफाई गर्ने, रातिको समयमा पर्याप्त बत्ती बाल्ने तथा जंगल नजिक रहेका बस्तीमा विशेष सतर्कता अपनाउनु पर्नेमा उहाँले जोड़ दिनुभएको छ। जंगलको छेउछाउमा रहेका घरदुरीमा चितुवाको आक्रमणका घटना बढ़ी देखिएकाले झाड़ी व्यवस्थापन आवश्यक रहेको उहाँको भनाई रहेको थियो।

0: आन्तरिक राजस्व कार्यालय दमौली तनहुको आयोजना तथा सहकारी व्यवस्थापन क्लब शुक्ला गण्डकीको समन्वयमा आयोजित एक दिने कर सम्बन्धी तालिम कार्यक्रम बिहिबार आज सम्पन्न भएको छ। व्यवस्थापक क्लब शुक्ला गण्डकीका अध्यक्ष मिलन पौडेलको सभापतित्व तथा शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न सहकारी संस्थाका पदाधिकारी, व्यवस्थापक र कर्मचारीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पण्डितले वर्तमान समयमा सहकारी क्षेत्रले विभिन्न चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै संस्थागत सुशासन, पारदर्शिता र कानूनी व्यवस्थाको पूर्ण पालना हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले सहकारी संस्थाहरूलाई दिगो र विश्वसनीय बनाउन कर सम्बन्धी कानून तथा व्यवस्था पालना अपरिहार्य रहेको बताउनु भएको छ। कर राज्य संचालनको महत्वपूर्ण आधार भएकाले प्रत्येक संस्था तथा नागरिकले आफ्नो करको दायित्व समयमा नै पूरा गर्नुपर्ने धारणा मेयर पण्डितको रहेको थियो। आन्तरिक तालिममा आन्तरिक राजस्व कार्यालय दमौली तनहुका कर अधिकृत हेमलाल चापा गाईले सहकारी संस्थामा लागू हुने कर व्यवस्था, आयकर मूल्य अभिवृद्धि कर अर्थात भ्याट, कर विवरण बुझाउने प्रक्रिया, विद्युतीय प्रणालीको प्रयोग र पछिल्लो कर सम्बन्धी व्यवस्थाबारे सहजीकरण गर्नुभएको थियो। सहभागीहरूले उठाएको विभिन्न जिज्ञासाको समेत उहाँले जवाफ दिनुभएको थियो।
1: लायन्स क्लब अफ शुक्ला गण्डकीको अध्यक्षमा लायन देवेन्द्र ढुंगना निर्वाचित हुनुभएको छ। क्लबको 2026-27 का लागि बुधबार दुलेगौड़ामा भएको अधिवेशनले ढुंगनाको नेतृत्वमा नयाँ समिति चयन गरेको हो। प्रथम उपाध्यक्षमा लायन रमेश विक, द्वितीय उपाध्यक्षमा लायन बोम बहादुर गमाल, तृतीय उपाध्यक्षमा लायन राजन श्रेष्ठ, सचिवमा लायन सुरेश पौडेल चयन हुनुभएको छ। कोषाध्यक्षमा लायन सुख नारायण श्रेष्ठ, सहसचिवमा लायन उमेश यादव र सहकोषाध्यक्षमा लायन विपिन ढुंगना चयन हुनुभएको हो। नवनिर्वाचित अध्यक्ष ढुंगनाले क्लबका सदस्यहरूले देखाएको विश्वासप्रति आभार व्यक्त गर्नुभएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। क्यानाडा सरकारले 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन डिजिटल सुरक्षा विधेयक पेश गरेको छ। यद्यपि निश्चित सुरक्षा मापदण्ड पूरा गर्ने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई भने छुट दिइने समाचार संस्था रोइटर्सले जनाएको छ। विधेयकले सुरक्षा मापदण्डहरू स्थापित गर्न डिजिटल नियामक स्थापना गरेर कृत्रिम बुद्धिमत्ता अर्थात आर्टिफिशियल इन्टेलिजेन्स एआई बटहरूलाई पनि सुरक्षित बनाउने लक्ष्य राखेको एक सरकारी अधिकारीलाई उद्धृत गर्दै खबरमा उल्लेख गरिएको छ।
1: हर्मुज जलमार्ग नजिकै ओमानको खाड़ीमा अमेरिकी सैन्य आक्रमणमा परेर 3 भारतीय नागरिकको ज्यान गएको छ। तेल ट्याङ्करमा भएको मिसाइल आक्रमणमा परेर हराएका 3 शव फेला परेको भारतका बन्दरगाह तथा ढुवानी मन्त्री सर्वानन्द सोनोवालले जानकारी दिनुभएको हो। अमेरिकी आक्रमणमा परेका भारतीयहरूलाई ओमानी सेनाले उद्धार गरेको थियो। यस घटनापछि भारत सरकारले नयाँ दिल्लीमा रहेको अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई बोलाएर कड़ा आपत्ति जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार पलाउको झण्डा बोकेको ट्याङ्करले इरानबाट तेल ढुवानी गरेर नाकाबन्दी उल्लंघन गरेकाले पटक पटक चेतावनी दिएर पनि चालक दलले व्यवस्था गरेपछि आक्रमण गरिएको हो।
0: अब अन्तिममा खेल समाचार। फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप 2026 आजबाट शुरू हुने भएको छ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। पहिलो पटक 48 राष्ट्रको सहभागिता, 104 खेल र 3 देशका 16 शहरमा प्रतिस्पर्धाले यस विश्वकपलाई विशेष बनाएको छ। विश्वकपको पहिलो उद्घाटन समारोह नेपाली समयअनुसार आज मध्यराती मेक्सिको सिटी स्टेडियममा हुनेछ। प्रतियोगिताको पहिलो खेल अगाडि आयोजना हुने समारोहले मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्वसामु प्रस्तुत गर्ने भएको छ। आदिवासी कलाकारहरूको प्रस्तुति लोक नृत्य र सांस्कृतिक कार्यक्रम समारोहको मुख्य आकर्षण हुनेछन्। उद्घाटन समारोहपछि विश्वकपको पहिलो खेलमा मेक्सिको र दक्षिण अफ्रिका खेल्ने भएको छ। उद्घाटन समारोह नेपाली समयअनुसार आज राति 8:45 बजी शुरू हुनेछ भने उद्घाटन खेल 12:45 बजी हुनेछ। यस्तै क्यानाडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ। मेक्सिको र अमेरिकाले यस अगाडि विश्वकप आयोजना गरिसकेका छन् भने क्यानाडाले पहिलो पटक विश्वकप आयोजना गर्न लागेको हो। उद्घाटन समारोहमा क्यानाडाको बहुसांस्कृतिक समाज विभिन्न समुदाय र राष्ट्रिय पहिचानलाई संगीत तथा दृश्य मार्फत प्रस्तुत गर्ने तयारी रहेको छ।
1: यसैबीच विश्व फुटबल प्रेमीहरूलाई लक्षित गर्दै शुक्लागण्डकी नगरपालिका 4 दुलेगौड़ा स्थित जीके साउण्ड सिस्टम र लाइट हाउसले विश्वकपका सेमीफाइनल तथा फाइनल खेलहरू विशाल एलईडी स्क्रीन मार्फत प्रत्यक्ष प्रसारण गर्ने भएको छ। कार्यक्रमलाई कम्पनीले फ्री स्पोन्सर अवधारणामा संचालन गर्न लागेको जनाएको छ। जीके साउण्डका प्रोप्राइटर गम बहादुर केसीले विगत 20 वर्षभन्दा लामो समयदेखि इलेक्ट्रोनिक्स तथा साउण्ड सिस्टम व्यवसाय संचालन गर्दै ग्राहकको विश्वास जिताउनु भएको छ। स्थानीय स्तरमा गुणस्तरीय साउण्ड लाइट तथा इभेन्ट व्यवस्थापन सेवा मार्फत परिचित बनेका केसीले फुटबल प्रेमीहरूलाई एकै साथमा भेला गराई खेलको रोमाञ्चक अनुभव दिलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताउनु भएको हो। कार्यक्रममा अत्याधुनिक एलईडी स्क्रीन, शक्तिशाली साउण्ड सिस्टम तथा प्रोफेशनल लाइट सेटअपको व्यवस्था गरिने जनाइएको छ। आयोजकका अनुसार खेल हेर्न आउने सम्पूर्ण दर्शकहरूले स्टेडियमकै अनुभूति पाउने गरी तयारी गरिएको छ। जीके साउण्डले योर चोइस नारा सहित लामो समयदेखि विभिन्न सांगीतिक तथा सामाजिक कार्यक्रमहरूमा सेवा प्रदान गर्दै आएको छ। विश्वकपको माहौललाई अझ उत्साहपूर्ण बनाउन गरिएको यस पहलले स्थानीय फुटबल प्रेमीहरूमा थप उत्साह थप्ने अपेक्षा गरिएको छ।
0: यिनै खबरहरू सँगसँगै हामी साँझ 7 बजेको धोरबाराही हाइलाइट्सको अन्तमा छौं। बिदा हुनु पूर्व आजका प्रमुख समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
1: स्थानीय तहमा तोकिएकै समयमा वार्षिक नीति सहितको बजेट निर्माण गराउन विशेष सहजीकरण कार्यक्रम सञ्चालन गरिने, समतालाई केन्द्रमा राखेर आउँदो आर्थिक वर्षको बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दावी।
0: एसएलसीको नतिजा असारको 10 गतेभित्र सार्वजनिक गर्ने तयारी, पोखरा दुवै सीधा उडानका लागि टिकट बुकिङ खुला।
1: हर्मु जलमार्ग नजिकै ओमानको खाड़ीमा अमेरिकी सैन्य आक्रमणमा परेर 3 जना भारतीय नागरिकको मृत्यु। क्यानाडाले 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने।
0: फिफा विश्वकप 2026 आजबाट शुरू हुँदै दुलेगौड़ामा पनि ठूलो पर्दामा सेमी फाइनल र फाइनलको खेल देखाइने।
1: अवस्थ यिनै खबरहरूसँगै साँझ 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 बजे सब समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्री विदा हुन्छौ। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
3: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुनचादी पसल दुलेगौड़ा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुनार।
5: मोबाइल 9800558537 र 9800615899।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
5: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
8: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
9: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँजा फाट्ने वा पहिले फाटेको छ भने ढाँजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
9: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
9: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
12: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
11: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
13: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जदेखि दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562-32475 र 98011-32475।
8: आहा, घर त साह्रै चित्त बुझ्नु भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
14: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
15: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
16: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
17: क्या आमा, पानी प्यास लाग्यो? यही घैटाको पानी खाइदिउँ कि क्या हो?
18: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
19: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
20: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
21: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा।
22: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
21: उपचार सेवाहरू:
22: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
21: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
22: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
21: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
22: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
21: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
22: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582780।
23: एक सय 103.8 अन्तर्मनको आवाज।

के छ तिम्रो खबर सबै ठिकै छ अनि ठिकुन पनि पर्यो नि या कुरा गर्दैछु आज तिम्रो मेरो माया पारेको त्यो सपना बारे जुन थियो तिमीले साँचेको एकअर्काको आँट पनि अङ्कालोमा बाँधेको छैनौ आज साथ तिमी एक्लै

कोइले भोक लाग्छ खाली आउँछ सोच मात्र जिन्दगीले बोझ लाग्छ छैन कुनै जोस जागर थाहा छैन के हुँदै छ पत्तो छैन होस कहाँ छ बलेको मैनबत्ती जस्तै मुटु जलिया छ ढलेको घाम सरी उज्यालोको कमी थाहा छ बिहानीको सिट पनि आँसु मेरो झरिरहेछ कटिरहेछ दिन यसै जिन्दगानी चलिरहेछ।

सबै कुरा सकियो, सबै कुरा ठिक थियो एकासि तिमी बसियो, अब चाहिँदैन माया तिम्रो जबरजस्तीको, तिमी मेरो साथ हुनु मेरो लागि लभ थियो, सोचे तिमी अरू भन्दा निकै नै अलग थियो, साथ छोडी गयौ सारा खुसी मेरो लग दियो, तिमीलाई विश्वास गर्ने मेरो मुटु नै गलत थियो, ठिक छ तिम्रो जीवन रङ्गीन होस् बिहान शुभ रहोस् तिम्रो हर दिनको, ममा केही कमी थियो मन तिमीले फेरि तिमीले बोली मन पराउने केटा भर्दिन होस्, तिम्रो लागि राम्रो सोचिरहेछु मन भरि देखा छ भन्न सत्य केटा छ के हो कुरा यथार्थ, भविष्य सोची आफ्नो बाटो हिँड्ने केटा म, तिमीलाई खुसी पार्न नाता देखाउँदिन व्यवहारमा, छाडी जाँदा मन बसे सकिन म नजा भन्न कमजोर रहेछ हाम्रो माया बत्ती पाल्ने सजा भन्दा, छाडी जाँदा तिमीले कति लाग्दो थिएन मजा मनमा, सायद यात्रा यति नै छु तिम्रो मेरो यो जीवनमा, अति भो तिम्रो मेरो बारे अति भो, तिम्रो मेरो सम्बन्धको सबै कुरा सकियो, सबै कुरा ठिक थियो एकासी तिमी बसियो, अब चाहिँदैन माया तिम्रो जबरजस्तीको, अति भो तिम्रो मेरो बारे अति भो, तिम्रो मेरो सम्बन्धको सबै कुरा सकियो, सबै कुरा ठिक थियो एकासी तिमी बसियो, अब चाहिँदैन माया तिम्रो जबरजस्तीको।

म त गरीब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलिचरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म त गरीब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलिचरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म यो बिग्रिरहेको समाजबाट निस्किरहेको प्रकाश म ग्रीष्मयाममा शीतल छर्न सृष्टि भएको बतास यो मनको आँखा बिक्री गरी अन्ध हुनेहरूलाई मैले कलम चलाउँदा हुन्छ दृष्टि पाएको आभास सबैले भन्छन् हुन्छ एकताको जित तर घमण्ड र रिस किन एकअर्काको बीच उमेर पुग्न लाग्दा तीस मैले बुझे एउटा

लक्ष्य बोकी हिँड्दा हुन्न गन्तव्यको पीर, सत्य नस्वीकार्नु नै हो असत्यको जित। दौडिँदै आए म तर्फ कठिनाई र बाधा, मैले पहिलो चोटि भुइँमा आफ्नो बानी सारा दिन। बानी परिसक्यो हान्ने दामी खालको बिच, साह्रै मिठो लाग्ने मलाई सानैदेखि बिफ। भोटेको छोरा हुर्के गोरेटो खोला, अनि गोरु ढाली खाने त झन् जातले पाएको सिप। मैले काठको भारलाई बुझे झुङ्गा दारी बढ्या दिन, मलाई हेर्नु मन छ बाउले आफ्नै गाडी चढ्या दिन। आफू जवान भएको महसुस मलाई पहिलो चोटि भयो, मेरो आमा बाउको छालामा चाउरी पर्या दिन। छाती

म त गरीब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म त गरीब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा मलाई बाबुआमाको गरिबीमा शरम भएन दाजुभाइको प्रगतिमा जलन भएन बदन यो कमजोर तर

तिरै फर्किनला छ साथी भाइसँग मेरो भयो मन मुटाव म मर्नु अघि नै मलाई गर्नु माफ आत्महत्या गर्ने मैले धेरै चोटी सोचे तर गर्न सकिन मैले यो अर्को पाप 40 डिग्री खाडीको चरको घाम ट्यापे गजेडी मेरो अर्को नाम आज विदेशीको जुठो भाडा मोलिरहेको छु पहिला लाज लाग्थ्यो गर्न आफ्नै घरको काम

0: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल गुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
1: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
1: हाम्रा विशेषताहरू
0: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
1: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
0: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
1: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
0: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0 65 71 479 र 98 65 62 265।
2: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
4: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
2: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
5: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
2: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058 0142। दिपेश मल्ल ठकुरी 98058 0142। दीप मल्ल ठकुरी 98460 41530।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
7: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
7: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98141 35622।
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ।
8: अहिले हतार छ, पछि आउँदै गरौँला है।
10: दीर्घायु फर्निचर शोरूम
9: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू दराज पलंग डाइनिंग टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर बेड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ एभरेस्ट स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9846162068 र 9560602068
11: 103.8 अन्तर्मनको आवाज
12: सेक्सन 1 स्टुडियो साइड
13: अहिले रातिको 8 बज्यो
14: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: सधैँ यही आउँदो असार 6 गते पहिलो शनिबार
3: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: उपचार हुने रोगहरू
3: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
2: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
3: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
2: दिसा पिसाब एवं पेटको समस्या,
3: तौल घटबड हुने वा थाइराइडको समस्या,
2: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
3: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
3: फोन नम्बर 0564142333 र 98678187।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार सेवाहरू
5: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
4: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
5: रक्त नली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
4: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
5: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
4: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
5: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778 582779582780।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रसन्न आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भूज बहादुर सुनार।
9: मोबाइल 98058335533 र 98068159।

0: छे पानी मा मेटल स्टील फन पर का सबै सामान साइनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9867294।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्,
12: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
14: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9855-32475 र 9801-32475।
15: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुन बस्दै।
16: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
15: ओके, ल डन।
16: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
15: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
16: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 9855-28543 र 9847-00787।
17: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
18: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
13: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
18: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ, गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0564-14-234 र 9811-56-606।
17: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
18: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
17: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
18: हुन्छ नि, हुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
13: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको।
19: विश्वकप फुटबल निशुल्क हेर्न पाएछ। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता दिलीप कुमार गिरीलाई टेलिफोन सम्पर्क गरी यसबाट जोगिने उपाय बारे सोधेका छौँ।
20: यसमा चाहिँ के भने, विश्वकप अहिले जुन आज राति 12:45 सुरु हुँदैछ, यो निशुल्क हेर्न पाइँदैन। यसको लागि निशुल्क शुल्क तिर्नुपर्ने हुन्छ। टेलिभिजन हेर्नको लागि मैले जाने बुझे अनुसार 999 र मोबाइलमा हेर्नलाई 549 रुपियाँ तिर्नुपर्ने हुन्छ। तर अहिले यो ह्याकरहरूले फ्रीमा हेर्न पाइन्छ, निशुल्क हेर्नको लागि फलाना क्लिक गर्नुहोस् भनेर यसरी धेरै गर्थे यो मोबाइल युजरहरू, सोसियल सामाजिक सञ्जाल युजरहरूकोमा चाहिँ पठाउने र सामाजिक सञ्जाल युजरहरूले पनि ओहो निशुल्क हेर्न पाइन्छ भनेपछि त्यो लिङ्कहरू क्लिक गर्ने, लिङ्कहरू क्लिक गरेपछि एउटा एपीके फाइल डाउनलोड गर भनेर उक्त एपीके फाइल डाउनलोड गर्दाखेरि उक्त फाइलको लागि टर्म्स एन्ड कन्डिसनहरू एक्सेप्ट गर्दै जाने गरेर चाहिँ उहाँहरूको युजरहरूको ब्याङ्कमा एप्रोच पुर्याउने र ब्याङ्कको एकाउन्टबाट पैसा सम्पूर्ण पैसा चाहिँ लगिदिने गरेको छ, जसको चाहिँ हामीलाई लगभग अहिलेसम्म 77 उजुरी परिसक्यो र जसमा चाहिँ 1,68,38,688 रुपियाँ भन्दा बढी पैसा चाहिँ ठगिएर परिसक्यो। त्यसै कारण गर्दा कुनै पनि व्यक्तिहरू चाहिँ ठगिएर नपरोस् भन्नको लागि हामीले यो अभियान चलाएको।
21: अन्त्यमा विश्वकप फुटबलका लाखौं दर्शक हुन्छ र यहाँले भने जस्तै सकेसम्म निशुल्क हेरौँ भन्ने मान्छेहरूमा त्यो मनमा आउन पनि सक्छ, त्यस्ता व्यक्तिलाई साइबर ब्युरोको के अनुरोध छ, के सल्लाह सुझाव दिनुहुन्छ?
20: विश्वकप फुटबल निशुल्क हेर्न पाइँदैन, लाइभमा, विशेष गरी लाइभमा, कुनै पनि भ्रममा नपर्नु होला, कसैको पनि चाहिँ प्रब्लम नपरिकन निशुल्क हेर्न पाइन्छ भन्ने प्रब्लम नपर्नु हुन अनुरोध गर्छु। निशुल्क हेर्नको लागि आउने सम्पूर्ण एडहरू ठगीको एउटा माध्यम हो, उक्त ठगीको माध्यममा नलाग्नु हुन अनुरोध गर्छु।
19: उनी थिए साइबर ब्युरोका प्रवक्ता दिलीप कुमार गिरी, साथी गनी अन्सारीसँग कुरा गर्दै। अब एकैछिन लागौं पोखरातर्फ। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र सञ्चालनमा रहेका अनधिकृत संरचनाहरूको व्यवस्थापनका लागि स्थानीय सरकारहरूसँग समन्वय भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका अधिकारीहरूले बताएका छन्। पाँच जिल्लाका 15 स्थानीय तहमा फैलिएको उक्त क्षेत्रमा करिब 350 होटल रेस्टुरेन्ट रहेका र कतिपयले सञ्चालनका निम्ति अनुमति नलिएका बताइन्छ। कास्की जिल्ला अदालतले संरक्षण क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घर टहरा जफत गरी पुरानै अवस्थामा फर्काउन आदेश दिएको थियो। सुनौ पोखराबाट कृष्णमणि बरालको रिपोर्ट।
0: पुराना अनुमति लिएर बनेका होटल रेस्टुरेन्टको नवीकरण समेत नहुँदा सरकारले राजस्व समेत गुमाएको छ। कानूनी दायरामा ल्याउन के कसा प्रयास भएका छन् त? आयोजनाका प्रमुख डाक्टर रविन कडरिया,
1: यहाँ भएका स्थानीय तहहरूको सहकार्यमै व्यवस्थापन गरी हिसाबले अन्नपूर्ण समुचित आयोजना अगाडि बढ़िरहेको छ र यसको लागि हामीले एउटा कार्य दिग्दर्शन प्रस्ताव गरेका छौँ। यो स्वीकृत भएको खण्डमा अन्नपूर्ण समुचित आयोजनाले जग्गा करार गरेर दिने व्यवसाय सञ्चालन गर्नको लागि र ती व्यवसायीहरू स्थानीय तहमा व्यवसाय कर तिर्ने भन्ने
0: संसद क्षेत्रका सरकारी जमिनमा बनेका पर्यटकीय पूर्वाधारका विषयमा अदालतले गरेको फैसला, कार्यान्वयन र होटल व्यवस्थापन कसरी अघि बढेको छ त? संसद क्षेत्रको कानूनी पाटो हेर्ने अन्नपूर्ण संसद क्षेत्र सम्पर्क कार्यालय पोखराका प्रमुख असीम थापा,
22: अहिले अनुसन्धानको क्रममा रहेको 4 मुद्दामा चाहिँ 43 घरधुरी परेको छ भने पुरानो फैसला भइसकेकोमा 5 मुद्दामा 18 घरधुरी रहेको देखिन्छ। फैसलाकोमा तत्काल उक्त संरचनाहरू हटाउने, राष्ट्रिय निकुञ्ज एनको दफा 28 बमोजिम जफत गर्ने र आइन्दादेखि यस्ता संरचना नबनाउन एक एप स्थानीय तह प्रदेश सरकारले समन्वय गर्ने भनेको छ। त्यसमै चाहिँ हामीले पहल पनि अगाडि बढाइरहेको।
0: पदयात्रा क्षेत्रमा आवश्यक पर्यटकीय संरचना बनाउन सरकारले दिग्दर्शन बनाएर अघि बढ्नुपर्ने माछापुत्रे गाउँपालिकाको उपाध्यक्ष सीता अधिकारी बताउँछिन्।
23: पर्यटन पनि भित्राउने भन्ने, पर्यटन आएर बस्ने ठाउँलाई सबै अहिले उजागर गर भन्न त कसरी सकिन्छ त भइराखेको कुरा, त्यसमा अब थप्न नपाउने भएकालाई राम्रो व्यवस्था बनाउने भन्ने
0: सरकारले संस्कृत क्षेत्रमा आउने पर्यटकको आगमनको संख्याको आधारमा पर्यटकका लागि आवश्यक होटल रेस्टुरेन्ट सञ्चालन गर्ने बाटो खुल्ला नगर्दा यो समस्या आएको स्थानीय व्यवसायी राजकुमार तामाङ बताउँछन्।
24: 73 सालबाट 76 सालसम्म हाम्रो पार्किङ नवीकरण भयो, त्यहाँपछि चाहिँ नवीकरण रोकिएको छ स्थानीय सरकारको र एक्याप बीचको द्वन्द्वको कारणले। अब हामी कति बेला उठेर जान पर्ने हो भन्ने हाम्रो आशा।
0: अदालतको आदेश कार्यान्वयन गर्दै पर्यटकको चाप अनुसार बाटोमा मैत्री पर्यटकीय पूर्वाधार बनाउने र करको दायरामा ल्याउने गरी दिग्दर्शन आउनुपर्ने यस क्षेत्रका अधिकारीले सुझाएका छन्। कृष्णमणि बराल, बीबीसी, पोखरा।
19: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति अमेरिकाले इरानमाथि धेरै कड़ा प्रहार गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल मार्फत उनले अमेरिकाले निकट भविष्यमै खार्ग टापु लगायत इरानका अन्य तेल पूर्वाधार कब्जामा लिने पनि बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणीन्द्र दाहालबाट।
25: आफ्नो पोस्टमा राष्ट्रपति ट्रम्पले निकट भविष्यमा नै अमेरिकाले खार्ग टापु र अन्य तेल पूर्वाधारहरूमा कब्जा कायम गर्ने र भेनेजुएलामा जस्तै गरी तेल र ग्यास बजार पूर्ण रूपमा नियन्त्रणमा लिने उल्लेख गरेका छन्। यसैबीच इरानको अर्ध सरकारी समाचार संस्थाले होर्मुज जलमार्ग नजिकै सिरिकमा विस्फोटनको आवाज सुनिएको जनाएको छ। द्वन्द्व शुरू भएता राष्ट्रपति ट्रम्पले बारम्बार इरानको प्रमुख तेल टर्मिनल रहेको खार्ग टापुलाई कब्जा गर्ने चेतावनी दिएका छन्। मार्च 13 संयुक्त राज्य अमेरिकाले उक्त टापुमा हमला गरेपछि ट्रम्पले अमेरिकी फौजले त्यहाँका सबै सैन्य निशानाहरूलाई पूर्ण ध्वस्त बनाइदिएको बताएका थिए। अमेरिकाले उक्त टापुलाई नियन्त्रणमा लिएको खण्डमा तेल निर्यातलाई बन्द गराइदिन सक्छ। इरानी मूल भूमिमा आक्रमण गर्न उक्त स्थानको प्रयोग गर्न सक्ने अवस्था पनि रहन्छ। तर खार्ग टापुलाई नियन्त्रणमा लिनु चुनौतीपूर्ण हुने र हवाई साधन वा पानी जहाज मार्फत उल्लेख्य दूरी पार गरेर मात्रै अमेरिकी फौज त्यहाँ पुग्न सक्ने जनाइएको छ। लगातार 2 रातदेखि अमेरिकाले इरानमाथि आक्रमण गरिरहेको छ। तेहरानले अप्रेलमा भएको युद्धविराम व्यावहारिक रूपमा अब अर्थहीन भएको जनाएको छ। अमेरिकी सेनाले निगरानी तथा रेडार स्थलहरूलाई लक्षित गरेको बताएको छ। इरानले जवाफी कार्यवाही स्वरूप बहरेन, जोर्डन र कुवेत स्थित अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरेको जनाएको छ।
19: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सिप सिकौ भविष्य बनाऊ। योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
1: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
0: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार एक गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
1: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
0: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 9856443340, 9801443628 र 9856642446।
2: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
4: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
5: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
2: ए हो र, हस् दाई म आजै जान्छु।
0: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
7: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
3: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
8: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 9816634372।
1: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
11: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
0: अब चिन्ता नलिनुहोस्, शरणायन सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
11: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
0: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
11: सरन एन्ड स्पेशल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
0: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843661209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्।
12: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
13: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
12: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, केको चिन्ता लिनु भएको छ यो दिदीले?
14: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
12: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
0: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुरेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
15: आज पनि भाट अडायौ के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
16: यी बुढा कुरै नबुझिक नै त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भो।
15: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
16: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
17: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
18: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856063507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846068817।
19: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
20: मुहान वरपरका रुख नकटाउ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौ, स्वच्छ पानी सबैको पहुँच।
21: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
22: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
23: म्याडम, धुम्रपान भनेको के हो?
22: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
23: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
22: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
23: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
22: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
0: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
23: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
2: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
23: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
2: हाम्रा विशेषताहरू
23: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
2: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
23: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
2: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
23: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174979 र 98562665।
3: नमस्ते, अहिले तपाईँ रेडियो दुर्पालाई सुन्दै हुनुहुन्छ।

0: सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
1: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
2: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी
2: तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: पोखरामा कार्यरत
1: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गति शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ।
0: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 0625414233, मोबाइल 98678161।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0161-588-595-576-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: कहाँ जाने?
6: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयम चिसापानी, अनि बिचमा नझर्ने?
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी मलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461-16878, र दुलेगौड़ा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235-52663।
7: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
8: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
8: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
8: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
9: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौड़ालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौड़ा, प्रोपाइटर पासा राजु, मोबाइल 98063-13-195 र 98467-15368।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
13: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
12: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
14: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी

0: संयोजनको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9645010950।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
6: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
7: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 7 दुलेगौडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
4: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
8: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9560354997 र 9560348085 सम्पर्क गर्न सकिनेछ।
8: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
9: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
10: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
9: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
10: सेवा लिने क्रममा चाहिने जानकारी,
9: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
10: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
9: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
10: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0165524995 5524995 5872778।
11: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0656-93-369।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98-5-60-23-420, 98-0-41-54-674 र 98-4-60-23-420। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
0: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
0: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, कल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
6: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्डकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9801132475।
9: हजुर, दान गरौ।
10: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
11: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
9: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
10: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आठ, तनहुँ।
12: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगोडा पिपी चोकमा
13: यही जेठ 30 गते शनिबार
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
14: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
13: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
14: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
12: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 to 9:30 दिउँसो 3:00 to 4:00 डाक्टर अमन कुमार झा,
14: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
13: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
12: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
13: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर,
12: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
15: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0625143177, मोबाइल 9856044343।
6: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
16: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
6: ए त्यसो भए युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, छकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
6: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9814153305।
17: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
18: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
19: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
20: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: ए सबिना, यस्तो हतारमा कता हो?
16: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
21: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9008816142।
22: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
4: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
5: अहिले के सुन्ने भनेको
1: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
5: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
1: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको पुरा सुन्नु पर्दैन।
5: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
7: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
5: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
6: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
9: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
6: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860-73-73-10 र 9861-53-507।
10: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
10: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
11: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल। पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार।
12: मोबाइल 9800 58 35 537 र 9800 66 15 800 99।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
13: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके ल डन।
13: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855 28543 र 9847000787।
5: दाई पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
1: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
14: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
15: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
16: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855 62 029।
17: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
18: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
17: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
19: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ।
20: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
19: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871 16 069, राजु विश्वकर्मा 9087 69 142।
21: टाइम चेक को साथ में बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्प चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816 95 301।
22: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
23: धोरबाराही हाइलाइट्स को साथ में
1: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
23: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841 49 304।
24: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा गण्डकी प्रदेशको प्रथम अधिवेशन 29 जेठमा पोखरामा हुँदैछ। अधिवेशनबाट नयाँ प्रदेश नेतृत्व चयन हुने भएकाले सभापति पदको प्रतिस्पर्धा यति बेला चर्चाको केन्द्रमा रहेको छ। सभापति पदका लागि वर्तमान सभापति तथा संघीय सांसद राजन गौतम, प्रदेश महामन्त्री नवीन त्रिपाठी, गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री हरिशरण आचार्य र नेता माधव कडेल मुख्य आकांक्षी हुनुहुन्छ। साथै डाक्टर हरि कार्की र नेपाली कांग्रेसका पूर्व नेता तथा संघीय सांसद एवं पूर्व मन्त्री कुमार खड्काको नाम पनि सभापतिको सम्भावित उम्मेद्वारका रूपमा चर्चा भएको छ। राष्ट्रपा गण्डकीको नेतृत्वका लागि अहिले पाँचजना नेता बीच मुख्य प्रतिस्पर्धा देखिएको छ। वर्तमान सभापति गौतम पुन र नेतृत्व दोहोर्याउने तयारीमा छन् भने महामन्त्री त्रिपाठी संगठनमा गरेको कामका आधारमा नेतृत्वमा पुग्नुपर्ने दावी गरिरहेका छन्। पूर्व मन्त्री आचार्यले संघीय र प्रदेश तहको राजनैतिक अनुभवलाई अघि सारेका छन् भने कडेलले संगठन विस्तार र निर्वाचन अनुभवलाई आफ्नो बलका रूपमा प्रस्तुत गरेका छन्। 29 जेठमा पोखरामा हुने अधिवेशनले गण्डकीमा राष्ट्रपाको आगामी नेतृत्व र संगठनात्मक दिशा तय गर्ने भएकाले पार्टीभित्र यसको विशेष चासोका साथ प्रतीक्षा भइरहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स यूएई दुबईका लागि उडान सञ्चालन हुन लागेको छ। आगामी असोज 7 गतेदेखि नियमित उडान सञ्चालन हुने खबरले यहाँका पर्यटन व्यवसायिक उत्साहित बनेका छन्। विमानस्थल सञ्चालनमा आएको 3 वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित भएको हो। दुबई स्थित वायु सेवा कम्पनी फ्लाई दुबईले उक्त मितिदेखि दैनिक उडान सञ्चालन गर्ने गरी टिकट बुकिङ खुला गरेको छ। यसै साथ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुने भएको हो। पोखरा प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र सांस्कृतिक सम्पदाले सम्पन्न शहर हो। अब अन्तर्राष्ट्रिय हवाई पहुँच विस्तारसँगै यस क्षेत्रको पर्यटन प्रवर्धनमा नयाँ सम्भावना खुलेको छ। यसअघि विमानस्थलबाट चीन, भूटान लगायत मुलुकमा चार्टर उडान तथा भारततर्फ आकस्मिक मेडिकल उडान मात्र हुँदै आएका थिए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुवै उडानलाई पोखराको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बताउनुभएको छ। तनहुँ जिल्लामा भूमि समस्या समाधान समिति गठन भएको छ। सरकारको निर्णय बमोजिम आज तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा समिति गठन गरिएको हो। समितिको सदस्यहरूमा प्रमुख जिल्ला अधिकारीले तोकेको जिल्लाभित्रका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत मध्येबाट व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिल्ला समन्वय समितिका समन्वय अधिकारी भूमि प्रशासन कार्यालयका प्रमुख भूमि प्रशासक डिभिजन वन कार्यालय तनहुँका डिभिजन वन अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी रहनु भएको छ भने सदस्य सचिव नापी कार्यालयका नापी अधिकृत रहनु भएको छ। यसैबीच समितिको आज बसेको पहिलो बैठकले नापी कार्यालयलाई सचिवालय तोक्ने निर्णय गरेको छ। यस्तै समिति गठन सम्बन्धमा जिल्ला समन्वय समिति, व्यास नगरपालिका, भूमि प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र नापी कार्यालयलाई जानकारी दिने निर्णय भएको छ। व्यास नगरपालिकाको कार्यपालिकाको 239 बैठक नगर प्रमुख वैकुण्ठ न्यापानेको अध्यक्षतामा बिहिबार बिहान सम्पन्न भएको छ। बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुतिका लागि 45 नगरसभा आह्वान गर्ने लगायत विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। नगर प्रमुख न्यापानेको अध्यक्षतामा सम्पन्न बैठकमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा सम्बन्धित शाखा प्रमुखहरूको सहभागिता रहेको थियो। बैठकले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्न मिति असर 10 गते बुधबार बिहान 11:30 बजे नगरका सभा कक्षमा 45 नगरसभाको बैठक आह्वान गर्ने निर्णय गरेको छ। नगरसभा मार्फत आगामी वर्षका विकास प्राथमिकता नीति तथा बजेट सार्वजनिक गरिनेछ। बैठकमा चालू आर्थिक वर्ष का विभिन्न विकास योजनाको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै बजेट अभाव तथा निर्माण स्थल सम्बन्धी समस्याका कारण हालसम्म ठेक्का प्रक्रिया अगाडि बढ़न नसकेका महत्वपूर्ण योजनाहरूलाई आवश्यकता अनुसार स्थान परिवर्तन गरी बजेट सुनिश्चित गर्दै ठेक्का प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरिएको प्रवक्ता सुरेश थापाले बताउनुभएको छ। त्यस्तै ठिक्का सम्झौता भइसकेको केही योजनाहरूको प्रगति सन्तोषजनक नरहेको विषयमा पनि बैठकमा छलफल भएको थियो। निर्धारित समयमै काम सम्पन्न नहुने अवस्था देखिएका योजनाका निर्माण व्यवसायीबाट लिखित प्रतिबद्धता लिएर मात्र औचित्यका आधारमा परियोजनाको निर्धारित अवधिसम्म म्याद थप गर्ने निर्णय गरिएको छ। बैठकले महालेखा परीक्षकको प्रतिवेदन 2083 उल्लेख भएका असुल उपर गर्नुपर्ने बिरुजु रकम तत्काल दाखिला गर्न सम्बन्धित सरकारवाला पक्षलाई निर्देशन दिने निर्णयको पनि गरिएको छ।
0: मानव वन्य जन्तु द्वन्द व्यवस्थापन संचारकर्मीको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा डिभिजन वन कार्यालय तनहुँको डिभिजन वन अधिकृत मनोज राणा भाटले जनचेतना अभिवृद्धि सही र तथ्यपरक सूचना प्रवाह तथा समुदाय र सरकारवाला बीच समन्वयकारी पुलको भूमिका निर्वाह गर्न संचारकर्मीको योगदान महत्वपूर्ण हुने बताउनु भएको छ। बिहिबार आयोजित कार्यक्रममा उहाँले संरक्षण शिक्षा प्रवर्धन जिम्मेवार संचार तथा संकट व्यवस्थापन अनुसन्धान तथा खोजमूलक पत्रकारिता र संरक्षण अभियानमा संचार माध्यम्यको सक्रिय सहभागिताले मानव वन्य जन्तु द्वन्द न्यूनीकरणमा टेवा पुग्ने उल्लेख गर्नुभएको छ। चितुवाको आक्रमणबाट बच्न घरपरका झाडी सफा राख्ने नियमित सरसफाई गर्ने रातीको समयमा पर्याप्त बत्ती बाल्ने तथा जंगल नजिक रहेका बस्तीमा विशेष सतर्कता अप्नाउनु पर्ने उहाँले जोड़ दिनुभएको छ। जंगलको छेउछाउमा रहेका घरधुरीमा चितुवाको आक्रमणका घटना बढ़ी भए देखिएकाले झाड़ी व्यवस्थापन आवश्यक रहेको उहाँको भनाई थियो। कार्यक्रममा राणा भाटले तनहुँमा आर्थिक वर्ष 2074-75 देखि 2082-83 वन्यजन्तुको आक्रमणबाट भएको क्षतिको विवरण प्रस्तुत गर्नुभएको थियो। जिल्लामा चितुवाको आक्रमणबाट सबैभन्दा बढ़ी मानवीय क्षति भएको छ। उक्त अवधिमा चितुवाको आक्रमणबाट 17 जनाको मृत्यु 21 जना घाइते 38 घटना भएका छन्। उहाँका अनुसार आर्थिक वर्ष 2076-77 चितुवा आक्रमणका घटना सबैभन्दा बढ़ी भएका थिए भने 6-10 वर्ष उमेर समूहका बालबालिका बढ़ी प्रभावित भएका छन्। राणा भट्टले मानव वन्य जन्तु द्वन्द व्यवस्थापनका लागि व्यवस्थान वासस्थान तथा आहार व्यवस्थापन कृषि बाली संरक्षण मानव व्यवहारमा सुधार तथा वैज्ञानिक व्यवस्थापन रहेको उल्लेख गर्नुभएको छ। सरकारले डेंगूको संक्रमण दरलाई आउँदो 5 वर्षभित्र 60% घटाउने तयारी थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेंगू रोकथाम तथा नियन्त्रण बहुक्षेत्रीय योजनामा आउँदो 5 वर्षभित्र संघीय प्रदेश र पालिका सरकारका सबै निकाय क्षेत्रलाई डेंगू नियन्त्रण र रोकथाममा सहभागी गराएर लक्ष्य प्राप्त गरिने उल्लेख छ। योजना अन्तर्गत डेंगूका गम्भीर परिणाम न्यून गर्न विशेष पहल गरिने मन्त्रालयले जनाएको छ। लक्ष्य प्राप्तिका लागि सरकारले सबै संयन्त्र प्रयोग गरेर रोगको फैलावट निगरानी गर्नेछ। योजना अन्तर्गत सरसफाई बढ़ाएर लामखुट्टेका प्रजनन क्षमता नष्ट गर्ने र त्यसका लागि हरेक हप्ता विशेष सरसफाई गर्ने गरी सफल शुक्रबार कार्यक्रम सञ्चालन गर्ने योजना पनि सरकारको छ। तनहुँको आबुखैरिनी गाउँपालिकाले स्थानीय दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रम अन्तर्गत 21 लाख भन्दा बढ़ी रकम वितरण गरेको छ। गाउँपालिकाले चालू आर्थिक वर्षको प्रथम र दोस्रो चौमासिकको अवधिमा 21,55,142 कृषकलाई वितरण गरेको हो। गाउँपालिकाभित्रका कृषकले यस अवधिमा कुल 3,59,190 लिटर दूध उत्पादन गरेका छन्। उत्पादनका आधारमा प्रति लिटर 6 का दरले कुल 21,55,142 गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले कृषकलाई हस्तान्तरण गरेका छन्। अध्यक्ष चुमानले कृषकलाई उत्पादनसँग जोडेर प्रत्यक्ष लाभ दिने नीति अन्तर्गत अनुदान वितरण गरिएको बताउनु भएको छ। उहाँले कृषि तथा पशुपालन क्षेत्रलाई गाउँपालिकाको आर्थिक विकासको प्रमुख आधारका रूपमा लिएको उल्लेख गर्दै उत्पादन बढ़ाउने कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुगलिन मलेखु सड़क खण्डका 4 पुल असरमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। ती पुलको सामान्य बाहेकका काम सकिएका छन्। नाकढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला चिरौदी खोला गोमती खोला र हुगदी खोलाको पुल असरभित्र सञ्चालनमा ल्याउन लागि हो। ती पुल मध्ये कतिपयको सड़कसँग जोड्ने बाटो बनाउन बाँकी छ। पुलको प्लस्टर रंग रोगन ट्राफिक सुरक्षा लगायत सामान्य कामहरू बाँकी छन्। हुगदी र चरौदी खोलाको पुल निर्माणधीन छ। ती पुलको भुई र पिल्लरको काम भइरहेको छ। अलकत्रको अभावमा रोकिएको कालोपत्रीको काम गर्ने तयारी गरिरहेको उहाँले बताउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखराको पृथ्वी चोक स्थित सेती नदीमा निर्माणधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ। मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्ड अन्तर्गत निर्माणाधीन यस पुलको म्याद विक्रमसम्म 2083 फागुन 21 गतेसम्म पुर्याइएको हो। सेतीको हालको पुलको अपस्ट्रिम र डाउनस्ट्रीम 190 मिटरको दुईवटा पक्की पुल र 1,07,00,00,000 लागतमा निर्माण गर्नका लागि विक्रमसम्म 2079 भदौ 26 गते ठेक्का सम्झौता गरिएको थियो। एसियाली विकास ब्याङ्कको ऋण सहयोगमा सड़क विभाग अन्तर्गत निर्माण भइरहेको पुल 3 वर्षभित्रमा सम्पन्न गर्ने गरी एमएस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालीसँग सम्झौता भए पनि काम नसकेपछि गत भदौमा पहिलो पटक म्याद थप गरिएको थियो। आजसम्म पुलको 61% हाराहारीमा भौतिक प्रगति भएको मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्ण बहादुर कुवाले बताउनु भएको छ। अपराध नियन्त्रण तथा अनुसन्धान कार्य योजना क्राइम एक्सन प्लान सीएपी अन्तर्गत इलाका प्रहरी कार्यालय अब खैरेनी तनहुमा अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ। नेपाल प्रहरी प्रदेश सरकार कार्यालय प्रहराबाट प्रहरी उपरीक्षक लालध्वज सुवेदी नेतृत्वको टोलीले कार्यालय भवन हिरासत कक्ष अपराध अनुसन्धान शाखा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र लगायत विभिन्न शाखाको निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा कार्यालयबाट प्रवाह भइरहेका सेवा तथा कार्य सम्पादन बारे जानकारी दिँदै प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन त समेत दिएको प्रहरीले जनाएको छ। तनहुँ जिल्लामा पछिल्लो 24 घण्टाको अवधिमा 3 सवारी दुर्घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मिति जेठ 27 गते बिहान 6 बजेदेखि जेठ 28 गते बिहान 6 बजेसम्म भएका दुर्घटनामा 4 घाइते भएका छन्। दुर्घटनामा घाइते भएका 4 उपचारत रहेका छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरी नायब उपेक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। दुर्घटनाका कारण विभिन्न 5 सवारी साधनमा क्षति पुगेको छ। क्षति हुने सवारी साधन मध्ये 2 ट्रक र 2 मोटरसाइकल र 1 हायस रहेका छन्। ट्रक मध्ये एउटा आंशिक र अर्कोमा सामान्य क्षति पुगेको छ भने दुवै मोटरसाइकलमा आंशिक क्षति भएको छ। हायसमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। प्रहरीले सवारी चालकलाई सड़कमा सावधानी अपनाउन तथा ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ। हवस् त यिनै खबरहरूसँगै राति 10 ढोरबारा हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:25 थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छौ। नमस्कार, शुभरात्रि।
3: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0564141100 वा धुरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोलबाराही 103.8 मेगाहर्ज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलीगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
4: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
5: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
5: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
6: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सिप सिकौं भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
2: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
3: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
2: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण

0: यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैलाई कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
1: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको
0: ए त्यसो भए त म गइहाले
1: चिया त पिएर जाऊ
0: अहिले हतार छ पछि आउँदै गरौलाई
2: दीर्घायु फर्निचर सोरुम
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9846162068 र 9560602068
4: 103.8 अन्तर्मनको आवाज
5: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
6: धोरबाराही हाइलाइट्सको साथमा
7: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बिपी चोक
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
8: नमस्कार बिहान 5:25 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.nb लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ ढोरबाराई हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट

गुम्बासीसँग गृह मन्त्री सुदन गुरुङले मागे माफी, अध्ययन भिसा सिफारिशमा अनियमितता छानबिन र कार्यवाही अघि बढ़ाउन गृहमा पत्रचार। एसएलसीको नतिजा असार 10 भित्र सार्वजनिक गर्ने तयारी, पोखरा दुवै सीधा उडानका लागि टिकट बुकिङ खुला। इरानको रोगका रकम युद्ध प्रभावित खाड़ीको पुननिर्माणमा प्रयोग गरिने। फिफा विश्वकप 2026 हिजोदेखि शुरू, दुलेगौड़ामा पनि ठूलो पर्दामा सेमी फाइनल र फाइनलको खेल देखाइने। अब समाचार विस्तारमा सुन्नुहोस्। गृहमन्त्री सुदन गुरुङले सुकुम्बासीले पाएको दुःखका लागि सरकारको तर्फबाट माफी माग्नु भएको छ। उहाँले होल्डिङ सेन्टर पुगेर बस्ती उठाउँदा उनीहरूले पाएको दुःखबारे सरकारका तर्फबाट माफी माग्नु भएको हो। केही अघि काठमाडौँ उपत्यका नदी किनारबाट उठाएका सुकुम्बासीहरूलाई उपत्यकाको विभिन्न होल्डिङ सेन्टरमा लगेर राखिएको छ। हिजो सोही सेन्टरमा पुगेर गृहमन्त्रीले उनीहरूसँग कुराकानी गरी समस्याबारे जानकारी लिनुभएको थियो। अध्ययन भिसा सिफारिश प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गर्न कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाउन गृह मन्त्रालयलाई पत्रचार गरेको छ। शिक्षा मन्त्रालयले हिजो गृह मन्त्रालयलाई पठाएको पत्र मार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिशसँग सम्बन्धित कागजातहरूमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाउन पत्रचार गरेको हो। मन्त्रालयका अनुसार काठमाडौँ स्थित वाल्मीकि विद्यापीठको नामबाट एकाडेमिक अध्ययन भिसाका लागि सिफारिश सम्बन्धमा भन्ने विषयको पत्र प्राप्त भएपछि अध्ययन भिसाका लागि सिफारिश गरिएको थियो। तर त्यसपछि मन्त्रालयको टोलीले सम्बन्धित शैक्षिक संस्थामा स्थलगत अनुगमन गर्दा सिफारिश गरिएको विद्यार्थीको नाममा जारी गरिएको पत्र र त्यससँग संलग्न आमदानी रसिद वास्तविक देखिए पनि पत्रमा उल्लेखित व्यक्तिको भर्ना तथा अध्ययन सम्बन्धी विवरणमा गम्भीर असंगति फेला परेको जनाएको

सभामुख रोल प्रसाद आर्यालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा सभामुखले सफलतापूर्वक सम्पन्न संसदीय निर्वाचनपछि नेपाल राजनीतिक यात्राको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै वर्तमान सरकार स्थिरता रूपान्तरण पारदर्शिता सुशासन तथा संस्थागत सुधारप्रति प्रतिबद्ध रहेको बताउनु भएको सभामुखको सचिवालयले बताएको छ। उहाँले जनताको सुशासन र तीव्र आर्थिक विकासप्रति अपेक्षा अनुरूप कानून निर्माण प्रभावकारी कार्यकारी निगरानी रचनात्मक संसदीय बहस तथा लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणमा प्रतिनिधि सभा दृढतापूर्वक लागिरहेको उल्लेख गर्नुभएको हो। सभा मुख्यालयले नेपाल र संयुक्त राज्य अमेरिका बीच सन् 1947 कूटनीतिक सम्बन्ध स्थापना भएदेखि प्रारम्भिक सम्मान विकास सहयोग तथा जनस्तरीय सम्बन्धमा आधारित घनिष्ठ सौहार्दपूर्ण र सहयोगात्मक सम्बन्ध कायम रहँदै आएको उल्लेख गर्नुभएको थियो। राष्ट्रिय बाल अधिकार परिषदले बाल बालिकाका लागि सुरक्षित समावेशी पहुँच योग्य सम्मानजनक र बाल मैत्री खेलको वातावरण निर्माण गर्ने सरकार भएकालाई अनुरोध गरेको छ। परिषदले हिजो विज्ञप्ति जारी गरी बाल बालिका तथा सुरक्षित समावेशी पहुँचयोग्य सम्मानजनक र बालमैत्री खेलको वातावरण निर्माण गर्न तथा खेल मार्फत बाल अधिकारको सम्मान र सुनिश्चितताका लागि थप सक्रिय हुन पनि अनुरोध गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स यूएई दुबईका लागि उडान सञ्चालन हुन लागेको छ। आगामी असोज 7 गतेदेखि नियमित उडान सञ्चालन हुने खबरले त्यहाँका पर्यटन व्यवसायको उत्साहित बनेका छन्। विमानस्थल सञ्चालनमा आएको 3 वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित भएको हो। दुबई स्थित वायुसेवा कम्पनी फ्लाई दुबईले उक्त मितिदेखि दैनिक उडान सञ्चालन गर्ने गरी टिकट बुकिङ खुला गरेको छ। यसै साथ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यसैसाथ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुने भएको हो। पोखरा प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र सांस्कृतिक सम्पदाले सम्पन्न शहर हो। अब अन्तर्राष्ट्रिय हवाई पहुँच विस्तारसँगै यस क्षेत्रको पर्यटन प्रवर्धनमा नयाँ सम्भावना खुलेको छ। यसअघि विमानस्थलबाट चीन, भूटान लगायत मुलुकमा चार्टर उडान तथा भारततर्फ आकस्मिक मेडिकल उडान मात्र हुँदै आएका थिए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुवै उडानलाई पोखराको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बताउनु भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षको अहिलेसम्म 5,58,000 मेट्रिक टन भन्दा धेरै रासायनिक मल आपूर्ति भइसकेको दावी गरेको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसदले सोधेका प्रश्नको जवाब दिँदै कृषि मन्त्री गीता चौधरीले यस्तो दावी गर्नुभएको हो। उहाँका अनुसार 5,58,522 मेट्रिक टन मल आपूर्ति भएकोमा त्यसमध्ये 4,68,16 मेट्रिक टन मल किसानलाई वितरण गरिएको छ। अहिले 1,38,802 मेट्रिक टन मल मौजदात रहेको र चालू आर्थिक वर्षको असार मसान्तसम्म झण्डै 6,00,000 मेट्रिक टन मल किसानलाई अनुदानमा उपलब्ध गराउने लक्ष्य रहेको उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा गण्डकी प्रदेशको प्रथम अधिवेशन 29 जेठमा पोखरामा हुँदैछ। अधिवेशनबाट नयाँ प्रदेश नेतृत्व चयन हुने भएकाले सभापति पदको प्रतिस्पर्धा यति बेला चर्चाको केन्द्रमा छ। सभापति पदका लागि वर्तमान सभापति तथा संघीय सांसद राजन गौतम, प्रदेश महामन्त्री नवीन त्रिपाठी, गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री हरिशरण आचार्य र नेता माधव कण्डेल मुख्य आकांक्षी रहनु भएको छ। साथै डाक्टर हरि कार्की र नेपाली कांग्रेसका पूर्व नेता तथा संघीय सांसद एवं पूर्व मन्त्री कुमार खड्काको नाम पनि सभापतिको सम्भावित उम्मेद्वारका रूपमा छ। राजसभा गण्डकीको नेतृत्वका लागि अहिले 5 जना नेताबीच मुख्य प्रतिस्पर्धा देखिएको छ।
वर्तमान सभापति गौतमपुर नेतृत्व दोहोर्याउने तयारीमा हुनुहुन्छ भने महामन्त्री त्रिपाठी संगठनमा गरेको कामका आधारमा नेतृत्वमा पुग्नुपर्ने दावी गरिएको छ। पूर्व मन्त्री आचार्यले संघीय र प्रदेश तहको राजनीतिक अनुभवलाई सारेका छन् भने कण्डेले संगठन विस्तार र निर्वाचनको अनुभवलाई आफ्नो बलका रूपमा प्रस्तुत गर्नुभएको छ। जेठ 29 पोखरामा हुने अधिवेशनले गण्डकीमा राजसभाको आगामी नेतृत्व र संगठनात्मक दृश्य तय गर्ने भएकाले पार्टीभित्र यसको विशेष चासोको साथ प्रतीक्षा भइरहेको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा एसएलसीलाई अर्थात कक्षा 12 को नतिजा आगामी 10.5 गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। उत्तर पुस्तिकाको सम्पर्यवेक्षण सकेर टेबुलेसनको काम भइरहेको छ। 10 गतेभित्र नतिजा सार्वजनिक हुन्छ। परीक्षा नियन्त्रक ऋषि कृष्ण प्रसाद शर्माले भन्नुभएको हो। सरकारले 45 दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको छ। सोही अनुसार कर्मचारीले काम गरिरहेका छन्। 45 दिन भन्दा अगाडि नै नतिजा आउँछ उहाँले भन्नुभएको छ। यसअघि माध्यमिक शिक्षा परीक्षा एसएलसीको नतिजा 29 दिनमै सार्वजनिक गरिएको थियो। एसएलसीको लागि परीक्षा गत वैशाख 14 गते देखि 27 गतेसम्म सञ्चालन भएको थियो। परीक्षाका लागि 4,18,008 परीक्षार्थीहरूले फारम भरेका थिए। नियमितर्फ 3,35,178 जसमध्ये छात्र 1 र 72,012 छात्र र 1,60,137 र अन्य 29 रहेका थिए तथा आंशिकतर्फ 85,830 विद्यार्थी थिए। नेपालभर 1420 र जापानमा एक समेत गरी कुल 14,021 परीक्षा केन्द्रबाट परीक्षा भएको थियो। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 31 को पच भैयामा हिजो साँझ भएको सवारी दुर्घटनामा परि पूर्व बैंकर रेशम बहादुर थापाको निधन भएको छ। थापा आफैले चलाएको BA1342 नम्बरको कार अनियन्त्रित भई सड़कबाट करिब 50 मिटर तल खस्दा उहाँ गम्भीर घाइते हुनु भएको थियो। बेगनास फोरलेटार सड़क खण्डको पचभैयामा कार अनियन्त्रित भई दुर्घटनामा पर्नुभएका थापालाई उपचारका लागि प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल मोहरिया लगिएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब परीक्षक वीरेन्द्र कुमार पासवानले उपचारका लागि अस्पताल लगेकोमा चिकित्सकलाई मृत घोषणा गरेको जानकारी दिनुभएको हो। पोखरा 31 स्थानीय बासिन्दा उहाँ पछिल्लो समय पोखरा 4 गहिरेपाटन बस्नुहुन्थ्यो। केही वर्ष अघि थापाको छोराको पनि मोटरसाइकल दुर्घटनामा निधन भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। इरानले खाड़ीमा विभिन्न समयमा पुर्याएको क्षतिको भुक्तानी गर्न रोका गरिएको इरानी कोष प्रयोग गर्ने प्रतिबद्धता अमेरिकी अर्थमन्त्री स्कट वेसेन्टले बिहिबार व्यक्त गरेका छन्। वेसेन्टले एक्समा लेखेका छन्, खाड़ीमा हाम्रा सहयोगीहरूलाई हुने कुनै पनि क्षतिको लागि इरानी खतराहरूबाट निकालिएको रकमबाट भुक्तानी गरिनेछ। वाशिङटनले तेहरानसँग नयाँ युद्धको चेतावनी दिइरहेको बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो बिहान इरानमाथि नयाँ आक्रमण गर्ने र अन्तत यसको प्रमुख तेल पूर्वाधार कब्जा गर्ने बताएपछि अर्थमन्त्री वेसेन्टको टिप्पणी आएको हो। संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यदेखि इरानलाई लक्षित गरी आक्रमण शुरू गर्नुभएको थियो। यसले प्रत्यक्ष रूपमा मध्यपूर्व र अप्रत्यक्ष रूपमा विश्व समुदायलाई प्रभावित पारेको छ। आक्रमणका कारण इनारी जलमार्ग भएर विश्व बजारमा जाने 5 भागको 1 भाग इन्धन आपूर्ति प्रभावित भएपछि यसले ऊर्जा लागत बढ़ाएको छ। अन्तिममा खेल समाचार। फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप 2026 हिजोदेखि शुरू भएको छ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। पहिलोपटक 48 राष्ट्रको सहभागिता 104 खेल र 3 देशका 16 शहरमा हुने प्रतिस्पर्धाले यस विश्वकपलाई विशेष बनाएको हो। विश्वकपको पहिलो उद्घाटन समारोह नेपाली समयअनुसार हिजो मध्यराति मेक्सिको सिटी स्टेडियममा भएको थियो। प्रतियोगिताको पहिलो खेल अघि आयोजना हुने समारोहले मेक्सिकन संस्कृति परम्परा र कलालाई विश्व सामु प्रस्तुत गरिएको थियो। आदिवासी कलाकारहरूको प्रस्तुति लोकनृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षण भएको हो। उद्घाटन समारोहपछि विश्वकपको
पहिलो खेलमा मेक्सिको र दक्षिण अफ्रिका खेलेका थिए। उद्घाटन समारोह नेपाली समय अनुसार हिजो राति 8:45 बजे शुरू भएको थियो भने उद्घाटन खेल 12:45 बजे शुरू भएको थियो। यस्तै क्यानाडाको टोरेन्टोमा दोस्रो उद्घाटन समारोह भएको थियो। मेक्सिको र अमेरिकाले यसअघि विश्वकप आयोजना गरिसकेका छन् भने क्यानाडाले पहिलो पटक विश्वकप आयोजना गर्न लागेको हो। उद्घाटन समारोहमा क्यानाडाको बहुसांस्कृतिक समाज, विभिन्न सांस्कृतिक समुदाय र राष्ट्रिय पहिचानलाई संगीतका रूपमा तथा दृश्य मार्फत प्रस्तुत गर्ने जनाएको छ।

0: यसैबीच विश्व फुटबल प्रेमीहरूलाई लक्षित गर्दै शुक्लागण्डकी नगरपालिका चार दुलेगौड़ा स्थित जीके साउण्ड सिस्टम र लाइट हाउसले विश्वकपका फाइनल र सेमीफाइनल खेलहरू विशाल एलईडी स्क्रीन मार्फत प्रत्यक्ष प्रसारण गर्ने भएको छ। कार्यक्रमलाई कम्पनीले फ्री स्पोन्सर अवधारणामा संचालन गर्न लागेको हो। जीके साउण्डका प्रोप्राइटर गम बहादुर केसीले विगत 20 वर्षभन्दा लामो समयदेखि इलेक्ट्रोनिक्स तथा साउण्ड सिस्टम व्यवसाय सञ्चालन गर्दै ग्राहकहरूको विश्वास जित्दै आएका छन्। स्थानीय स्तरमा गुणस्तरीय साउण्ड लाइट तथा इभेन्ट व्यवस्थापन सेवा मार्फत परिचित बनेका केसीले फुटबल प्रेमीहरूलाई एकैसाथमा भेला गराई खेलको रोमाञ्चक अनुभव दिलाउने उद्देश्यले यो कार्यक्रम आयोजन गरिएको बताउनु भएको छ। कार्यक्रममा अत्याधुनिक एलईडी स्क्रीन, शक्तिशाली साउण्ड सिस्टम तथा प्रोफेशनल लाइट सेटअपको व्यवस्था गरिने जनाएको छ। आयोजकका अनुसार खेल हेर्न आउने सम्पूर्ण दर्शकहरूले स्टेडियमकै अनुभूति पाउने गरी तयारी गरिएको छ। जीके साउण्डले योर चोइस नारासहित लामो समयदेखि विभिन्न सांगीतिक तथा सामाजिक कार्यक्रमहरूमा सेवा प्रदान गर्दै आएको छ। विश्वकपको माहौललाई अझ उत्साहपूर्ण बनाउन गरी यस पहलले स्थानीय फुटबल प्रेमीहरूमा थप उत्साह थप्ने अपेक्षा गरिएको छ। यिनै खबरहरूसँगै हामी ढोरवालाई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनुपूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्। सुकुम्बासीसँग गृहमन्त्री सुदन गुरूङले मागे माफी। अध्ययन भिसा सिफारिशमा अनियमितता, छानबिन र कार्यवाही अघि बढ़ाउन गृहमा पत्रचार। एसएलसीको नतिजा असार 10 भित्र सार्वजनिक गर्ने तयारी। पोखरा दुवै सिधा उडानका लागि टिकट बुकिङ खुला। इरानको रोक्का रकम युद्ध प्रभावित खाड़ीको पुनर्निर्माणमा प्रयोग गरिने। र फिफा विश्वकप 2026 हिजोदेखि शुरू। दुलेगौड़ामा पनि ठूलो पर्दामा सेमीफाइनल र फाइनलको खेल देखाइने। हवस्त, यिनै खबरहरूसँगै बिहान 5:25 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 7 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतीहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतीहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
5: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गति शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ।
4: सम्बन्धित समस्या भएका दम्पतीले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 0664142333, मोबाइल 98678161887।
6: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
7: अहिले के सुन्ने भनेको
8: थाहा छैन र? हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
7: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
8: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र